0: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछाने र नेताहरू समेत सरकारप्रति असन्तुष्ट देखिएका छन्। राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीले सरकारले भएका कमजोरीहरूलाई स्वीकार गर्दै नागरिकको जीवन रक्षाका लागि थप गम्भीरताका साथ लाग्नुपर्नेमा जोड़ दिएका छन्। विपद व्यवस्थापनमा सरकार असफल भएको विपक्षी दलहरूको निष्कर्ष सत्ता पक्ष पनि देखिँदैन सन्तुष्ट शीर्षकमा यो खबर छ।
1: सर्दैछ बढ्दै दुर्गन्ध शीर्षकमा नागरिक दैनिकमा खबर छ। त्रिवी शिक्षण अस्पताल महाराजगंज स्थित फरेन्सिक विभागको दृश्य बुधबार कोरोना महामारीको बेला जस्तै देखियो। सब व्यवस्थापनमा खटिएकाहरू कोरोना कालमा जस्तै मास्क तथा सुरक्षा कवचमा थिए। खटिएका सुरक्षाकर्मी आफन्तको शव खोज्न आएकाहरू र एम्बुलेन्स चालकहरू मास्कमा देखिन्थे। विभागको हातमा सडेका शवले दुर्गन्धित बनेको थियो। सब खोज्दै आएकाहरू दुर्गन्धका कारण धेरै बेर टिक्न सक्दैनथे। बाध्यताले काम गर्ने कर्मचारी प्रहरी तथा चालकहरूलाई भने दुर्गन्ध सहनुको विकल्प थिएन। एम्बुलेन्स चालक सीताराम ओली बुधबार दिउँसो नुवाकोटबाट शव लिएर आइपुगे। उनको एम्बुलेन्स रोकिने बित्तिकै दुर्गन्ध थप कड़ा बन्यो। उनले रसुवामा बाढ़ी आएको भोलिपल्टदेखि नै एम्बुलेन्समा शव बोक्न थालेका हुन्। उनी बुधबार त्रिशुली ब्यारेकबाट सेनाले संलग्न गरेर पठाएको शव बोकेर फरेन्सिक विभाग आइपुगेका हुन्। बाढ़ी आएको तीन दिनपछि शव गनाउन थालेको हो। अहिले त कड़ा दुर्गन्ध आइरहेको छ उनले भने, तर बाध्यताले शव नबोकी सुखै छैन, तिब्बर मास्क लगाएर बोक्छु। उनका अनुसार नुवाकोटमा संलग्न संकलन गरिएका थप डेढ़ दर्जन शव अझै ल्याउन बाँकी छ।
0: नेपाली कांग्रेसभित्रको संस्थापनेतर समूहले छुट्टै महाधिवेशनको तयारी अघि बढ़ाएको छ। पार्टीको आधिकारिकता र नेतृत्व सम्बन्धी विवाद समाधान हुन नसकिरहेको बेला संस्थापनेतर समूहले 15 महाधिवेशनका लागि आफ्नै कार्यतालिका प्रस्ताव गर्दै तयारीलाई तीव्रता दिएको हो। पूर्व महामन्त्री डाक्टर शासाङ कोइरालाको समय सकत्वमा गठित 15 केन्द्रीय महाधिवेशन तयारी समितिको आयोजनामा बैठक शुरू भएको हो। बुधबार काठमाण्डुको चुनदेवी स्थित संस्थापनेतर समूहको सम्पर्क कार्यालयमा बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशनको सम्भावित कार्यतालिकाबारे छलफल गरेको छ। बैठकमा आगामी मंगिर 21 23 गतिसम्म 15 महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव अघि सारिएको समेत नेताहरूले बताएका छन्। प्रस्तावित कार्यतालिका अनुसार ओडा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते तथा प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशन असोज 23 गते गर्ने तयारी गरिएको छ।

0: खरिदिने ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। त्रिशुलीको बाढ़ीले कृष्णभीरमा सड़क कटान गरेपछि मुगलिन हुँदै काठमाडौँ आउने राजमार्ग अवरूद्ध भएपछि बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। नेपाल आयल निगमले भने ग्यास अभाव हुन नदिन आपूर्तिमा कुनै कमी आउन नदिने दावी गरेको छ। उसले उपत्यका केन्द्रित ग्यास उद्योगहरूलाई उपत्यका बाहिर रहेका उद्योगमा सिलिण्डर रिफिलिङ ग्यास भर्नेको व्यवस्था मिलाइएको दावी गरेको छ। यसरी भरिएका सिलिण्डर कान्तिपथ र त्रिभुवन राजपथ हुँदै ल्याइनेछ।
3: भोटेकोस नदीमा आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाएका 1222 जनाको शव फेला परेको छ। जसमध्ये 34 बालक, 43 बालिका, 236 महिला, 406 पुरूषको शव र 421 अंशिक अंग रहेका छन्। त्यस्तै 82 पनि पहिचान खुलेका छन्। प्रहरीका अनुसार बुधबार राति 8 बजेसम्म भेटिएका शवहरू मध्ये 882 शवको व्यवस्थापन गरिएको छ। शवको पहिचानका लागि 1092 मृतक र 563 मृतकका आफन्तहरूको गरी 1655 जनाको डीएनए समेत संकलन गरिएको छ। बाढ़ीमा परि अझै 4875 जना बेपत्ता रहेका छन्। बेपत्ता रहेकाहरूमा 2444 पुरूष र 480 जना महिला छन्। त्यस्तै 601 जना विदेशी नागरिक र फोनबाट टिपोट गरिएका बेपत्ताहरूको संख्या 1350 रहेको छ।
2: देशभरका विद्यालय तहका लागि पाठ्यक्रम छपाई तथा वितरणको जिम्मेवारी पाएको जनशिक्षा सामग्री केन्द्र लिमिटेड 2 महिनादेखि निष्क्रिय जस्तै छ। नयाँ शैक्षिक सत्रका लागि आवश्यक पाठ्य पुस्तक छपाई तथा वितरणको मुख्य कामको जिम्मेवारी हालसम्म नपाएपछि केन्द्रका मेसिन र जनशक्ति नियमित कामविहीन अवस्थामा पुगेका हुन्। विद्यालय तहका पाठ्य पुस्तक छपाई तथा वितरणको मुख्य जिम्मेवारी पाउँदै आएको केन्द्रमा पछिल्लो समय सरकारी संस्थालाई सक्षम बनाउने उद्देश्यले राज्यका विभिन्न निकायले छपाईको काम दिँदै आएकाले कामको चाप बढ़ेको थियो।
3: नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री वितरणमा तत्कालका लागि रोक लगाउँदै घरायस्थी र अत्यावश्यक क्षेत्रलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने निर्णय गरेको छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा त्रिशुली नदीले सड़क कटान गरेपछि काठमाण्डु उपत्यका सहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यास आपूर्ति प्रभावित भएको छ। निगम र ग्यास विक्रेता महासंघको टोलीबीच बसेको संयुक्त बैठकले ग्यास आपूर्ति र वितरण सहज बनाउन विभिन्न निर्णय गरेको हो। अब काठमाण्डु उपत्यकामा बिक्री वितरण गर्ने ग्यास उद्योगले अहिलेलाई तराईका उद्योगमा नै सिलिण्डर भरेर वैकल्पिक मार्गबाट काठमाण्डौ ल्याउने व्यवस्था समेत मिलाइएको छ।
2: विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमा विश्व स्वास्थ्य संगठन बाढ़ी प्रभावित समुदायका लागि 2,28,00,000 बराबरको आपतकालीन स्वास्थ्य सामग्री प्रदान गरेको छ। संगठनले आपतकालीन स्वास्थ्य प्रतिकार्य पुनर्स्थापना प्रयास स्वरूप करिब 10,000 मानिसलाई 3 महिनासम्म पुग्ने स्वास्थ्य सेवा उपलब्ध गराउन सकिने गरी सामग्री प्रदान गरेको हो।

0: एकमात्र डीटीएच सेवा डिस्क हो डिशो खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानमा 1 दशकभन्दा लामो समयसम्म चलिरहेको सशस्त्र द्वन्द्वका कारण भएको ठूलो मानवीय क्षति उजागर गरेको छ प्रतिवेदन अनुसार 2009 जनवरीदेखि 2021 अगस्त मध्यसम्म कम्तीमा 40,000 सर्वसाधारणको ज्यान गएको छ भने 77,000 भन्दा धेरै घाइते भएका छन् संयुक्त राष्ट्रसंघीय अफगानिस्तान सहायता मिशन युनामाले हिजो सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा द्वन्द्वबाट प्रभावित 195 जना व्यक्ति र उनीहरूका परिवारसँग गरिएको अन्तर्वार्ताबाट प्राप्त विवरण समेटिएको छ साथै हिंसा पीड़ितलाई सेवा प्रदान गरिरहेका 23 राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी

0: विजेताले 20 लाख रूपियाँ पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपले बुधबार पत्रकार सम्मेलन मार्फत लीगको पहिलो संस्करण विजेताका लागि 20 लाख रूपियाँ पुरस्कार घोषणा गरेको हो। पहिलो पुरस्कारको कुल पुरस्कार राशि 32 लाख रूपियाँ तय गरिएको छ। एनबीएलका उपविजेता र तेस्रो हुने टोलीको पुरस्कार राशि भने आयोजकले घोषणा गरेको छैन।
1: अब विचार तथा दृष्टिकोण भोटेकोशी बाढ़ीले उब्जाएका प्रश्न शीर्षकमा नन्दकृष्ण जोशीको विचार नागरिक दैनिकमा छापिएको छ। नेपालको विपत्कालीन अवस्थाको गहिरो रूपमा मनन गरेर अकालमा ज्यान गुमाउने सयौं नेपालीहरूप्रति समवेदना प्रकट गर्दै दक्षिण एसियाली मुलुक बंगलादेशले संसदमा नेपालको राष्ट्रगान बजाएर एक मिनट मौन धारण गरेको दृश्य कारूणिक थियो। छिमेकी मुलुकले नेपाल र नेपाली जनताप्रति गरेको गहिरो माया नेपाली जनताले र सरकारले चिरकालसम्म सम्झिरहनुपर्छ। असल छिमेकी राष्ट्रको सच्चा कूटनीतिक व्यवहार हो यो। हालै सबै दलका संसदमा रहेका नेताहरूले पार्टीभन्दा माथि उठेर विपदको यस्तो बेला साझा लक्ष्य लिएर संकटको घड़ीमा एकजुट भई काम गर्ने प्रतिबद्धता जनाउनु आफैमा प्रशंसनीय कार्य मानिन्छ। संकटको बेला हामी सबैले निस्वार्थ रूपमा सेवाका हातहरू मिलाउनु जरूरी छ, जुन अहिले बाढ़ीग्रस्त क्षेत्रमा देखिएको छ।
0: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843180।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852555768।
5: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
7: This is Radio Sankhuwa Sabha 95.5 MHz.
8: प्रासन्तको तपाईँलाई हार्दिक स्वागत छ।
9: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
8: साझा खबरको सबैभन्दा शुरूमा आज 2083 साल भदौ 18 गते बिहिबार, सेप्टेम्बर 3 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ कृष्ण पक्षको सप्तमी तिथि।
9: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
8: रसुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन, खोज तथा उद्धारका लागि 21,000 भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन।
9: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै, भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित, बाढ़ी क्षेत्रमा

0: 22 लाख टन फोहोर दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन 50 अर्ब भन्दा बढ़ी बीमा दावीको आकलन तरकारीको भाव सस्तियो ग्यासको अभाव भनेका आएमै
1: तापक्रम बढ़ेपछि प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य र खानेपानीको संकट म्यानमारमा बाढ़ीमा 31,000 बढ़ी प्रभावित वार्तामा आउन इरानलाई कुनै दवाब नदिएको अमेरिकी राष्ट्रपतिको भनाई
0: र नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भोलि साउथ अस्ट्रेलिया र आइतबार न्यूजील्याण्ड ए संघ खेल्ने भोलिबाट पुरूष भलिबलको एनभीए शुरू हुने
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवा भोटेकोशी बाढ़ी र भएको जनधनको क्षतिको पछिल्लो विवरणको प्रसंग
1: भदौ 10 गते आएको भोटेकोशी बाढ़ीका कारण मृत्यु हुनेको संख्या 1204 पुगेको छ 4216 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ प्राधिकरणले हिजो साँझ विवरण सार्वजनिक गर्दै बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्य जारी रहेको र बाढ़ीमा घाइते भएका 301 जनाको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाएको हो 195 जना डिस्चार्ज भएका छन् भने 70 जना उपचाररत छन् उपचारका क्रममा 3 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी कुल 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ हालसम्म 11,993 जनाको उद्धार गरिएको छ भने 610 वटा हवाई उडान मार्फत उद्धार कार्य उद्धार तथा राहतको काम सञ्चालन भइरहेका छन् बाढ़ीपछि विस्थापित भएका 3,948 जना 4 जिल्लाका 34 वटा होल्डिङ सेन्टरमा बसिरहेका छन् नुवाकोटका 24 केन्द्रमा 2,981 जना रसुवामा 5 केन्द्रमा 320 धादिङका 3 केन्द्रमा 260 र काठमाडौँमा 2 केन्द्रमा 387 जना आश्रय लिइरहेका छन् यसैबीच बाढ़ीका कारण जलविद्युत आयोजनाका सुरुङमा पनि खोज तथा उद्धारको काम भइरहेको प्राधिकरणले जनाएको छ रसुवागढ़ी जलविद्युत आयोजनाको 120 मेगावाट क्षमताको सुरुङमा करिब 150 मिटर भित्र ठूला चट्टान भेटिएपछि उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिनाई भएको छ 90 जनाको टोली 3 स्कावेटर र 1 बबक्याट प्रयोग गरी बाटो हटाउने तथा कम्प्रेसन मेसिन रक ब्रेकर र ब्लास्टिङ मार्फत सुरुङमा पाल पार्ने काम जारी रहेको प्राधिकरणले जनाएको हो आयोजनाको सुरुङको विभिन्न क्षेत्रमा खोज तथा उद्धारको काम भइरहेको छ लाङटाङमा 20 मेगावाट आयोजनामा भारतीय टोलीको रेकीपछि नेपाली सेना सहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य अगाडि बढ़ाएको छ टोलीले सुरुङभित्र करिब 75 मिटर प्रवेश गरी हालसम्म करिब 900 मिटर लेदो हटाएको छ भने खोज तथा उद्धारका क्रममा 2 शव समेत फेला परेको जनाइएको छ चिलिमी माथिल्लो त्रिशुली ए त्रिशुली 3A त्रिशुली 3B र मैलुङ खोला जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित संरचनामा पनि खोज तथा उद्धार जारी रहेको प्राधिकरणले जनाएको हो
0: यसैबीच बाढ़ी र पहिरोका कारण पृथ्वी राजमार्गको मुगलिन मलेखु सड़क खण्ड अन्तर्गत कृष्णभीर र परेवा भीरमा यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ गल्छी देवीघाट खण्डमा लेदो हटाउने काम चलिरहेको छ भने तादी नदीमा 75 मिटर लामो बेली ब्रिज जडानका लागि पनि तयारी भइरहेको छ विदुर बेत्रावती सड़क खण्डको करिब 2.5 किलोमिटर सड़क पूर्ण रूपमा बगेपछि ब्रेकर र एक्सावेटर प्रयोग गरी पुनः संचालनको काम भइरहेको छ संचारतर्फ नेपाल टेलिकमका 120 मध्ये 115 र एनसेलका 78 मध्ये 75 मोबाइल टावर संचालनमा आएका छन्

0: मात्रै दोष दिन्छौ।
1: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
1: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
1: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
5: आजको नागरिकको पहिलो पृष्ठमा दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब शीर्षकमा भुवन शर्माले खबर लेख्नु भएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयले संचालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5 अर्ब 20 करोड़ 60 लाख रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ। उक्त कोषमा हिजो साँझ 5 बजेसम्म 7 अर्ब 37 करोड़ 60 लाख 73 हजार रूपियाँ थियो। मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार बाढ़ी आउनु अघि उक्त कोषमा 2 अर्ब 17 करोड़ रूपियाँ थियो। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज हरियालले बाढ़ी आउनु पूर्व कोषमा रहेको रकम घटाउँदा 8 दिनमा कोषमा 5 अर्ब 20 करोड़ 60 लाख 73 हजार 891 रूपियाँ संकलन भएको देखिएको छ। त्यस्तै मनसुनी जोखिममा 51 हजार शीर्षकमा दाङबाट देवेन्द्र बस्नेतले खबर लेख्नु भएको छ। लुम्बिनी प्रदेशमा 51 हजार भन्दा बढ़ी नागरिक मनसून जन्य विपदबाट प्रभावित हुने अनुमान गरिएको छ। त्यस्तै भित्रपृष्ठमा जनक शिक्षा 2 महिनादेखि काम विहीन शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै अस्पतालको गाड़ीबाट 60 किलो गाजा बरामद शीर्षकमा मोरङको खबर प्रकाशित छ भने घर्दै हिमताल फुट्ने समयान्तर बढ्दै महाविपत्तिको डर शीर्षकमा ईश्वरी सुविधीले खबर लेख्नु भएको छ। किन बढ्दैछ जोखिम शीर्षकमा पनि खबर छ। त्यस्तै आजको कारोबारको पहिलो पृष्ठमा रसुवा बाढ़ीको बीमा दावी 50 अर्ब नाग्ने आकलन, पीड़ितलाई सामाजिक सुरक्षा सुविधा शीर्षकको अर्को खबर पनि छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीमा परि ज्यान गुमाएका र घाइते भएका सामाजिक सुरक्षा कोषमा सूचीकृत श्रमिक तथा उनीहरूका परिवारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न सुविधा पाउने भएका छन्। प्रभावित श्रमिक र तिनीहरूका परिवारलाई सामाजिक सुरक्षा कोषले लाभ रकम वितरण गर्न प्रभावित क्षेत्रबाट विवरण संकलन गर्ने काम शुरू गरेको छ। यसका लागि तथ्याङ्क संकलन र घाइते तथा मृतकको पहिचान गर्न सामाजिक सुरक्षा कोषको एक टोलीले काम समेत अगाडि बढ़ाएको छ।
4: कान्तिपुर दैनिकमा स्वच्छ ऊर्जाका नाममा मूल्य चुकाउँदै अरूण उपत्यकाका आदिवासी शीर्षकमा खबर छापिएको छ। जलविद्युतका लागि अर्बौं डलरको लगानी खन्याइँदैछ, तर स्थानीय भन्छन् हाम्रै भूमिमा बनाउने भनिएका परियोजनाबारे वास्तविक रूपमा हामीलाई नै सोधिएको छैन। तुलसी रौनियारले संखुवा सभाबाट लेख्नु भएको खबर हो। भटिकुसीको बाढ़ी जितेकी 97 वर्षीय गुणमाया शीर्षकमा आर्या चन्दले लेख्नु भएको खबर छापिएको छ। गुणमाया भग्नावशेषमा पुरिनु भएको थियो। करिब 4 घण्टाको प्रयासपछि सुरक्षाकर्मीले उहाँलाई उद्धार गरे। हाल वीर अस्पतालमा उपचाररत उहाँ एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ, बाढ़ीले मलाई किन हान्यो? विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता शीर्षकमा जयसिंह महराले खबर लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ। भोटेकोशी बाढ़ीको असर, बंगलादेशमा बिजुली निर्यात रोकियो शीर्षकमा सीमा तामाङले लेख्नु भएको छ भने केरूङमै कोहिन थाल्यो 25 करोड़को फलफूल शीर्षकमा ऋषि राम पौड्यालले लेख्नु भएको छ। अर्को खबर तरकारीमा उपत्यकालाई छिमेकी सुनसरी जिल्लाको भर्थेक शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको छ भने बाढ़ी प्रभावित क्षेत्रको 95% दूरसंचार सेवा पुनः शुरू भएको बारेमा सजना बरालले लेख्नु भएको छ। घोटेकोशी बाढ़ीका 8 दिनमा काठमाण्डुबाट मात्रै 220 हेली उडान गरिएको खबर पनि छापिएको छ। यो सूरज कुँवरले लेख्नु भएको हो भने अर्को खबर पछिल्लो समयमा बढ़दै गएको महँगी र त्यसमा ग्यास आयातमा पनि अझै त्यो पर्याप्त उपभोक्ताका लागि हुन नसकेको बारेमा खबर छापिएको छ। भित्री पन्नामा विपदको सूचना प्रणालीमा चुक, हिमचट्टान खसेको 38 मिनट पछि एसएमएस शीर्षकमा शुभेच्छा पौडेलले लेख्नु भएको छ। चेतावनी पछि के कस्तो खालखालको समन्वय भएको थियो या थिएन भन्ने बारेमा विश्लेषण गरिएको छ। नयाँ पत्रिका दैनिकमा राहत सामग्रीको काठमाण्डुमा थुप्रो शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको छ भने देउबा समूहले ल्यायो महाधिवेशनको छुट्टै कार्यतालिका शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षका आआफ्नो महाधिवेशन कार्यतालिका 16-19 असोजमै 15 महाधिवेशन गर्ने संस्थापनको गृह कार्य चलिरहेको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो शीर्षकमा छापिएको खबर छ। 7 प्रदेशबाट 19 करोड़ सहयोग प्राप्त भएको छ। उद्धार राहतदेखि पुनस्थापनासम्मका काम तीव्र पारिने उल्लेख गरिएको छ। भारतबाट राहतको 5औं खेप नेपाल आइपुगेको बारेमा खबर छ भने चीनबाट बेले ब्रिज आउन लागेको पनि उल्लेख गरिएको छ। बाढ़ीबाट प्रभावित विद्यार्थीलाई पढ़ाउने तयारी भएको बारेमा शिवहरि घिमिरेले नै भित्री पन्नामा खबर लेख्नु भएको छ। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने शीर्षकमा अर्को खबर छ। पृथ्वी राजमार्ग वा संचालनमा नाउन्जेलसम्म तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाण्डौ ल्याउन लागि हो। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी, नारायणी यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाण्डुमा ग्यास ढुवानी गर्ने भाडादर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। महोत्तरी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले मुलुकभर खपत हुने इन्धनको 70% आयात भइरहेको आयल निगमले जनाएको छ। अम्लेखगंज स्थित डिपोबाट विराटनगर, काठमाण्डु, पोखरा र भैरहवासम्म पेट्रोल र डिजेल वितरण हुने पनि जानकारी दिए। गोर्खापत्र दैनिकको भित्री पन्नामा सस्तियो तरकारी, राजमार्ग बन्द हुँदा समेत तरकारी आपूर्ति सहज हुनु र मूल्य ओह्रालो लाग्नुमा वैकल्पिक मार्गको कुशल प्रयोग कारक भएको पनि उल्लेख गरिएको छ। सीता शर्माले लेख्नु भएको हो। विपद जोखिम न्यूनीकरण गाउँपालिकाले गरिदिने भयो घरगोठको बीमा शीर्षकमा गुल्मीबाट लेखिएको खबर पनि छापिएको छ।
6: साझा खबरमा अब विदेशका खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न विश्व असफल हुने देखिएसँगै प्रशान्त क्षेत्रका टापु राष्ट्रहरूमा खाद्य अभाव र खानेपानीको संकट गहिरिने चेतावनी दिएको छ। संयुक्त राष्ट्र संघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम अधिकतम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान गरिएको छ। यो पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यभन्दा माथि मानिएको छ। म्यानमारको दक्षिण राज्य मोनको कैब रामा बस्तीमा भारी वर्षापछि आएको बाढ़ीका कारण 31,874 प्रभावित भएका छन्। गत अगस्त 20 शुरू भएको भारी वर्षाले शहरका 17 ठाउँ क्षेत्र र 2 वडामा बाढ़ी प्रभावित भएको बाढ़ी पसेको छ। प्रभावितहरूले 2 आश्रय स्थल र 370 भन्दा बढ़ी प्रभावित मानिसहरूलाई आधारभूत खाना र पिउने पानीको व्यवस्था समेत मिलाइएको अधिकारीहरूले बताएका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तामा आउन इरानलाई कुनै पनि दबाव नदिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा इरानसँग सम्झौता गराउन आफूलाई कुनै हतार नरहेको समेत उहाँले संकेत गर्नुभएको हो। अमेरिकाको स्थिति आफूलाई पहिले भन्दा पनि निकै राम्रो लागेकोले गर्दै हर्मुजमा अमेरिकाले लगभग पूर्ण नियन्त्रण कायम राखेको समेत उहाँले दावी गर्नुभएको छ।
4: साझा खबरमा खेलखबर। नेपाल एक क्रिकेट टोली तास्मानियासँगको एक दिवसीय खेलमा पराजित भएको छ। रोमाञ्चक खेलमा नेपाल तास्मानियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 193 रनको लक्ष्य तास्मानियाले अन्तिम ओभरमा 8 विकेटको क्षतिमा पूरा गर्यो। नेपालले सघि टफ T20 सिरिजमा पनि प्रतिस्पर्धा गरेको थियो जहाँ 6 मध्ये 2 खेल मात्र जितेको थियो। नेपालमा पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज लीग नेपाल भलिबल लीग एनभीएल भोलिबाट शुरू हुँदैछ। केडिया ग्रुपको आयोजनामा भदौ 19-27 गतेसम्म काठमाण्डुको त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको कबड हलमा हुने लीगमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै महिला भलिबलको फ्रेन्चाइज लीग आयोजना भइसके पनि पुरूषको भने यो पहिलो फ्रेन्चाइज लीग हो। नेपाल भलिबल लीगमा छ टीमले तीन तीन विदेशी खेलाड़ी राख्ने प्रावधान रहेको छ।
7: विपदपछि मृत पशु चौपायको व्यवस्थापन आवश्यकता र भइरहेका पहल कुराकानी कार्टुन लगायतका सामग्री माकिनेछन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बालेश्वर जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
11: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
10: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
11: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
12: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौ।
10: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: साझा खबरमा अब बाढ़ीले बगाएर मरेका पशु चौपायको व्यवस्थापनमा चुनौतीका कुरा। रसुवा भोटेकोशी बाढ़ीका कारण दर्जनौ पशु चौपाय मरेको भए पनि सरकारको प्राथमिकतामा मानवीय सहायता परेको छ। विपदपछि मृत पशु चौपायको व्यवस्थापनको आवश्यकता र प्रक्रियाका बारेमा एनिमल नेपालका प्रमुख सुलक्षणा राणासँग हामीले कुराकानी गरेका छौं।
13: सबभन्दा मेन त हामीले सबैजनासँग कुरा गर्दा जे थियो बगाएर लग्यो स्लजभित्र, त्यो माटोभित्र पुर्या होला, कति ठाउँबाट गन्ध आइरहेछ, तर त्यही हो। अब लाइक अहिले हामीले फेरि गर्दाखेरि ह्युमनकै लाइक हामीले रेस्क्यु लाइक बडी पनि हामीले ह्युमनकै लाइक हुन्छ नि मान्छेकै अहिले हाम्रो मेन अटेन्सन त्यहाँ छ। तर एउटा कुरा हामीलाई के डर छ भने हामीले जुन मरेको पशुहरूको पनि लाइक हुन्छ नि हामीले व्यवस्थापन नगरे पनि चाहिँ नि त्यहीबाट अर्को रोग ल्याएर अर्को महामारी नफैलोस् भन्ने पनि हाम्रो मेन कुरा हो कि।
14: जस्तो अब मरेको पशु चौपाहरूको व्यवस्थापन कसरी गरिनुपर्छ ताकि भोलि महामारी लगायतका अरू रोगहरू नफैलिन सक्छ?
13: हामी अब टेक्निकल साइडमा होइन, तर हामी भेटनेरी डक्टर्सहरूसँग काम गर्छौँ होइन। हाम्रो टिममा भेट डक्टर्सहरू हुन्छ, उहाँहरूले चाहिँ नि लाइक हुन्छ नि हाम्रो एउटा इन्टरभेन्सन प्याकेजमा लाइक हुन्छ नि त्यो डिस्पोज कसरी गर्ने भन्ने एउटा चुनाहरू ल्याउने, के गरेर लाइक गन्ध डिजिज नफैलाउने त्यस्तो प्रावधानहरू पनि छ। तर
14: विगतको विपदको अवस्थालाई अभ्यासलाई हेर्ने हो भने अब रसुवा बाढी पछिको पशु चौपायको व्यवस्थापनको लागि कुन कुन निकायले कस्तो खालको भूमिका खेल्यो भने यो राम्रो हुन्छ जस्तो लाग्छ तपाईँलाई?
13: एग्रिकल्चर मिनिस्ट्री अफ एग्रिकल्चर र लाइफ स्टक मिनिस्ट्रीको हो, लाइफ स्टक डिपार्टमेन्ट आउँछ, त्यसपछि भेटनेरी एसोसिएसनहरू छ, त्यसपछि चाहिँ एनिमल वेलफेयरमा काम गर्ने धेरै सिभिल सोसाइटी अर्गनाइजेसन्सहरू छ जो चाहिँ नि आई थिङ्क दे आर अल रेडी टु वर्क विथ द गभर्मेन्ट कि गभर्मेन्टसँग हातेमालो गरेर कसरी लाइक हुन्छ नि अफकोर्स लाइक फेरि मलाई जहाँसम्म लाग्छ जुनै पनि हामी एनिमल वेलफेयर अर्गनाइजेसन्सहरू छ हामीले खालि आउँदाखेरि एनिमल्समा मात्रै गरेका छैनौँ कि अफकोर्स ह्युमन पपुलेसन इज इम्पोर्टेन्ट. ह्युमन पपुलेसन भए पनि एनिमल पपुलेसन हुन्छ, एनिमल पपुलेसनले चाहिँ ह्युमन पपुलेसनलाई लाइक हुन्छ नि उनीहरूको लाइभलीहुड सबै सपोर्ट गरेका हुन्छ. त्यो हिसाबले चाहिँ नि इट्स अल इन्टरकनेक्टेड एन्ड त्यो तपाईँले भने जस्तै लाइक हुन्छ नि वी आर रेडी टु कोअर्डिनेट विथ
14: थुप्रै व्यक्तिहरूको पशु चोपाय त्यो बाढीमा परेको हुनसक्छ. उहाँहरूले कसरी सहयोग गर्न सक्नुहुन्छ कि यो पशु चोपायाको व्यवस्थापन अथवा मरेका पशुहरूको व्यवस्थापन?
13: त्यो त लाइक हुन्छ नि अहिले त हामीले अहिले इमिडिएट रिलिफको बारेमा मात्रै आइडेन्टिफिकेसन अनि त्यसपछि इन्टरभेन्सन होइन.
15: एनिमल नेपालका सुलक्षणा राणासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
16: रजुवा भोटेकोशी बाढ़ीमा मृत्यु हुनेको संख्या 1200 भन्दा धेरै, 4216 सम्पर्कविहीन. खोज तथा उद्धारका लागि 21,000 बढ़ी सुरक्षाकर्मी परिचालन.
15: जलवायु परिवर्तनले नेपालमा विपदको जोखिम बढ़दै, भोटेकोशी बाढ़ीमा मृत्यु तथा जनधनको क्षतिबारे प्रतिनिधि सभाबाट विशेष प्रस्ताव पारित. बाढ़ी क्षेत्रमा 22,00,000 टन फोहोर.
16: दैवी प्रकोप उद्धार कोषमा 7 अर्ब संकलन 50.

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाइ खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा चिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
5: कमिंग अप नेक्स्ट, कान्तिपुर डायरी।

0: भुटेको श्री बाढ़ीले निम्त्याएको विपदपछि संसदमा प्रधानमन्त्री शाहको सम्बोधन, संकटमा दृढ़ संकल्प सहित काम गर्नुपर्ने भनाई, राहत र उद्धार कार्य प्रभावकारी नभएको विपक्षी दलहरूको आरोप, विपदको सूचना प्रणालीमा नेपाल चुकेको विश्लेषण, हिमचट्टान खसेको 38 मिनटपछि मात्र एसएमएस, भोटेको सिबाड़ीपछि लेदो र माटोले भरिएका जलविद्युत आयोजनाका सुरुङमा उद्धार गर्न कठिनाई, विद्युत आयोजना बन्द हुँदा बंगलादेशमा बिजुली निर्यात रोकियो, कंगोमा इबोलाबाट 6,000 भन्दा बढ़ी संक्रमित, हालसम्म 2,911 जनाको मृत्यु, र पुरूष भलिबल लीग भोलिदेखि शुरू हुँदै विजेताले 20 लाख जित्ने।
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
3: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीले निम्त्याएको विपदपछि दृढ़ संकल्प सहित काम गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढ़ीको सूचना आएदेखि नै सरकारले प्रभावकारी उद्धार र राहतमा काम गरिरहेको समेत बताएका छन्। संकटको समयमा आम नागरिकलाई आँट दिनुपर्ने भन्दै उनले भने,
4: भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीले क्षणभरमै हामीबाट हाम्रा आमा बुबा दिदी बहिनी र दाजुभाइहरू खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा परेर ज्यान गुमाउनु हुने सम्पूर्ण मानिसहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आफ्नो मान्छे गुमाएर गहिरो शोकमा पर्नुभएका परिवारजनप्रति हृदयदेखि नै संवेदना व्यक्त गर्दछु। घाइते हुनुभएका सबै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु अनि आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनुभएका नागरिकहरूको पीड़ामा म गहिरो महसुस गरेको कुरा व्यक्त गर्दछु। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। तर यति बेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कामिँदा पनि एक आपसमा बिलौना गर्ने समय छैन। संकटको यो घड़ीमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन।
3: संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले विपत्तिको समयमा सरकारको कार्यशैलीलाई लिएर भइरहेको टिप्पणी र आलोचनाको जवाब दिने प्रयास गरेका थिए। सव्यवस्थापनको विषयप्रति उठेका सार्वजनिक चासोलाई सम्बोधन गर्दै उनले भने,
4: पहिचान हुन नसकेको सब कानून बमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौं। तर डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डीएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
3: प्रधानमन्त्री शाहले खोज र उद्धारका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी 13,300 सुरक्षाकर्मी परिचालन भएको जानकारी दिएका छन्। त्यस्तै बाढ़ीले क्षतिग्रस्त बनाएका सड़कको पुननिर्माणमा काम अघि बढ़ाइएको उनको भनाइ छ। पृथ्वी राजमार्गको कृष्णवीर खण्डको सड़क भदौभित्र सञ्चालनमा ल्याइने प्रधानमन्त्री शाहले बताए।
4: गल्छी बेत्रावती सड़कको गल्छी देवीघाट खण्डमा लेदो हटाई बेलीब्रिज निर्माण क्रममा छ। टादी देवीघाट बेलीब्रिज राख्ने तयारी भइरहेको छ। बेत्रावतीमा पनि हामीसँग उपलब्ध बेलीब्रिज राख्न सम्भव देखिएकोले काम शुरू भइसकेको छ। थप 20 ठाउँमा बेलीब्रिज राख्न सम्भाव्य अध्ययन भइरहेको छ। बाढ़ीका कारण क्षतिग्रस्तको कृष्णवीर खण्ड भदौ महिनाभित्रै मरमत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
3: विपत्तिपछि अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सहयोग र राहत प्राप्त भइरहेको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराएका छन्। जलवायु परिवर्तनले ल्याएको असरबारे अन्तर्राष्ट्रिय तहमा नेपालको धारणा राखिने समेत उनले बताए।
4: विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रको हिउँ चट्टानले हिम पहिरोबाट सृजित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्। यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो, यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
0: यसैबीच विपक्षी दलहरूले भोटेकोशी बाढ़ीपछि राहत र उद्धारको काम प्रभावकारी नभएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै विपक्षी दलका नेताहरूले राहत र उद्धारमा सरकार एक्लै अघि बढ़न खोजेको समेत बताए। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राहत र उद्धार प्रभावकारी नभएको गुनासो आएको बताएका छन्। दाहालले भने,
5: एउटा कुरा जे देखियो यो 7 दिनमा सरकार शुरूको दिनको तदारुकता र पछिल्लो चरणको उसको कार्यशैली काम गराईमा कन्ट्राडिक्सन देखियो। अहिले आम मानिसहरूले फिल्डमा जे भनेका छन्, मैले हाम्रो दलले त्यहाँका जनप्रतिनिधिहरूले र आम नागरिकहरूले जे भनेका छन् सरकार उद्धार कार्यमा सफल होइन असफल भयो भन्ने जनगुनासो सबभन्दा बढी सुनिएको छ। हामी कसैले पनि ढाँटेर लुकाएर यो हुँदैन, जनपरिचालनको क्रममा र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो।
0: प्रमुख विपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपदको समयमा साथ दिन आफूहरू तयार रहेको बताए। जलवायु वित्तको मुद्दालाई सशक्त ढंगमा उठाउनु पर्ने भन्दै उनले भने,
6: अन्तर्राष्ट्रिय जलवायु वित्त प्रविधि हस्तान्तरण अनुकूलन तथा क्षतिपूर्ति सम्बन्धमा विषयमा नेपालले अझ सशक्त कूटनीतिक पहल गर्नुपर्छ। सभा महोदय, पुनः स्पष्ट गर्न चाहन्छु, मैले यी सबै ध्यान आकर्षण सरकारलाई कमजोर बनाउनको निम्ति गरिरहेको होइन, सफल बनाउनकै निम्ति गरिरहेको छु। हामीले सरकारलाई पर्याप्त सहयोग गरिरहेका छौं, अझ सहयोग गर्न तयार छ। तर सहयोग गर्नु भनेको सरकारले गरेको हरेक कामको जय जयकार गर्नु मात्र होइन, साथमा हुनुको अर्थ मौन बस्नु पनि त होइन। त्यसैले सरकारले समयमै समीक्षा गरेर समन्वयमा काम गरोस्, परिणाम दिने काम गरोस्।
0: विपक्षी दल एमालेका संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रिय सहमतिबाट अहिलेको संकट समाधान गर्न सकिने बताए। उनले भने,
7: प्रधानमन्त्रीज्यूले आफ्नो एकाङ्गी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ, संसदप्रति पूर्णतः उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनु पर्दछ। राष्ट्रिय सहमतिबाट नै विद्यमान संकटको सामना गर्न सकिन्छ। त्यसैले सरकारले राजनीतिक दल, नागरिक समाज तथा विज्ञहरूको स्वर पक्षीय संयन्त्रको निर्माण गर्न पहल गर्नुपर्दछ। सामूहिक र संगठित प्रयासले मात्रै हामीले यो संकटको सामना गर्न सक्दछौं।
0: यसैबीच संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाले रसुवाको भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ। प्रतिनिधि सभाको बैठकले विशेष प्रस्ताव पारित गर्दै रसुवाको टिमुरे, स्याफ्रुवेसी, बेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट तथा धादिङ, चितवन र गोर्खा जिल्लाका त्रिशुली नदी तटीय क्षेत्रमा बाढ़ीबाट ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गरेको हो।
3: चीनले केरूङ सीमानाका क्षेत्रमा बाढ़ीले बगाएको सड़क पुनः सञ्चालनमा ल्याएको छ। चिनिया संचार माध्यम ग्लोबल टाइम्सका अनुसार नेपाली समय अनुसार हिजोबाट सड़क सञ्चालनमा आएको हो। सड़क सञ्चालन भएसँगै अब उद्धारकर्ता, राहत सामग्री, उपकरण र ठूला मेसिनरी साधन सड़क मार्गबाटै मुख्य विपदग्रस्त क्षेत्रमा पुर्याइने समाचारमा उल्लेख छ। यसबाट उद्धार कार्य थप तीव्र हुने अपेक्षा गरिएको छ। सीसीटीभी न्यूजका अनुसार राष्ट्रिय राजमार्गका विभिन्न खण्डमा सड़क सफा गर्ने कार्य अहिले चलिरहेको भदौ 10 को बाढ़ीले केरूङ बन्दरगाह तथा चीन र नेपालको अध्यागमन कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो।
0: यसैबीच चीनका मौसम सम्बन्धी अधिकारीले चीन नेपाल बीचको केरूङ रसुवा सीमा नाकामा गएको भीषण बाढ़ीपछि नेपाललाई मौसम अनुगमन, पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको बताएका छन्। चीन मौसम विज्ञान प्रशासनका प्रवक्ता वाङ याओईले पत्रकार सम्मेलनमा विपद लगत्तै प्रशासनले नेपालको मौसम विभागसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालमा जारी उद्धार तथा राहत कार्यमा मौसम सम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको बताए। प्रवक्ता वाङले चीनका मौसम सम्बन्धी निकायहरूले नेपाललाई समग्र मौसम सम्बन्धी सेवा सुनिश्चित गर्न पूर्ण प्रयास गर्ने तथा नेपालको आपतकालीन प्रतिकार्य र विपद व्यवस्थापनमा सहयोग पुर्याउने समेत बताएका छन्।
3: दश भदौको बिहान 8:37 हिम चट्टानसहित पहिरो खस्दा सर्वसाधारण र सरकारी निकायका सबै अधिकारीहरू पनि अलमलमा परेका छन्। वैज्ञानिकहरूका अनुसार यस प्रकारको विपदको पूर्वानुमान गर्ने सम्भावना निकै कम हुन्छ। यो बाढ़ी भिरालो पहाड़ी भूभागमा यति तीव्र गतिमा बगेर आए कि तल्लो तटीय क्षेत्रका बासिन्दालाई चेतावनी दिने समय नै भएन। गत साताको विपदले एउटा गहिरो प्रश्नलाई फेरि सतहमा ल्याइदिएको छ। हिन्दूकुश हिमाली क्षेत्रमा विपदहरू झनझन जटिल, श्रृंखलाबद्ध र देशीय बन्दै गएका छन्, जबकि नेपालका चेतावनी प्रणालीहरू अझै पनि एकल जोखिममा मात्र आधारित छन्। नेपालमा पूर्व सूचना प्रणाली भन्ने चीजै छैन, केवल सेन्सरहरू राख्दैमा प्रणाली बन्दैन। यो त धेरै विस्तृत र व्यापक हुनुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरएफएमएका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेलले प्रणाली शब्दमा विशेष जोड़ दिँदै भने, यदि चिनिया सेन्सरहरूले माथिल्लो तटीय क्षेत्रमा केही जोखिम पहिचान गरे भने सबैतिर एकैपटक साइरन बज्नुपर्छ, फोन साइलेन्ट मोडमा भए पनि ठूलो आवाजका साथ मेसेज जानुपर्छ। उनले थपे, विगतका दशकमा नेपालले अनुगमनको क्षेत्रमा धेरै लगानी गर्दै सेन्सरहरू जडान गरेको पोखरेल बताउँछन्। तर भोटेकोशी बाढ़ीमा देखिए झैं विभिन्न स्थानमा फरक फरक जोखिमको अनुगमन गर्ने विभिन्न सेन्सरहरू भएनन् भने मानिसको ज्यान जोगाउन त्यो अपर्याप्त हुन्छ। त्यसबेला तर बिहान 8:50 बाढ़ीले स्याप्रुवेश स्थित जल वैज्ञानिक केन्द्रमा रहेको भोटेकोशीको जलसतह मापक यन्त्र गेज बगाइदिएको थियो। नदीमा क्रमिक रूपमा बढ़ने जलसतह मापन गर्न डिजाइन गरिएका ती यन्त्र तीव्र गतिको बाढ़ी मापन गर्न सक्षम थिएनन्। त्यसको 23 मिनटपछि रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियाले जल तथा मौसम विज्ञान विभागलाई बाढ़ीबारे जानकारी गराएका थिए। हामीले 9 बजे विभागलाई खबर गर्यो, बाढ़ीले संचार टावरहरू ध्वस्त पारेकाले रसुवामा धेरै गर्न सकिन, तैपनि स्थानीय प्रशासनले समुदायलाई खबर गर्यो र मानिसहरू घर घर पुगेर एकअर्कालाई सचेत गराए। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कि प्रवक्ता शान्ति महतले भनिन्, तर तल्लो तटीय क्षेत्रका मानिसहरूका लागि भने टेक्स अलर्ट, कलर ट्यून, मीडिया प्रसारण र प्रहरीको माइकिङ मार्फत जानकारी गराउन उपलब्ध सबै माध्यम प्रयोग गर्यो। सूचना प्राप्त भएको 15 मिनटभित्र अर्थात बिहान 9:15 हिम पहिरो खसेको 38 मिनटपछि रसुवा, नुवाकोट, धादिङ र चितौनका मानिसहरूले टेक्स अलर्ट पाए, जसमा भोटेकोशी नदीको जलसतहले खतराको तह नागेकाले तुरन्तै सुरक्षित र उच्च स्थानमा जान सल्लाह दिइएको थियो। त्यसमा उद्धार सहायताका लागि हटलाइन नम्बरहरू पनि समावेश गरिएको थियो। पूर्व सूचना संयन्त्रहरू सामान्य पनि हुन सक्छन्, जहाँ मानिस आफै सतर्क रहन्छन्, खतरा देख्छन्, समयमै खबर गर्छन् र जोखिममा परेकाहरूलाई के गर्ने भन्ने थाहा हुन्छ। बाढ़ीको सूचना समयमै प्रवाह नभएको विषयमा हिजो प्रतिनिधि सभा बैठकमा समेत प्रश्न उठेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बैठकलाई सम्बोधन गर्ने क्रममा भोटेकोशी बाढ़ीलाई पूर्वानुमान भन्दा बाहिरको भएको बताएका छन्। समयमै चेतावनी दिने जिम्मेवारी राज्यकै हो। नेपाल र भारतबीच बाढ़ी पूर्वानुमानको द्विपक्षीय संयन्त्र छ, जस अनुसार दुवै देशले वर्षा र नदीको जलसतहको तथ्याङ्क आदान प्रदान गर्छन्। तर नेपाल मुख्यतया सूचना दिने निकाय मात्र हो, किनकि अधिकांश अनुगमन स्टेशन नेपालका माथिल्लो तटीय नदीहरूमा छन्। अर्कोतर्फ सन् 2019 चिनिया राष्ट्रपति सी चिनफिङ र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबीच जलवायु परिवर्तन र वातावरण संरक्षण लगायत क्षेत्रमा सहकार्य प्रवर्धन गर्ने सहमति भएको थियो। 7 वर्ष बितिसक्दा पनि दुई देशबीच प्रारम्भिक पूर्व सूचना योजना समेत बन्न सकेको छैन, कुनै प्रोटोकल नै छैन। अहिलेको अभ्यास भनेको सूचना आदान प्रदानका लागि परराष्ट्र मन्त्रालयसँग सहकार्य गर्ने मात्र हो। प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलले भने, विदेशी मुलुक जोडिने बित्तिकै हामी परराष्ट्र मन्त्रालय मार्फत जानुपर्छ। अनिवार्य प्रोटोकल नहुँदाको खतरा औल्याउँदै प्राधिकरणका पूर्व कार्यकारी प्रमुख अनिल पोखरेल चेतावनी दिन्छन्, यस्तो अवस्थामा सूचना दिने वा नदिने भन्ने कुरा अधिकारीहरूको व्यक्तिगत विवेकमा निर्भर हुन पुग्छ।

0: कान्ति बुडारीमा अब बाँकी प्रसंग भोटेकोशी बाढ़ीपछि लेदो र माटोले भरिएका जलविद्युत आयोजनाका सुरुङमा उद्धार तथा खोजी गर्न कठिनाई भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका सहायक रथी उज्जवल विक्रम राणाका अनुसार 216 मेगावटको माथिल्लो त्रिशुली एक आयोजनाको सुरुङमा 5 पटकसम्म प्रवेश गर्ने प्रयास गरे पनि हिलो जमेकाले भित्र पस्न सकिएको छैन। सुरुङभित्र जमेको लेदो हटाउन र उद्धार गर्न 3 दिनदेखि 4 महिनासम्म लाग्न सक्ने राणाले बताए। बाढ़ीले सड़क समेत बगाएकाले मेसिन तथा उपकरण लैजान समस्या भइरहेको उनको भनाइ छ। रसुवागढ़ी आयोजनाको सुरुङमा खोजी कार्य रोकिएको छ भने सिलिमे आयोजनाको सुरुङमा खोजी जारी छ। लाङटाङको सुरुङमा 64 मिटरसम्म पुगेर खोजी गरिए पनि थप अघि बढ़न नसकिएको बताइएको छ। यस्तै भोटेकोशीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावट निर्यात हुँदै आएको नेपालको बिजुली अहिले करिब 650 मेगावटमा सीमित भएको हो। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात ठप्प भएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावटको चिलिमे र 24 मेगावटको त्रिशुली जलविद्युत आयोजनामा भोटेकोशीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक साता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको हो। गत बुधबार सीमा बाढ़ीका कारण 6 दिन यता यी दुई आयोजना सहित 12 आयोजनाबाट उत्पादन बन्द भएको छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
2: कान्तिपुर सविस्तार।
1: एक साता अघि आएको भोटेकोशी बाढ़ीले व्यापक जनधनको क्षति गरेको छ र पछिल्ला 3 वर्षमा आएका 3 विनाशकारी बाढ़ीले सरकारको क्षमता परीक्षण गरेका छन्। तर अझै परीक्षण हुन बाँकी विषय हो। अघिल्ला विपदबाट सरकारले कति सिक्यो, अर्को विपद आउँदा सरकारको काम गर्ने शैलीमा कस्तो परिवर्तन आयो। कान्तिपुर कर्मी अनुप काफ्रेले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
3: भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले यसअघि नै एकपटक बगाइसकेको सड़कलाई फेरि क्षतिग्रस्त बनायो। गत वर्ष असारमा आएको बाढ़ीले स्याफ्रुपेसेदेखि रसुवागढ़ी नाकासम्म जोड्ने सड़क खण्ड बगाउँदा नेपाल चीनलाई जोड्ने मितेरी पुलमा पनि क्षति पुग्यो। सो पुल पुननिर्माण गरी करिब 1 महिनामै सञ्चालनमा ल्याइएको थियो। बाढ़ीमा कम्तीमा 8 जनाको मृत्यु भएको थियो। सड़कको पुननिर्माण तीव्र गतिमा भए पनि बाँकी पूर्वाधारको पुननिर्माण 13 महिनापछि पनि सम्पन्न भएको थिएन। त्यही अवस्थामा फेरि बाढ़ी आयो। यसपटक लाङटाङ लिरुङ हिमालको हिमचट्टान भाषिएसँगै ढुङ्गामुडा र गेग्रान सहितको भोटेकोशीमा आएको बाढ़ीले केही नामो निशान समेत बाँकी राखेन। मानिसहरू पोहोरकै दुःख बिर्सने क्रममा थिए। सबै सामान्य बन्दै गइरहेको थियो तर एक्कासी यस्तो विपद आइलाग्यो। गोसाकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले कान्तिपुरसँग भनेका छन्। तिमुरेबाट 13 किलोमिटर दूरीमा रहेको गोसाईकुण्ड गाउँपालिकाका कार्यालय समेत बाढ़ीले बगायो। एकैछिनको बाढ़ीले 41 पुल र 42 किलोमिटर सड़क बगायो। अर्थमन्त्री सोडेम वाग्देले रोइटरसँगको कुराकानीमा पुननिर्माणका लागि 4 अर्ब देखि 5 अर्ब अमेरिकी डलर लाग्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन्। उद्योगी विनोद चौधरीले पनि ब्लुमबर्गसँग पुननिर्माणमा 5 अर्ब अमेरिकी डलर लाग्ने बताएका थिए। दुवै अनुमान 2072 भूकम्पपछिको पुननिर्माण भन्दा कम हो। भूकम्पले दिएको धक्काबाट नेपाल उठ्दै थियो। त्यसमाथि 2081 बाढ़ी आयो। सो बाढ़ीले बागमती प्रदेशका काभ्रे, धादिङ र ललितपुरमा ठूलो मानवीय क्षति समेत पुग्यो। कोशी प्रदेशमा समेत गरी 300 भन्दा बढ़ी व्यक्तिको मृत्यु भयो। बाढ़ीले 46 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्षति पुग्यो। गत वर्ष रसुवागढ़ीमा विपत्ति आयो। गत साता आएको बाढ़ी तेस्रो श्रृंखलाको पछिल्लो घटना हो। पछिल्ला 3 वर्षका विपदका घटनामा प्रयोग गरिएका भाषा धेरैलाई आश्चर्यजनक रूपमा एउटै लाग्न सक्छ। गत साता भोटेकोशीमा आएको बाढ़ीलाई अधिकारीहरूले अकल्पनीय भने। 2082 बाढ़ीलाई पनि त्यही शब्दमा वर्णन गरिएको थियो। 2081 बाढ़ीका बेला भने सन् 1970 यताकै सबैभन्दा ठूलो वर्षा भएको बताइएको थियो। अब प्रश्न सोध्ने बेला आएको छ। हरेक वर्ष उस्तै घटनाका लागि उही शब्द प्रयोग गरिरहँदा त्यो शब्दले घटनालाई मात्र बयान गरिरहेको हुन्छ कि त्यसमाथिको हाम्रो दृष्टिकोण र सम्बन्धलाई पनि? परराष्ट्र मन्त्री शिशिर खनाललाई सरकारले यस्ता घटनामा कुनै निश्चित प्रवृत्ति देखिरहेको छ कि प्रत्येक बाढ़ीलाई छुट्टा छुट्टै विपदका रूपमा मात्र हेरिरहेको छ भनेर प्रश्न गरिएको थियो। उनले भने विगतका तुलनामा यस्ता विपद अझ बढ़ी हुने सम्भावना रहेको हामीले पूर्वानुमान गर्नुपर्छ र त्यसका लागि तयार रहनुपर्छ। छिमेकी देश बंगलादेशको अनुभव यहाँ उपयोगी उदाहरण हुन सक्छ। कुनै समय बंगलादेश पनि अहिले नेपाल बाढ़ीको देश बने जस्तै चक्रवातको देश थियो, जहाँ एउटा मात्रै आँधीले कल्पना गर्नै कठिन हुने स्तरमा मानवीय क्षति निम्त्याउँथ्यो। सन् 1970 भोला चक्रवातले 3-5 लाख मानिसको मृत्यु भएको थियो। यसलाई 20औं शताब्दीको सबैभन्दा विनाशकारी विपद मानिन्छ। त्यसपछि पनि बंगलादेशमा चक्रवात आउन रोकिएको छैन। त्यसै त त्यहाँ दर्जनौं चक्रवात आइसकेका छन्। तर बंगलादेशसँग एउटा प्रभावशाली प्रणाली छ। उनीहरूले देशभर पक्की सेल्टरको राष्ट्रिय सञ्जाल निर्माण गरेका छन्। गाउँ गाउँमा हजारौं मानिसहरूलाई सुरक्षित स्थानमा सार्न स्वयंसेवकलाई तालिम दिएका छन्। पूर्व सूचना प्रणालीलाई यही संरचनासँग समन्वय हुने गरी जोडिएको छ कि अहिले त्यही स्तरको शक्तिशाली आँधीबाट ज्यान गुमाउनुको संख्या केही दर्जनमा सीमित हुन थालेको छ। तर यो तुलना गर्दा एउटा महत्वपूर्ण भिन्नता भने छ। चक्रवात मौसम सम्बन्धी घटना हो जुन खुला समुद्रमै केही दिन अघि देखिन थाल्छ। जोखिममा रहेका मानिसहरू समथर र बाक्लो बस्ती भएको तटीय भूभाग डेल्टा क्षेत्रमा बस्ने भएकाले उनीहरूलाई सुरक्षित आश्रयस्थलमा सार्न सकिन्छ। तर गत साता भए जस्तो हिमचट्टान वा हिमनदी खस्ने घटना उच्च हिमाली भूभागमा कहिलेकाहीँ अन्तर्राष्ट्रिय सीमा पारी समेत अचानक उत्पन्न हुन्छ र केही मिनटमै साँघुरो उपत्यकाबाट तलतिर आइपुग्छ। पर्वतीय अनुसन्धान सम्बन्धी नेपालकै निकायले पनि यही धरातलीय यथार्थबारे चिन्ता व्यक्त गर्दै आएको छ। गत साता आएको बाढ़ी भन्दा 5 महिना अघि काठमाडौँ स्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले हिन्दुकोश हिमालय क्षेत्रमा सन् 2000 यता हिउँ पग्लने दर दोब्बर भएको निष्कर्ष सहितको अध्ययन सार्वजनिक गरेको थियो।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। रसुवातर्फ भोटेकोसी बाढ़ी आएको तीन दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थलमार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोरला भएको छ। तर कोरला नाकामा प्लान्ट क्वारेन्टाइन तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरूङ रसुवातर्फ र नेलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ बराबरको फलफूल तथा मसलाजन्य मालवस्तु कुहिन थालेको छ। रसुवातर्फको केरूङमा मात्र चिनिया 40 कन्टेनर फलफूल तथा मसलाजन्य मालवस्तु रहेको नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारी सदस्य तथा फलफूल आयातकर्ता राजेश भण्डारीले जनाए। चीनको सड़कमा पार्किङ गरिएका कन्टेनर स्याउ आँप सुन्तला किवी ड्रैगन फ्रूट लसुन अदुवा रहेको उनको भनाइ छ। केरूङ चिसो स्थान भएकाले तुरन्तै नबिग्रिएको व्यवसायी बताउँछन्। तर यताउता गर्दा गर्दै कन्टेनरमा राखेको मालवस्तु कुहिन र गल्न थालेकोमा व्यवसायी चिन्तित छनृ।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ प्लान
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। कंगोमा इबोलाका प्रकोपबाट संक्रमित हुनेको संख्या 6000 नागेको छ। पछिल्लो सार्वजनिक तथ्याङ्क अनुसार भाइरसबाट हालसम्म 2911 जनाको मृत्यु भएको छ। कंगोमा मे दोस्रो साता इबोला महामारी घोषणा गरिएको थियो। अहिलेको महामारी इतिहासमै तीव्र गतिमा फैलिरहेको इबोला महामारी हो। गत साता यो भाइरस यहाँका दुईवटा नयाँ स्वास्थ्य क्षेत्रमा पुगेको छ। विश्व स्वास्थ्य संगठनले यो प्रकोप अझै नियन्त्रण बाहिर रहेको र यसअघिको सबैभन्दा घातक मानिएको सन् 2014 16 पश्चिम अफ्रिकाको इबोला प्रकोपलाई समेत यसले उछिन्न सक्ने बताएको छ।

0: एनबीएलमा छ टीमले प्रतिस्पर्धा गर्नेछन्। छ टीमले सिंगल राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा गर्नेछन्।
1: अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बादल लाग्नेछ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस प्रदेश तथा लुम्बिनी तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
0: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। बिहान 9 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल,
3: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल,
3: सम्पर्क नम्बर 9816655553
2: र 9842318049।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852055768।
7: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7. विद्यार्थी छात्र

0: साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था, साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
1: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस, खादावारी नपा 7, नयाँ बजार, सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
2: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफले।
7: सम्पर्क 98433-47262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98-5-20-28-6-46।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860-96-40-00
4: र 9819-32-76-75।
5: ओहो लु नमस्कार है सर।
6: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
7: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
7: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
7: होटल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 9865-39-444
7: र 0295-90-155।
9: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
10: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029-47, 9800-90-0062।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: संसार सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू,
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-66 र 98-42-22-66।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका भित्रैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सम्खुवा सभा।
14: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, संखुवा सभा।

कोही कसैको निकाल बन्न चाहन्छ, तर यो देशमा शान्ति हो

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 029590155।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
9: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 62।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खाँदबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438 46084।
11: नमस्कार है वडाध्यक्षज्यू।
12: नमस्ते, नमस्ते, के भन्दा आउनु भयो त?
11: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
12: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
11: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
12: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर हातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
11: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
13: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
14: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
8: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
16: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
8: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
17: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धसुकबाट दूरसञ्चार जाने बाटो।
18: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
19: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
20: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
8: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
21: किन र काका?
8: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
21: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
8: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
21: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार सङ्खुवा सभा।
21: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
8: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
21: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
8: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
8: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार सङ्खुवा सभा।
21: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
8: सम्पर्क 0294040084 र 9804045827।
21: के तप तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
21: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
21: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
21: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
21: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
21: बाङ्गोटिङको दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
21: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
8: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
0: होइन ए मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
21: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
0: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
21: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
8: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
21: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
8: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
21: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
8: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
21: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
8: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
21: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
8: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
21: थप जानकारीको लागि 029-562-061,
8: 029-573-315
21: र 98-520-60-177
8: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
1: आयो सबको घर घरमा।
20: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि।

0: यसको लागि अहिले हाम्रो इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 98525557 68।
2: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: कार्यक्रम जते दर्पणको प्रतीक्षामा तपाईँहरूलाई हार्दिक स्वागत छ। अब तपाईँको प्रतीक्षाको समाप्त घड़ी समाप्त भइसकेको छ। कार्यक्रम जति सन्दर्भमा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी नेपालका विभिन्न लोकप्रिय रेडियो स्टेशनहरूमा तपाईँको साथमा छु। हामीलाई धेरै जिल्लाहरूबाट साथ दिनुभएको छ। तपाईँ सम्पूर्णले सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। आज पनि कार्यक्रमको शुरूआती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल भदौ 18 गते आज बिहिबार। तदनुसार ईस्वी सन् 2026 आज सेप्टेम्बर 3 तारीक रहेको छ। आज नेपाल सम्मत 1146 गुल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु भाद्र कृष्ण पक्ष परम पवित्र पावन दिन। आजको दिनमा विशेष गरी हामीले सूर्योदयमा हेर्दा सप्तमी तिथि रहेको छ। 49 घड़ी 43 पला 25 बजेर 31 महिनासम्म कृतिका नक्षत्र 47 घड़ी 46 पला रात्रिको 24 बजेर 50 महिनासम्म व्याघात युग 35 घड़ी 31 पला भद्राकरण 22 घड़ी 29 पला आज आनन्दादि युगमा लुम्ब युग रहेको छ। आजको दिनमानको समय 31 घड़ी 33 पला बिहान सूर्य उदय 5 बजेर 44 मिनट जाँदा भयो। साँझ सूर्यास्त 6 बजेर 21 मिनटमा रहनेछ। आज विशेष गरी अवोक्ता भरण सप्तमी आज गौरा सप्तमी रहेको छ। विशेष गरी गौरा पर्व यो बेला हामीले प्रारम्भ गरिरहेका छौं। 16, 17, 18, 19, 20 पनि सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाले पनि त्यसलाई विशेष गरी गौरा पर्वको सूचीमा राखिसकेको छ। भोलि श्रीकृष्ण जन्माष्टमी हो। भोलि अष्टमी व्रत पनि रहेको छ। विशेषत भोलिको दिनलाई मोहरात्रि भन्ने गरिन्छ। दुर्वाष्टमी व्रत भोलि हो। भोलि नै गौरा पर्व गौरा काली पूजा भोलि नै रहेको छ। एकदम भोलि महत्वपूर्ण दिन छ है। भोलि हामी भगवान श्रीकृष्णलाई बन्धनबाट मुक्त भएको दिन हामी पनि संसारिक मोहबाट मुक्त हुने हो कि भन्ने खालको एउटा चर्चाहरू मै तपाईँलाई गर्न चाहन्छु। यो मोहरात्रिको अर्थ के होला? मोहरात्रि भनेको के होला? किन यो मोहरात्रि भनिएको छ? यस्ता कुराहरूमा विशेष गरी हामीले यसलाई बुझ्नुपर्ने कुरा चाहिँ भगवत प्राप्तिको लागि संसार मोह हुन्छ। तिनै भगवानले तिनै मान्छेलाई मोहित बनाएर राखेको दिन मोहरात्रिको अर्थ। यसले भन्ने गर्दा भगवानलाई हामीले भोलि प्राप्त गर्दैछौ। भगवानलाई प्राप्ति गर्न तपाईँ हामीले धेरै कष्ट र धेरै मेहनत गर्नु परेको छ। ती भगवानमा तीनटा स्वरूप हुन्छ, सत्स्वरूप, चित स्वरूप र आनन्द स्वरूप। ती तीनटा स्वरूप भएको व्यक्तिमा पनि भगवानको झल्को आउँछ। यसको बारेमा फेरि कहिलेकाहीँ छुट्टै चर्चा गरौँला। तर आज कार्यक्रमको यतिखेर हामी पञ्चाङ्ग र ग्रह गोचरतर्फ लाग्छौं। यतिखेर सूर्य सिंह राशिमा छन् भने चन्द्रमाको अवस्था यतिखेर वृष राशिमा उच्च अवस्थामा छन्। मंगल मिथुन राशिमा छन्। बुधा ग्रह सिंह राशिमा रहेका छन्। बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट संकेतहरू यहाँबाट देख्न सकिन्छ। अबको क्रममा यिनै ग्रह गोचरको आधारमा, पञ्चाङ्गको आधारमा तपाईँको आजको दिन कसरी व्यतीत हुन्छ, तपाईँको राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशिको लागि आज उन्नति राम्रो छ। धनस्थानमा चन्द्रमा उच्च हुँदा शेयर बजार आर्थिक क्षेत्र प्रसन्न रहने खालको युग देख्न सकिन्छ। आजको दिनमा तपाईँको वैदेशिक काममा शुभ छ। कृषि र पशु चौपायबाट सामान्य लाभ होला। तर जलको व्यवसाय गर्ने, तरल पदार्थको व्यवसाय गर्ने काम जसले गरिरहनु भएको छ उहाँको लागि आज असाध्य राम्रो र मंगलकारक युगहरू छन् भने लामो दीर्घ यात्राहरू पनि सहज हुनेछ। मिथुन राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेका ताकेका काम कार्यहरूमा पनि धेरै कुरामा सहज हुने खालको योगहरू आजको राशिबाट संकेत मिथुनलाई देख्न सकिन्छ। बाह्रौं चन्द्रमा अलि रिस बढी उठ्न सक्छ, काम बिग्रिन सक्छ, विशेष ध्यान दिनुहोला। शुभ हुन्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मान सम्मानमा वृद्धि रहनेछ भने गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। लामो दीर्घ यात्रामा अलिकति केही कमी कमजोरी हुनेछ, अन्यथा धार्मिक क्षेत्रमा भने मन जानेछ, सहयोगी मन रहन सक्छ। आजको दिन अरूको दया मायामा आफू सहयोग गर्न तत्पर रहने यो कर्कट राशिलाई संकेत छ। आजको दिनबाट हेर्दा यहाँ धेरै कुरामा सहज देखिन्छ, उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा राम्रो रहने खालका योगहरू छन् भने मान सम्मानमा वृद्धि छ। आटेका ताकेका कामबाट पनि सफलता मिल्दा मन भने हर्षोल्लासले गदगद रहने सिंह राशिलाई छ। तर लग्नमा सूर्य र बुध राज्यक छन्, उन्नति राम्रै रहन सक्ने सम्भावना छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ, मन तपाईँको लागि प्रसन्न रहनेछ। गोप्य कुराहरूको सुरक्षित राख्नु। लग्नमा शुक्र निचुदा विपरीत लिङ्गहरूसँगको आजको सम्बन्ध भने छुटकारा मिल्नेछ, यानि कि सम्बन्धहरू बिग्रिन सक्नेछन्। पारिवारिक सम्बन्धहरू पनि कता कता चिसो पनि हुन सक्ने भएकाले विशेष सावधानी अपनाउनुहोला। शुभ हुन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 9843597658 9142373601
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: उन्नति राम्रो छ, तपाईँको व्यापार बिजनेसमा राम्रो रहन सक्छ। अलिकति चन्द्रमा आठौं होला, कहिलेकाहीँ औषधि मूल्यमा धन खर्च होला, तर आजको दिन सुखद छ। तपाईँको सामाजिक उत्तरदायित्व वहन पनि राम्रो रहन सक्छ। घर परिवारसँगको सम्बन्धले तपाईँलाई अझ धेरै धन उचाइमा पुर्याउने खालका योगहरू राशिमा संकेत छ। वृश्चिक राशिको लागि झन् आजको दिनमा तपाईँको लागि प्रियजनहरू अचानक भेटिन सक्छन्। यात्रा असाध्य सुखद छ। लामो दूरको यात्राहरू पनि धेरै कुरामा सहज हुने भएकाले दिन तपाईँको लागि सुखद बन्दै जाने राशिमा संकेत देख्न सकिन्छ। उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज छ। आजको दिनमा तपाईँको लागि मान सम्मानमा पनि वृद्धि रहनेछ भने आटेका ताकेका काम कार्यहरूबाट पनि शुभ आजको राशिबाट धनुराशिलाई संकेत ग्रहमा देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा दाजुभाइसँगको सम्बन्ध सुधार होला, नबनेका कामहरू तपाईँको लागि बन्दै जान सक्ने सम्भावनाको योग राम्रो रहेको छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा लामो दूरको यात्रामा पनि सहज हुँदा मन भने हर्षोल्लासले गदगद रहनेछ। पशु चौपायबाट पनि मनज्ञ धनार्जन गर्न सकिनेछ। खेलकुदका क्षेत्रमा सांगीतिक क्षेत्रमा आजको दिन तपाईँको रुचि वृद्धि रहनेछ। नयाँ ठाउँको भ्रमण र परिभ्रमणले आजको दिन एकदमै सुखद बनाउनेछ। घरमा अतिथिहरूको आगमनले पनि जनउत्साह थप्नेछ, अरूको आशीर्वाद प्राप्त रहन सक्छ। उन्नति प्रगतिमा धेरै कुरामा सहज हुने खालको योगहरू छन्। मान सम्मानमा वृद्धि रहनेछ भने आटेका ताकेका कामबाट सफलता आजको राशिहरूबाट संकेत ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिँदै जानेछौ। हामी हरेक दिन तपाईँहरूलाई चिना टिप्पणी विश्लेषण र तपाईँहरूसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। जहाँ हुनुहुन्छ अनि तपाईँ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई फोन गर्नुहोला र हामीसँग भएका विभिन्न जानकारीहरू तपाईँ दिन सक्नुहुन्छ। धेरैको जनगुनासो छ, सम्पर्क हुन सकेन, तर मलाई लाग्छ फोन प्रयास गर्नुभयो भने सम्पर्क मजाले भइरहेको जस्तो मलाई लागिरहेको छ। तपाईँ सम्पर्क भने गर्न सक्नुहुनेछ। म कार्यक्रमको यतिखेर फोनमा कोही जिज्ञासु आउनु भएको छ उतातिर लागिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: हेलो
0: राधे राधे हजुर।
1: हेलो
0: ए प्रभु, उहाँको फोन डिस्कनेक्ट भइसकेको छ। सायद उहाँको रेडीको भलम ठूलो भएर पनि हुन सक्छ। कार्यक्रममा फोन लागिसकेपछि रेडीको भलमलाई भने एकदम म्युट गरिदिनको लागि मैले धेरैचोटि तपाईँहरूलाई अनुरोध गरिरहेको छु। हामीसँग प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, कोही हुनुहुन्थ्यो तर उहाँसँग पनि हाम्रो यतिखेर कुराकानी भएको छैन। मैले फेरि पनि तपाईँहरूसँग माफी मागे। यसरी फोन गरेर नबोलिने भक्तहरूले सकभर फोन नगरिदिनु होला, किनभने फोन लागेर बोल्न पाए कति खुसी हुने भक्तहरू हुनुहुन्छ। तपाईँलाई फोनको महत्व र कार्यक्रमको महत्व छैन भने बरु एकदम शान्त भएर सुन्ने मात्र दिनुहोला, अन्यथा फोनमा बोलिदिनु होला। उताको आवाज सबै आइरहेको छ, रेडीको आवाज, तपाईँ बोल्नु भएकै छैन, होइन? फेरि भन्नुहुन्छ म बोलेको आवाज आएन। रेडीको आवाज आउने ठाउँमा तपाईँको बोली पनि आवाज आउँछ। कोही हुनुहुन्छ? राधे राधे। ए प्रभु, राधे राधे। ए प्रभु, राधे राधे। उहाँसँगको सम्बन्ध पनि पिछल भइसकेको छ। हामी हरेक दिन तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गरिरहन्छौ। हामी उन्नति अनि प्रगतिको लागि धेरै कुरामा सहज हुनेछौ र हामी प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, राधे राधे। ए प्रभु, राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि हामी तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको विशेष जानकारीहरू पनि दिने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। आज कोही पनि बोल्न चाहनु भएको छैन, आवाज आएको छैन भन्नै मिल्दैन, उताबाट आवाज आइरहेको छ, तपाईँले सुनिरहनु भएको छ। हामी तपाईँलाई भोलि श्रीकृष्ण जन्माष्टमी रहेको छ, तपाईँले हामीलाई फोन मार्फत पनि केही जन्माष्टमीको बारेमा सोध्न सक्नुहुनेछ। अब के छ भने धेरैको फेरि मनमा हुन सक्छ, यो अलिकति टिकोले अलिकति कहिलेकाहीँ संस्कारहरू बिगारिरहेको जस्तो लाग्छ मलाई। कोही श्री वैष्णव कहिले गर्ने, कोही निम्बारी कहिले गर्ने। यो भोलि 19 गते शुक्रबारको दिन अष्टमी पनि छ, रोहिणी नक्षत्र पनि छ। योभन्दा अरू दिन कहिले हुँदैन, कहिलेकाहीँ कहिलेकाहीँ रोहिणी नक्षत्र अष्टमीमा नपर्दिने भएकाले कहिलेकाहीँ यो अलिकति वाद विवादहरू हुन सक्छ। त्यसो भएको हुँदा अष्टमी सहितको रोहिणी भदौ महिनाको कृष्ण पक्ष, आहा, अरू के हुनु पर्यो? मन्द मन्द जलधारा भइरहेको बेला यो भोलिको दिन है, असत्य महत्वपूर्ण दिन छ भोलिको लागि। आजैबाट अखाद्य अथवा तामसी भोजन भनौं अथवा अशुद्ध चिजहरू भनौँ, अब तपाईँलाई भन्दाखेरि मन दुख्न सक्छ, त्यस्ता चिजहरू आजैबाट त्यागेर भगवान श्रीकृष्णलाई प्राप्तिको लागि भोलि व्रत उपासनाहरू गर्ने, भोलि रात्रिको समयमा ठिक 12 बजी भगवानको प्रादुर्भाव भएर जुन अवतरित हुनुभएको छ त्यो बेला भगवानलाई विशेष पूजा अर्चना मखन अर्पण गर्ने, भगवानको लीलाहरू देखाउने, भगवानको कथाहरू श्रवण गर्ने, भगवानको नाम संकीर्तन गर्ने कामहरू गर्यो भने तपाईँ हाम्रो घरमा पनि भगवानको वास हुन्छ। के भनेको छ भने भोलि विशेष गरी कृष्णाष्टमी भनेर चाहिँ शास्त्रमा के लेखा छ भने म अलिकति थोरै कुरा भनिहाल्छु। तथा भाद्रपदे मासे कृष्णाष्टम्यम कलो युगे अष्टाविंशति तमे जात कृष्णशो देवकी सुत एन कुर्वित जानन्त कृष्ण जन्माष्टमी व्रतम ते भवन्ति नरा प्राज्ञ व्याला व्यालाश्च कानने दिवा वा यदि वा रात्रो नास्ति चन्द्रो हिणे कला रात्रियुक्ताम प्रकुर्वीत विशेषणन्दु संयुताम जन्माष्टमी व्रतम एवै प्रकुर्वन्ति नरोत्तमाः यो कारयन्त्याथ भालोकान् लक्ष्मीस्ते संसदा स्थिरः सिद्ध्यन्ते सर्वकर्माणि कृते जन्माष्टमी व्रते। जसले भगवान श्रीकृष्णको लागि जन्माष्टमीमा व्रत बस्छ त्यसमा के लेखेको छ भने दिउँसो त व्रत बस्नै पर्यो, यो जन्माष्टमीमा चाहिँ रात्रिको समयमा इन्दु संयुतम चन्द्रमा सहित ताराहरू सहित भएको बेला है, जसले भगवान श्रीकृष्णको जन्मको उत्सवको दिन भगवानको व्रत उपासना गर्छ भने के हुन्छ अरे लक्ष्मीस्तेषाम सदा स्थिरा, त्यसको घरमा कहिल्यै पनि लक्ष्मीको कमी हुँदैन, लक्ष्मीस्तेषाम सदा स्थिरा स्थिर भएर रहनुहुन्छ अटल रूपमा, जसले भगवानको नाम संकीर्तन र व्रत उपासना भोलि गर्छ भने। अब यसमा के छ, जातको कुरा छ छैन, थरको कुरा छ छैन, गाउँको कुरा छ छैन, समुदायको कुरा कसैको छैन, जो मानव हो जसलाई भगवत प्राप्त भगवानको कृपा मिलेर हामी मानव भएका छौं, भोलि भगवान श्रीकृष्णको नाममा व्रत उपासना पूजा पाठहरू गरेन भने हाम्रो जिन्दगी हाम्रो जन्म व्यर्थ रहनेछ, व्यर्थ बुझ्नुभयो। त्यसो भएको हुँदा तपाईँहरूले पनि भोलिको लागि त विशेष तयारी आजबाट गर्नुहोला। भगवानलाई केही चाहिँदैन है, भगवानलाई एउटा यस्तो चित चाहिन्छ यति अमूल्य छ तर त्यो तपाईँले दिन पनि सक्नुहुन्छ, त्यो चिज हो के होला, के होला त्यो चिज हो तपाईँको मन, मन मन्दिरमा भाव चढाओ जानु।

0: भक्ति देखाओ। यो भगवानलाई त हजुर संसारमा गीतामै पनि लेखेको छ, पत्रम पुष्पम फलम तोयम, त्यहाँ कुनै पैसा, कुनै हिरा, कुनै मोती, कुनै चाहिँ हार, कहाँ भनेको छ र? पत्रम पुष्पम फलम तोयम, फूल फल पात फलफूल पानी चढाओ, दूध पनि भनेको छैन, सकिने त्यसपछि धेरै चढाउनेले चढाओ। तर भगवानलाई जे चढाउँदा भक्ति मन सहितको हुनुपर्छ। साँच्चीकै भनौं, भगवान श्रीकृष्णलाई प्रेम गर्ने मान्छे अन्य ठाउँमा पनि प्रेममा सफल हुन्छ। भगवान श्रीकृष्णले जसलाई रोज्नुभयो त्यो मान्छे असाध्यै ज्ञानी पनि हुन्छ। तर तपाईँको मन भगवानमा गएन भने तपाईँले के बुझ्नुहुन्छ भने, मैले भगवानलाई प्यार गर्दिन होइन, तपाईँलाई भगवानले लिनै चाहनु भएन, तपाईँ भगवानको शरणमा जाने योग्य पात्रै हुनु भएन, होइन? एउटा कुनै वस्त्र तपाईँले लाउन खोज्दा ठूलो वस्त्र दियो भने त ठिक हुन्छ? भएन। तपाईँको शरीरले त्यो वस्त्र सपोर्टै गरेन भने जस्तो, भगवानले तपाईँको मन, तपाईँको हात, तपाईँको ती खुट्टा र तपाईँको शरीरलाई लिनै चाहनु भएन, किनकि तपाईँको मन असाध्य दुर्गन्धित छ, असाध्य क्रूर छ, असाध्य भक्ति बिनाको, बिना स्वादको, बिना चाहिँ त्यो के भने त्यसलाई अब टर्रो छ भनौँ अब। तर भगवानलाई तपाईँको भक्ति सहितको मिठास प्रेम भगवानले खोज्नुहुन्छ। भगवानले अष्टमी तिथि खोज्नु भएको छ, विशेष गरी तपाईँले यस्ता कुराहरूमा ध्यान दिनुभयो भने धेरै कुरामा राम्रो हुन्छ। त्यसो भएको कारणले गर्दा तपाईँले विशेष ध्यान दिनको लागि अनुरोध गर्छु। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा रहँदै गर्दा हामी तपाईँसँग भएका विशेष गरी भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको जानकारीहरू पनि दिने प्रयासमा हामी लागिरहेका छौं। कोही जिज्ञासु यतिखेर हामीसँग भक्तिभावमा हुनुहुन्छ, स्वागत गरिहाले। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ हजुर?
1: हजुर, म दिङ्ला भोजपुरबाट कमला मगर हो त गुरु।
0: दिङ्ला भोजपुरबाट कमला मगर, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
1: रेडियो शङ्ख सभा।
0: कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: छोरीको बारेमा गुरु।
0: भन्दिनु त, साल महिना गते समय?
1: 2072 साल साउन 24 गते आइतबार बिहान 11:30 भोजपुर जिल्लामा जन्म भएको।
0: छोरा कि छोरी भन्नुभएको थियो कि?
1: छोरी।
0: छोरी, यो छोरीको लागि यहाँबाट हेर्दा के देखिन्छ भने 72 सालको श्रावण 24 गते रहेको छ, राशिको नाम रोहिणी, नक्षत्रको तेस्रो पावमा बीबाट विष्णुदेवी नाम आउँछ अथवा विमला नाम राख्न पनि सकियो। वृष राशि हुन्छ, दशमीको दिनमा जन्म भएको छ, लग्न तुला, तुला लग्नको मालिक शुक्र हुन्छ, शुक्र ग्रह बसेको छ, कर्मस्थानमा राम्रै हो, बाबा अलि रोगी हुनुहुन्छ भन्ने संकेत पनि दियो यसले। आफू पनि चिसोको रोगी हुन्छन् बच्चा, यतिखेर संकटा भन्ने ग्रह चलिरहेको छ, यो संकटाले धेरै कुरामा संकट ल्यायो, दुःख बिरामी परिरहने, पढाइ असाध्य राम्रो तर ध्यानै भएन, दिमाग चाहिँ असाध्य छुरा छ तर संकटा भन्ने ग्रहले पढ्नमा ध्यानै छैन। फेरि अहिले राहु पनि प्रारम्भ भइसकेछ 11 वर्षबाट, है?
1: हजुर,
0: अब शुरू भयो राहु। अब राहुले र संकटाले पढाइमा असाध्य कमजोरी बनाउँछ। चन्द्रमा 8 घरमा गएर विराजमान भएको छ। चन्द्रमालाई पापी ग्रह शनिले दृष्टि गरेको छ। जुन अष्टम स्थानमा मैले अस्ति पनि एकचोटि भनेको थिएँ, चन्द्रमा 8 हुने मान्छेको के हुन्छ भनेर, अष्टम भावमा बसेको चन्द्रमा त्यसमा पनि शनिको दृष्टि भयो भने एकदम अशुभ हुन्छ। हनुमान चालिसाहरू पाठ गर्ने, पूर्णिमाको व्रत बस्ने, अष्ट चिरञ्जीवीको पूजा लाउने, मंगलबारको व्रत बस्ने र एउटा हनुमान कवच धारण गरेर राहु र संकटको शान्ति पूजापाठ गरे भने धेरै कुरामा राम्रो हुने खालको लक्षण छ है।
1: हजुर
0: अरू के छ
1: उसको शुभ रङ शुभ अङ्क
0: तीन अङ्क राम्रो हुन्छ सबैभन्दा राम्रो सेतो रातो रङ राम्रो हुन्छ दक्षिण पूर्व राम्रो हुन्छ अहिले छुट्यौ राधे राधे
1: अनि बाबा मम्मीसँगको सम्बन्ध
0: सबै ठिक छ बाबाले रोगी रोगी भएको देखिन्छ ख्याल गर्नुहोला है
1: पढाइमा चाहिँ पछि के पढ्दा राम्रो हुन्छ गुरु
0: मैले तपाईँलाई के काम गर्नु भनेको छु
1: हजुर
0: अहिले हजुरको छोरीलाई के गरेर लाएछ हजुर
1: हजुर
0: तपाईँको छोरा अहिले के ग्रह चलिरहेको भनेको थिएँ मैले अघि अलिक बिर्सेछु क्या थाहा भएन अनि किन फोन गरे त सोधेको सोधै गर्ने भनेको कुरा केही सम्झिँदैन किन भनिरहनु पर्छ के रहनु फोन अहिले राधे
1: राधे
0: पहिले भनौँ न मैले तपाईँको छोरीलाई के ग्रह शान्ति गर्नु भनेको थिएँ मैले जब कि तपाईँलाई मैले भनेको कुरा तपाईँलाई यादै छैन भने तपाईँलाई जति भनेर त्यो फोनमा डिस्टर्ब गर्नु भन्दा होइन अब तपाईँलाई भनेर के अर्थ हुन्छ भनेर अहिले तपाईँले एक मिनटभित्र बिर्सिनु भयो भने वास्तु पनि जस्तो भयो भने बिर्सिहाल्नुहुन्छ सम्झ के भनिरहनु पर्यो बेकार भने के हो कि भन्नु त हजुर भन्नु न त के गरेर लागेको छ नि हुँदैन हो त्यही भएर त यस्तोमा फोन नगरौँ क्या बेकार हुन्छ यो फोन गरेर टाइम मात्र वेस्ट हुन्छ साँच्चै भनेको मन दुख्छ नि हामीलाई पनि होइन र लुखान अहिले फोन पछि बोल्नुला राधे राधे अब तपाईँ बिर्सिहाल्नुहुन्छ म भन्दै भन्दिनँ आज काम तपाईँले जब कि हामीले भनेको कुरा तपाईँलाई यादै छैन तपाईँलाई त इम्पोर्टेन्टै लाग्दैन भने हाम्रो यो बाढी किन खेर खेल्नुहुन्छ बेकार भने कि अहिले छुट्यो राधे राधे फेरि फोन गर्नुपछि सम्झिने हिसाबले फ्रेस भएर है हामीसँग हुनुहुन्थ्यो कहिले काहीँ मन दुख्छ हजुर भकानिन्छ मन के गर्ने हो बुझ्नुहुन्न तर त्यही कुरा तपाईँले चारचोटि सोध्नुहोस् न के अरे मैले फेरि बुझिनँ के अरे बुझ्नु भन्नु सोधेको सोध्दैछ घरि वास्तु सोधेको छ घरि के पढाउने छ ए उहाँ पछि के पढ्ने अरे अहिले पढाइ उहाँ डामडोल छ थाहा छैन पछि के पढ्ने के पढ्ने ग्रह बिग्रिएछ राधे श्यामले भन्नेपछि यस्तो गर्छ किनकि चित्त बुझ्दैन क्या हामीलाई पनि अब चिना हेर्न आउने दोहोरीमा फोन गरे जस्तो हुन्छ नि दोहोरी कार्यक्रम हुन्छ नि रेडियोमा त होइन नि यो तपाईँले एकदम इम्पोर्टेन्ट छ नि हजुर चिना तपाईँले कुरो बुझ्नु भएको छैन अनि भोलि फेरि फेल भएर अनि बिग्रिसकेपछि उता के भइसकेपछि अनि गुरु भनेर टकाउँदा हामीले हतार भएर रुँदै फोन गर्नुहुन्छ यस्तै मान्छेले हो रुँदै फोन गर्ने मान्छे अनि हामी त के गर्न सक्छौँ भने हामी पनि त भगवान् त होइन नि हामी पनि तपाईँ जस्तै मानव हो अलिअलि थोर थोरै यसो पढा जस्तो गरेर पढेर यसो कार्यक्रम चलाएर तपाईँहरूले अँ भन्नुभयो होइन नभए के हो त एउटै होइन तपाईँ हामी कम्तीमा भनेको त मानिदिनु न भन्ने कुरो हाम्रो है कार्यक्रम चौतिस तारपटमा छु एकैछिन लिन्छु विश्राम पछि उपस्थित हुन्छु सँगै रहनुहोला
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला
3: के तपाईँ वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय, भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग, दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गर्छु। हो श्रोतागण, हामी कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न विशिष्ट रेडियो स्टेशनहरूबाट कार्यक्रम एकैसाथमा प्रसारण गरिरहेका छौं। तपाईलाई आफ्नो बारेमा जान्न मन छ, मैले भन्ने काम भन्दिने हो, तर त्यस बीचमा तपाईँ र मेरो सम्बन्धलाई पनि तपाईँहरूले विशेष लिनु भएन भने मैले अरू जस्तो छोडिदिइहाल्दिनँ। भनेको सोध्ने काम सोध्नुहुन्छ, भन्ने काम भन्दैछु, भोलि शान्ति गरे गरून्, जे गरे गरून् भन्दा पनि कम्तीमा तपाईँहरूले हामीहरू साथ पाइसकेपछि, हाम्रो सल्लाह पाइसकेपछि गर्नुहोस् न, हामीसँग गर्नुपर्छ भन्ने होइन। तपाईँले आफ्नो गुरुबालाई बोलाएर फलाना फलाना गएर शान्ति गर्नुपर्ने रहेछ है भन्ने तपाईँको कम्तीमा दिमागमा हामीले सेट गरिदिएका छौँ। कम्ती त याद गर्नु न, एक मिनटमा के गरेर लागेको छ त्यो पनि छैन, मैले के भनेर आएको छु त्यो कुरो बुझ्नु पनि छैन। अनि सोधेको सोधै सोधे मातालाई सोधेको थियो क्या, भोरहरू कामले माता हुन्छ नि, गुटुङ टुङ टुङ टुङ टुङ, त्यो होइन हजुर। ज्योतिष विज्ञान हो, विज्ञानमा तपाईँ आधारित भएर काम गर्न चाहनुहुन्छ फोन गर्नुहोला। यादै छैन, गर्नै मन छैन भने किन फोन गर्ने बेकार। जसले शान्ति गर्न चाहनुहुन्छ उहाँलाई छोडिदिनुहोस् बरु ठाम, होइन? त्यसो भएको हुँदा क्लियर रूपमा भन्ने बानी छ मेरो। कति मान्छेलाई यसो भन्दाखेरि किन यसरी छुच्चो बोल्यो होला भन्नु, छुच्चो होइन नि, भएको कुरा बोल्दाखेरि मान्छेलाई छुच्चो लाग्छ क्या, होइन? तपाईँलाई कुरो मिठा चिप्लाएर बोल्ने मान्छे होइन, त्यस्तो मलाई आउँदैन। फेरि अलिकति मेरो स्वभाव त त्यसले दिएन क्या, किन हो किन हो। म घरिघरि कहिले काहीँ सामाजिक सञ्जालतिर हेरिरहेको हुन्छु, मान्छे रोएर भिडियो बनाइरहेको हुन्छन् क्या, आफ्नो भ्युजको लागि, पैसाको लागि। त्यो पनि गर्न आउँदैन हामीलाई। हामी निस्वार्थ तपाईँलाई सेवा भावमा काम गरिरहेका छौँ। तपाईँको सेवालाई हामीले गरेको सेवालाई तपाईँले विशेष स्थान दिनुभयो भने हामी खुसी उद्देश्यमै हुन्छौँ क्या, अरू केही चाहिएको छैन। कोही जिज्ञासु हुनुहुन्छ, को हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु राधे राधे, ए भगवान, जय श्री कृष्ण। अब फोन लगाएर कता हो फेरि। राधे राधे हजुर, ए भगवान, खोइ त आवाजै आएको छैन, एकदम बिग्रिएर आवाज आएको छ, बोल्दिनु न। सायद पहाडी क्षेत्रमा हुनुहुन्छ होला, नेटवर्कको टावरको विशेष समस्या भएको ठाउँमा त्यस्तो कहिले काहीँ समस्या हुन सक्छ। ठिक छ, कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
1: सोलुखुम्बु जिल्लाबाट।
0: सोलुखुम्बु जिल्लाबाट हजुरको शुभ नाम?
1: मुना बस्नेत।
0: मुनाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अहिले सोलुखुम्बुमा?
1: रेडियो खोटाङ।
0: कुन गाउँमा हुनुहुन्छ सोलुखुम्बुको?
1: काबेल।
0: काबेल
1: हजुर,
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: आफ्नै बारेमा गुरु।
0: कति सालमा जन्मिनु भयो तपाईँ?
1: 2069 साल असार 2 गते शनिबार बेलुका 9:23
0: 9:23 बेलुका राति है। कुन जिल्लामा जन्मिनु भयो?
1: सोलुखुम्बु जिल्लामा।
0: सोलुखुम्बुमा जन्म, चिसो छ है त्यहाँ अहिले पनि?
1: हजुर,
0: सोलुखुम्बु त चिसो हुन्छ नि।
1: हुन्छ,
0: यहाँबाट हेर्दाखेरि तपाईँको नाम चाहिँ अबाट अमृता नाम आउँछ, नाम केही राख्नु भएको छ गुरुबाहरूले त्यो राशिको नाम भनेर?
1: मेरो त मुना बस्नेत नै छ
0: नाम, यता यो स्कुलमा नाम त्यस्तो होला, तर राशिको नाम चाहिँ 2069 असार 2 गते शनिबार 9:23 राति जन्मेको मान्छेको अमृता नाम आउँछ, मेष राशि हुन्छ है। घरमा तपाईँको चिना बनेको छ कि छैन? चिनामा अब तपाईँको नाम हेर्नु होला, अथवा चिनाको फोटो खिचेर हाम्रो फेसबुकमा अथवा यही नम्बरमा, तपाईँले जुन नम्बरमा फोन गर्नुभएको छ त्यो नम्बरमा वाट्सएप छ, वाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। अब अर्को रह्यो कुरा, तपाईँको मकर लग्न विद्या राम्रो छ, अलिकति तपाईँलाई अहिले चिसो असाध्यै धेरै लाग्छ किनकि 15 वर्षसम्म चन्द्रमा ग्रह चलिरहेको छ, चन्द्रमा यसै पनि चिसो कारक नै मान्ने गरिन्छ। घर परिवारमा अलिकति दुःख छ, एउटा पितृको दोष परेको छ, कोही मान्छे अकालमा मृत्यु भएको छ, अब तपाईँलाई कत्तिको थाहा छ है? थाहा छैन है, त्यही त ग्रहहरूमा अलिकति दोषहरू परेको छ, ग्रहलाई शान्ति गर्ने। अब अहिले तपाईँ अरू केही गर्नु परेन, गुरु चण्डाल योगको शान्ति र संकटा भन्ने ग्रहको जपहरू गराउनु, पूजा पाठ गराउनु, बिहिबारको दिन सधैँभरि व्रत गर्नु राम्रो हुन्छ है।
1: हुन्छ, अनि यो वर्षको पढाइ चाहिँ कस्तो रहेछ?
0: यो वर्षको पढाइ पहिलेको भन्दा बिग्रियो, किनभने तपाईँको यो उमेरबाट हेर्दा अलिकति तपाईँलाई अहिले संकटा अनि राहु भन्ने ग्रहहरू प्रारम्भ, के अरे संकटा भन्ने ग्रह अनि महामृत्युञ्जय जप गुरु चन्द्रलेको शान्तिहरू गराउनु भयो भने शुभ हुन्छ, यसले गर्दा अलिकति बिग्रिन सक्ने खालको योग छ है। अहिले तपाईँलाई संकट 13 वर्षदेखि संकट प्रारम्भ भएको छ, पहिले भन्दा अहिले अलिक गाह्रो हुन सक्छ। संकटाको 8000 पटक जप, बिहिबारको व्रत भन्ने है त।
1: हुन्छ,
0: के के गर्नुपर्छ अरे फेरि भनिदिनु त, अरू कति याद भएछ? अरू के ग्रहको जप गर्ने? हो, संकटाको जप गर्ने अनि अर्को एउटा कुरा गुरु चण्डालयोगको पनि शान्ति गर्ने है। अहिले यति भन्दा तपाईँ अरू धेरै तपाईँलाई सम्झिन सक्नुहुन्न, ए तिनवटा कुरामा ध्यान दिनु, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईँसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जानकारीहरू दिँदै हामी तपाईँसँग रहनेछौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू पनि दिने प्रयासमा छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। राधे राधे
2: राधे राधे गुरु।
0: म कहाँ सर्नु त फेरि सर भनिदिनु भयो, कता सर्नु भयो, ओलो छु कि पल्लो छु?
2: हजुर गुरु।
0: को बोल्दै हुनुहुन्छ तपाईँ बैतरीबाट? अहिले
2: म रमेश साउद बैतरी नगरपालिका 15-7 सर।
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ रमेशजी?
2: लिकुलेक गुरु।
0: कसको बारेमा हेर्नुहुन्छ अहिले?
2: म छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त।
2: 2083 साल 3 महिना 17 गते
0: भएन। तपाईँले फोन राखेर सबै कुरा कपीमा लेखेर मलाई फेरि फोन गर्नुहोला, अहिले छुट्टिन्छु। राधे राधे
2: राधे
0: राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो बैतडीबाट, हामीलाई मैले फेरि पनि भने साल महिना गते समय कपीमा लेखेर कृपया फोन गरिदिनु होला, अनुरोध छ मेरो, हात जोडेको छु, दशमलाले विन्ती गरेको छु, बुझिदिने प्रयास गर्नुहोस्। तपाईँहरूलाई लाग्न सक्छ यसो हेराइदिइहालौँ के भइहाल्छ के भनिदिइहाल्छन् एउटा कुरा होइन, यो विज्ञान हो, मैले बारम्बार तपाईँलाई अनुरोध गरेको छु, विश्वास लाग्छ फोन गरिदिनु होला, विश्वास लाग्दैन भने पनि परीक्षा लिनको लागि पनि फोन गर्नु होला, तर हाम्रो सबै साल महिना गते समय कपीमा लेखेर चाहिँ फोन गर्नुपर्छ। एकचोटि मात्रै सुनाएर आउनुहोस् तपाईँको भएको कुराहरू, अब कतिले त हो भन्नु हुँदैन होइन, मैले एउटा सानो मेरो अफिसमा आएको एउटा घटना भन्छु, र कोही छोरी मान्छेको चिनामा 8 माङ्गलिक चिना रहेछ, मैले चिनाएर बित्तिकै मैले पहिलो शब्द तपाईँको वैवाहिक जीवन एउटाले घरबार हुँदैन, बिग्रिन सक्छ, सम्बन्ध बिग्रिएर भोलि डिभोर्स हुन सक्छ भने उहाँले होइन भन्नुभयो, असाध्य जिद्दीपन गर्नुभयो, उहाँको श्रीमानलाई लाटो रिस उठेछ क्या, एकचोटि होइन भन्नु, गुरुले हो कि हो दावी गर्नुभएको छ, भए कुरा भनिदिनु, हो बुढी हो गुरु हो, मेरो पत्नी पहिले अरूसँग बिहे भयो कि मैले अरूबाट लिएर आएको भनिदिनु भयो, त्यो पत्नीको अनुहार यति निहुरियो कि उसले झुटो बोलेर, उसले दुइटा बिहे गर्नु पाप होइन, त्यो आजभोलिको सम्बन्धमा त्यो भयो केही फरक परेन, तर झुट बोल्नु पाप हो, मान्छेले भन्नै चाहँदैन। एउटा गुरुबालाई हिजोकै दिनमा एउटा हाम्रो विशेष भेटघाट भएको थियो, उहाँ त्यो गुरुबालाई एउटा कोही मान्छेको मृत्यु भइसकेको मान्छेले को पत्नीले चाहिँ आफ्नो श्रीमानको चिना जसको मृत्यु भएको थियो त्यो चिना लिएर आउनुभएछ अनि भन्नुभएछ यो चिनाको मान्छेलाई मैले अमेरिका पठाएको, कमाइ गर्न सकेन, के गर्ने, गुरुबाले हेर्नुभएछ अनि सबै कुरा ठिक छ तर आयु कमी थियो, मान्छे छ र भनिदिनु भएछ गुरुबाले, किन नहुने अमेरिका छ भन्नुभएछ, यो मान्छे अमेरिकामा छ भने चाहिँ उहाँले एकदम घोरिएर विशेष गरी नमाउँछ भावा पनि छ, के हेर्नु पर्थ्यो कुण्डली धेरै हुन्छन् त्यसलाई विशेष निहालेर डिग्रीतिर एकदम दशा अन्तर्दशा केराएर हेर्दा यो मान्छे जीवित छ भने छैन सही छैन भने उसको कहाँ फ्यालिदिनु भएछ, वास्तविक उसको श्रीमान मरेको रहेछ। अनि उसले भनेछ तपाईँलाई परिचय गर्न आएको, परिचय गर्ने यस्तो पारा हो, मान्छेको मृत्यु भइसकेपछि चिना हेर्नु हुँदैन, मान्छेको मृत्यु भइसकेपछि त्यो चिना घरमा राख्नु हुँदैन, मान्छेको मृत्यु भइसकेपछि चिना सँगसँगै रहेर लाससँग आगो लगाइदिनुपर्छ, मान्छेले कुरो बुझ्दैन अनि घरमा अशान्त भयो दुःख भयो भन्ने खालका कुराहरू चर्चाहरू धेरै सुन्नमा आउँछन्। म हिजैकै दिनमा एउटा कुनै व्यक्तिको घरमा गएको थिएँ, ज्योतिष गुरु वा खुङ्खार ज्योतिष घरमा, उहाँको श्रीमान अलि अहिले वृद्ध अवस्थामा हुनुहुन्छ, अनि उहाँले भन्नुभयो बाबु, मलाई बाबु भन्नुहुन्छ, एकदम मेरो आमा समानको मान्छे हुनुहुन्छ, उहाँको श्रीमान चाहिँ अझ झनै बुढो वृद्ध हुनुहुन्छ, सायद 82 वर्ष क्रस हुनुभएको छ, तपाईँ ज्योतिष पढ्नुहुन्छ, मेरो श्रीमान पनि चलेको नामी ज्योतिष, तर मेरो घरमा जिन्दगीमा अहिलेसम्म सुख भएको थाहै छैन भन्नुभयो। म हाँसेँ एकछिन, अनि उहाँले मलाई एकदम भक्तिभाव पनि गर्नुहुन्छ, अहिले उहाँको घरमा चिना हाल्ने काम पूजापाठ गर्ने काम मैले आफै गर्छु, अनि मैले उहाँलाई भने मैले तपाईँलाई यो मतलब जुन बैठकमा थिएँ, बैठकको उत्तर पूर्वमा इस्लाम कोडमा टोइलेट थियो, मैले भने यो घर कसको,

यो घर कसको? ब्राह्मणको। यो घर ब्राह्मणको होइन, यो घर ज्योतिष विद्या पढेको ज्योतिषीको घर हो। त्यसमा पनि अब मैले जिल्ला पनि खुलाइन, पालिका पनि खुलाइन, किनभने त्यस्तो भन्दै मैले अरूलाई असर गर्छ। यो घर एकदम नामै चलेको ज्योतिष, जसले ज्योतिष विद्याबाटै, ज्योतिषको कामबाटै दुई चार रूपमा आमदामी गरेर घर पनि बनाएको छ, आफ्नो छोराछोरीको बिहे पनि गरिसकेको छ, लाउना खाना सामान्य रूपमा पुगी पनि रहेको छ, त्यस्तो ज्योतिषीको घरमा दुनियाँलाई अति उपदेश दिने ज्योतिषको घरमा इसानकोटमा टोयलेट भएपछि तपाईँको जिन्दगीमा सुख हुन्छ? मैले कतिचोटि भने मैले उहाँलाई भने हो गर्नु, फेरि उहाँले पनि के भन्नुभयो, त्यो सार्ने अहिलेसम्म प्रयत्नै गर्नुभएको होइन। मैले किन जोडेको भने किन हेराभना चाहिँ हुँदैन क्या, तपाईँले गुटुटुटु मैले भन्दिनँ, अब फोन आयो चाहिँ के भन्नु पाउनै सकियो छैन याद होइन। त्यस्तै गरी हामीले अरूलाई भर्ने मात्रै पनि होइन, कहिलेकाहीँ हाम्रो घरमा पूजा पनि लाउनुपर्छ, कहिलेकाहीँ हाम्रो घरमा ग्रह पनि शान्ति गर्नुपर्छ, कहिलेकाहीँ हामीले वास्तु के छ मेरो घरमा त्यो पनि चेक गर्नुपर्छ। यो अहिले मेरो यो कार्यक्रम ज्योतिष दर्पण सुन्ने यतिखेर ब्राह्मण गुरुहरू पनि हुनुहुन्छ, गाउँघरमा पूजापाठ गराउने, भागवत भन्ने इत्यादि कर्महरू गर्ने, अथवा भनौँ ज्योतिष काम गर्ने गुरुहरू पनि हुनुहुन्छ। तर म भन्न चाहन्छु उहाँहरूलाई, विशेष गरी उहाँलाई भन्यो, हामीले साधारण व्यक्तिलाई सबै कुरो थाहा नहुन सक्छ, कम्तीमा अलिअलि ज्ञान भएको मान्छेले मेरो घरमा के छ, मेरो घरको टोयलेट कता छ, मेरो घरको सेफ ट्याङ्की कहाँनिर छ, मेरो घरको धारा कहाँ हुनु पर्थ्यो, पञ्च तत्त्वले बनेको यो पृथ्वी छ, पञ्च तत्त्वमा को हाम्रो शरीर पञ्च तत्त्वमा मिलाएर घर बनायो भने कहिले जिन्दगीमा दुःखै पर्दैन, यो ग्यारेन्टी लेखेर राख्नुहोस्। मान्छे दुःखी कहाँ हुन्छ, धेरै ठूलो आकांक्षा राखेर मान्छे दुःखी भइरहेको छ। वास्तविक ग्रह शान्ति गर्ने, वास्तु मिलाउने, अलिअलि भगवानमा प्रेम दिने, अलिअलि भगवान्लाई विश्वास गर्ने व्यक्तिको घरमा दुःख वास्तविक दुःख छैन। हो मान्छे सुखी कोही पनि छैन फेरि यस मानेमा, किनभने मान्छेलाई एउटा कुरो भइसकेपछि अर्को कुराको इच्छा बढी हुन्छ, किनकि हामी मानव हौ, मानवले त्यसमा इच्छा राख्नु स्वाभाविक पनि हो। त्यही इच्छाले गर्दा मान्छे सुखी नभएको मात्रै हो, नभए जसले पञ्चतत्वलाई मिलाएर घर बनाएको छ। वास्तु भनेको पञ्चतत्व हजुर केही होइन, यो सब तपाईँले बुझ्नुपर्ने कुरा पञ्चतत्व, कहाँनिर के भएन, कहाँनिर के हुनु पर्थ्यो, केमा कमी कमजोरी भयो, यस्ता कुराहरूमा तपाईँले ध्यान दिएर किन हेराउँदै हुनुहुन्छ भने मैले धेरैचोटि भनेको छु। अब मैले आज रेडियोमा फोन लाग्यो भने बिग्रेको रहेछ भने ग्रह शान्ति गर्छु भन्ने हिसाबले पनि फोन गर्नुहोला, अथवा ग्रह शान्ति पनि गर्नुहोला, किनभने थाहा मात्रै भएर पनि त्यसको समस्याको समाधान गर्नुभयो भने उन्नति हुँदैन। अनि म त यसै पनि ब्राह्मण घर म अरूलाई भन्यो अरूको घरमा गएर रात दिन पूजा लाउँयो मेरो घरमा त किन परेर भन्ने खालको पनि काम नगर्नुहोला। मैले धेरै ठाउँमा देखेको छु, पुरै त्यहीँ गर्ने, पण्डित त्यहीँ गर्ने, ज्योतिष त्यहीँ गर्ने, गुरुहरूकै घरको परिवारको सदस्यहरू अलिकति ग्रहले गर्दा तहस नहस भएर भनौँ न एक हिसाबले कोही परिवारमा प्रेम विवाह गरेर भागी विवाह गरेर पछि डिभोर्स भएका केसहरू छन्, यस्तो यस्तो धेरै कुराहरू छन्। त्यसो भएको हुँदा हामीले एकदमै ध्यान दिएर अरूलाई अर्थी उपदेश दिँदै गर्दा मैले के सिक्नुपर्छ भन्ने कुरा पनि जान्नुपर्छ। मैले के खाने, म ब्राह्मण हो, मैले अरूलाई मात्रै शुद्ध भाउ, भोलि जन्माष्टमी छ, आजदेखि केही नहो भने आफूले घरमा ल्याएर भरे एक किलो ल्याएर खायो भने त बर्बाद हुन्छ त होइन कि होइन। त्यसो भएको हुँदा तपाईँहरूले विशेष गरी यस्ता कुरामा एकदम ध्यान दिनुभयो भने धेरै कुरामा सहज हुन्छ। भोलि जन्माष्टमी, भोलि विशेष गरी दुर्वाष्टमी पनि हो, भोलि गौरा पर्व पनि हो। विशेष गरी यो गौरा पर्व सुदूरपश्चिमतिर असाध्यै धेरै मान्नुहुन्छ, हाम्रोतिर भन्दा मान्दै सबैले मान्नुपर्ने हो, गौरीको पूजा गर्न सबैले गरे हुन्छ होइन। तर भनेको कसैलाई लाग्दैन, मैले भनिरहेको छु बारम्बार तपाईँहरूलाई, विशेष विशेष यही कुराको जानकारी गराएँ। अब एक दुईवटा कमेन्टहरू छन्, म त कमेन्टहरूलाई म आजको कमेन्टलाई जानकारी गराउँछु। जय श्री कृष्ण गुरु, म भरतराज देवकोटा कालीगढ जिल्ला सान्नी त्रिवेणी गाउँपालिका घर भई हाल भारतको बेङ्गलोर भन्नुभयो होला, बेङ्गलोरमा छु भन्नुभएको छ, लेखाइमा अलिकति फरक परेछ। अर्को कमेन्ट छ, जय श्री कृष्ण गुरु, पूर्णिमाको व्रत कति वर्ष लिँदा राम्रो हुन्छ गुरु भन्नुभएको छ। पूर्णिमाको व्रत अब के भएर
व्रत लिन खोजे हो त्यस्तो अनुसारमा पनि भर पर्छ, नभए सधैँभरि लिएको व्रत राम्रो हुन्छ। जय श्री कृष्ण राधे राधे गोविन्द नारायण नमो नमः भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। जय श्री राधे राधे, यात्रा गर्दा आफ्नो जन्मबार हिँड्न मिल्छ कि मिल्दैन गुरु बताइदिनुहोस् न। गुरु भन्नुभएको छ जन्मबारमा त्यस्तो हिँड्न नहुने भन्ने त नहोला है, तर कुन दिशामा कहिले हिँड्ने भन्ने कुरा मैले फेसबुकमा राखेको छु। फेसबुक मेरो फेसबुकमा तपाईँले हेर्न खोज्नुभयो भने फेसबुकमा मैले राखेको छु, त्यो पनि पाउन सक्नुहुन्छ है। हामी विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै दिउँसो, अहिले तपाईँले फोन गर्दाखेरि फोन लागेन तर दिउँसो फोन गर्नुभयो भने हामी तपाईँलाई धेरै भन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँसँग रहनेछौं र हामीसँग भएका विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग 8 बजेबाट करिब करिब हामी 9 बजेसम्मको समय अवधि ज्योतिष दर्पणको रहनेछ। नेपालभरबाट एकैसाथमा सुनिरहनु भएको छ। आज फोनमा केही प्राविधिक समस्या पनि हुन सक्छ अथवा तपाईँको गाउँतिरको नेटवर्क आज अलिकति हिजो अस्ति पानी हावा आएको कारणले गर्दा धेरै नेटवर्कको समस्या पनि भएको हुन सक्छ भने हामीले त्यसलाई धेरै जोड दिनौ, तपाईँलाई थोरै कुराको जानकारी गराए। त्यस्तो भएको हुँदा तपाईँले आजको दिन कार्यक्रम सुनिदिनु भयो, कार्यक्रममा फोन प्रयास धेरै गर्नुभएको छ, दिउँसो सबैले फोन प्रयास गर्नुभयो भने तपाईँले हाम्रो भेट पक्कै पनि दिउँसो प्राइभेट रूपमा तपाईँ र मेरो मात्रै फोनमा संवाद रहनेछ र तपाईँको चिनाहरू हेर्नु परेको छ, बनाउनु परेको छ, ग्रह शान्ति रत्नहरू कवचहरू होइन सबै कुराको लागि हामीलाई तपाईँले सम्झेर हामीसँग भएका विशेष जानकारीहरू लिन सक्नुहुनेछ। आजको लागि कार्यक्रमको हामी लगभग अन्तिम भागमा आइसकेको, प्राविधिकबाट इशारा प्राप्त भइरहेको छ। भोलि बिहान तपाईँ र मेरो भेट पुनः 8 बजेको समयमा रहनेछ भन्दै आजको लागि कार्यक्रमबाट ओझेल पर्छु। भोलि बिहान 8 बजे उपस्थित हुन्छु, हामीसँगै रहनुहोला, हामीलाई माया गर्दै गर्नुहोला। जय श्री कृष्ण, जय जय श्री राधे, जय सनातन।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज

0: औजारहरू, हाते ट्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यस्ता पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले,
0: सम्पर्क 9843447262,
1: 9810555580
0: र वाट्सएप नम्बर 9852286646।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525-55768।
5: साथै 98
6: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
7: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
7: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू:
7: दाँत नदुखाइ खोल्ने,
8: दाँत भर्ने, दाँतको आकृति गर्ने,
7: दाँतको एक्सरे सुविधा,
8: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
7: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत हलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
7: ध्यान दिनै पर्ने कुरा:
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
7: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
9: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। विनाशकारी भोटेकोशी बाढ़ी आएको एक सातापछि सरकारले आज काठमाडौँ स्थित कूटनीतिक तथा दाता समूहलाई पछिल्लो अवस्थाबारे जानकारी गराउने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनालले आज बिहान काठमाडौँ स्थित कूटनीतिक नियोगका प्रमुख तथा दाता समुदायका प्रतिनिधिहरूलाई बाढ़ीपछिको अवस्थाबारे जानकारी गराउनेछन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार कूटनीतिज्ञ तथा दाता समुदायका सदस्यलाई आज बिहान 10:30 बजेसम्म परराष्ट्र मन्त्रालयमा उपस्थित हुन भनिएको छ। परराष्ट्र मन्त्री खनालले कूटनीतिक तथा दाता समुदायलाई बाढ़ीपछिको पछिल्लो अवस्था, जारी खोज तथा उद्धार कार्यको प्रगति र राहत वितरणको अवस्थाबारे जानकारी गराउनेछन्। भोटेकोशी बाढ़ीको प्रलयमा परि मृत्यु भएका 1204 जनाको शव फेला परेको छ। हालसम्म 4216 जना सम्पर्कविहीन भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म 882 शव जमीन मुनि व्यवस्थापन गरिएको छ।

प्रहरीका अनुसार 1092 शवको डीएनए संकलन गरिएको छ भने 563 बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको छ। अहिलेसम्म 1655 डीएनए संकलन गरिएको हो। बेपत्ताको संख्या 4875 रहेको छ। यसमा विदेशीको संख्या 601 रहेको छ। काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाका मुख्य राजमार्गमा बाढ़ी र पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ। पछिल्लो विवरण अनुसार काठमाडौँ र सुवा नुवाकोट र धादिङका विभिन्न सड़क खण्डमा यातायात अवरूद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका दुई चिसापानीमा गइराती पहिरो गएपछि काठमाडौँ धादिङ सड़क खण्ड अवरूद्ध छ। बाढ़ीका कारण बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसी सड़क खण्डमा पनि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सो सड़क अस्ति मंगलबारदेखि नै अवरूद्ध रहेको छ। पृथ्वी राजमार्गमा भने केही स्थानमा यातायात आंशिक रूपमा सञ्चालनमा छ। 10 टनसम्मका मालवाहक सवारी साधन राति 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न दिइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने सड़क अवस्था हेरेर अन्य सवारी साधन सञ्चालन गरिने जनाइएको छ। यस्तै रसुवाको उत्तर गया गाउँपालिका 5 खाल्टेमा बाढ़ीका कारण मुख्य सड़क खण्ड नै अवरूद्ध छ। त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि थुनिएको लेदो तथा भग्नावशेष हटाउने काम जारी छ। पछिल्लो विवरण अनुसार घटनास्थलमा खटिएका इन्जिनियर समेत रहेका तनहुँ क्षेत्र नम्बर 2 का सांसद श्रीराम नेउपानेका अनुसार सुरुङको प्रवेशद्वार क्षेत्रबाट अहिलेसम्म 50 मिटर भाग सफा गरिएको छ। 160 मिटर लामो केबल डक्ट टनेलको मुखको निकास क्षेत्रमा रहेका 2 दर्जन भन्दा बढ़ी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ। गत भदौ 13 गतेदेखि 2 वटा एक्स्ट्राभेटर नियमित रूपमा परिचालन गरी 5 दिनमा करिब 20,000 घनमिटर लेदो बालुवा ढुंगा कंक्रीटका स्ल्याब बीम पिलर तथा घरको आकारका ठूला ढुंगा पन्छाइएको नेउपानेले बताए। आवश्यकता अनुसार ब्रेकर र विस्फोटक पदार्थ प्रयोग गरी 24 घण्टा काम भइरहेको छ। सुरुङको 5.5 मिटर उचाइ मध्ये माथिल्लो भागको करिब 50 मिटर क्षेत्र सफा भइसकेको छ। अब बाँकी करिब 3 मिटर गहिराएको पहुँच मार्ग र पानी निकास निर्माण गरेपछि मात्रै सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम शुरू गरिने बताइएको छ।

भोटेकोसी बाढी प्रभावित रसुवा नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले ती क्षेत्रमा भारी वर्षाको सम्भावना नै कम रहेको जानकारी दिएका छन्। उनका अनुसार मनसून मध्यमदेखि पश्चिमतर्फ बढ़ी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार हुने सम्भावना छैन। हाल देशभर मनसूनी वायुको प्रभाव रहेको तथा मनसूनको न्यून चापी एरेका पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको विभागले जनाएको छ। विभागले वर्षाका कारण नदी तथा खोला नालामा जलस्तर बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह समेत गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालयको बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने सो बैठक बिहान 10 बजे बनकाल स्थित पार्टीको केन्द्रीय कार्यालयमा शुरू हुने बताइएको छ। बैठकमा रसुवा बाढ़ी मुलुकको पछिल्लो राजनीतिक परिस्थिति पार्टीको आन्तरिक सांगठनिक सुदृढ़ीकरण र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल हुने पार्टी प्रवक्ता जगदीश खरेलले बताएका छन्। साथै बैठकमा रसुवा बाढ़ी उद्धार र राहतबारे ठोस निर्णय गरिने बताइएको छ। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक पनि आज बस्दैछ। आज दिउँसो 1 बजे बस्ने बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल भारत बीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश गर्ने सम्भावित कार्यसूची छ। त्यस्तै कानून तथा न्याय संसदीय मामिला मन्त्री सविता गौतमले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गत राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्ने सम्भावित कार्यसूची छ। अमेरिका ईरान बीच बढ़दो तनावले पश्चिम एशियामा फेरि युद्ध भड़किने खतरा बढ़ेको छ। जुलाईदेखि रोकिएको आक्रमण प्रत्याक्रमणमा अचानक दुवै मुलुक यसै साताबाट पुनः सामेल भएपछि तनाव बढ़ेको हो। हर्मुज जलमार्गको नियन्त्रणको बहानामा वाशिङटनले ईरानको दक्षिणी तटमा आक्रमण गरेको छ भने तेहरानले पश्चिम एशियाका अमेरिकी आधारहरूमा प्रत्याक्रमण मा उत्रेर त्यसको जवाफ दिएको छ। अमेरिकाले थप आक्रमणको धम्की दिएपछि इरानले वाशिङटनमा विवाहको पार्टीमा आक्रमण गरेको आरोप लगाएको छ, जसमा 18 जनाको मृत्यु भएको र 108 जना घाइते भएको इरानी स्वास्थ्य मन्त्रीले पुष्टि गरेका छन्। र नेपालले एसीसी प्रिमियर कप क्रिकेटमा आज पहिला फिल्डिङ गर्ने भएको छ। मलेसियाका कप्तान सैयद अजजीजले मलेसियाको बांगी स्थित वाईएसटी यूकेएम ओभलमा टस जितेपछि नेपाललाई फिल्डिङका लागि बोलाइएको हो। नेपालले सोमबार बहरानलाई 7 विकेटले पराजित गरेको थियो। सो खेल खेलेको टोलीबाट नेपाली टोलीमा कुनै खेलाड़ी परिवर्तन गरिएको छैन। सन्दीप लामिछानेको कप्तानीमा नेपालबाट आशिष शेख, अर्जुन कुमार, देव खनाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐडी, ईशान पाण्डे, गुलशन झा, करण केसी, हेमन्त दामी, ललित राजवंशी खेलिरहेका छन्।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 मेगाहर्ज।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसारसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल, 98615 39 444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
6: सम्पर्क 98433-47-262,
5: 98-10-55-55-85
6: र वाट्सएप नम्बर 98-5-20-28-646।
7: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
7: सम्पर्क नम्बरहरू 029-560-400 र 98-520-72-631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98-60-96-40-00
5: र 98-19-32-76-75। के त
9: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
9: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ शङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422667।
10: नमस्कार है वडा अध्यक्षज्यू।
11: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
10: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
11: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
10: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
11: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
10: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
12: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
13: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
6: सम्पर्क नम्बर 0295506679 र मोबाइल नम्बर 98422876।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295752667। मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
18: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
19: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
18: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
19: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिष संघ तेजरत्न आँखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
6: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
19: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
6: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
19: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% प्रतिशत छुटको व्यवस्था गरिएको छ।
6: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ।
19: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ।
6: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ। साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
19: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ।
6: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
19: थप जानकारीको लागि 029562061,
6: 029573315
19: र 98520617
6: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदारी संखुवा सभा।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
20: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदारी नगरपालिका एक प्रगति टोल,
20: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423118049।
21: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी एक शङ्ख सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029575267, मोबाइल 97438640084।
22: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
23: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
22: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
23: हाम्रा सेवाहरू,
22: दाँत नदुखाइ खोल्ने,
23: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
22: दाँतको एक्सरे सुविधा,
23: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
22: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
23: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
22: ध्यान दिनै पर्ने कुरा,
23: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
22: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
6: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
24: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhua Sabha, 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421926987 र 98520519906।
4: खुशीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल

0: 97 4 38 46 84.
1: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल नम्बर 98 6 55 86 4 60। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
7: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
8: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवा सभा जिल्लाको खातबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
10: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
9: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
10: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
9: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
10: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
9: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
10: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
9: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
10: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
9: थप जानकारीको लागि 0 29 5 62 0 61,
10: 0 29 5 70 3 15
9: र 98 5 20 60 177।
10: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खातबारी संखुवा सभा।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो शंख सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 77 75।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
7: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।

0: हजुर, गणित क्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणित क्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
0: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
0: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, घिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9841008181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका एक, प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422666।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टाढ 0295-75-147।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0295-75-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्घवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-646।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते, नमस्ते, के भन्दा आउनु भएको?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सङ्खुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यसबद्धे विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
12: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
13: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0-29-560-679 र मोबाइल नम्बर 98-4-20-82-776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
17: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz अन एयर अनलाइन।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ

तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवास।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकाशमा गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801,
3: जनक पौडेली, 9852058344 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 9841226987 र 9852051906।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 9843347262,
1: 9010555580
7: र व्हाट्सएप नम्बर 9852286646।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
5: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एकपटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
11: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
4: सम्पर्क नम्बरहरू 029560400 र 98520 72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: Elders love it, so do the young. It's

0: नमस्कार, गान्धीपुर डायरीका साथमा सुनिता र तारा समाचार अब विस्तारमा।
1: भोटेकोशी त्रिशुली नदीमा गएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रमा उद्धार राहत उपचार तथा पुनर्स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई राष्ट्रिय मानवाधिकार आयोगले आग्रह गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता डाक्टर टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा विपदपछिको उद्धार राहत तथा पुनर्स्थापनाका कार्य मानव अधिकार मैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड़ दिइएको छ। रसुवा, नुवाकोट, धादिङ, चितवन लगायतका प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरिएको जनाइएको छ। आयोगले बाढ़ीमा परि निधन भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। विपदको यस असहज परिस्थितिमा उद्धार, राहत, पुनर्स्थापना तथा पुननिर्माणसँग सम्बन्धित गतिविधिमा सरकारलाई सहयोग गर्न, मानवीय सहायताका कार्यमा सक्रिय हुन तथा प्रभावित परिवारको पीड़ामाथि सामाजिक सञ्जालमा नकारात्मक टीका टिप्पणी नगर्न आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ। साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ।
0: विनाशकारी भोटेकोशी बाढ़ी आएको एक सातापछि सरकारले काठमाण्डु स्थित कूटनीतिक तथा दाता समुदायलाई पछिल्लो अवस्थाबारे जानकारी गराइरहेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री शिशिर खनालले काठमाण्डु स्थित कूटनीतिक नियोगका प्रमुख तथा दाता समुदायका प्रतिनिधिहरूलाई बाढ़ीपछिको अवस्थाबारे जारी छलफलमा जानकारी गराउने भएका हुन्। परराष्ट्र मन्त्री खनालले कूटनीतिक तथा दाता समुदायलाई बाढ़ीपछिको पछिल्लो अवस्था, जारी खोज तथा उद्धार कार्यको प्रगति र राहत वितरणको अवस्थाबारे जानकारी गराउनेछन्। साथै कठिन परिस्थितिमा नेपाललाई उद्धार सहयोग प्रदान गरेकोमा अन्तर्राष्ट्रिय तथा दाता समुदायलाई धन्यवाद दिँदै पुनर्स्थापना र पुननिर्माणका लागि थप सहयोग तथा सहकार्यको आग्रह गर्नेछन्। साथै सरकारले जलवायु न्यायको विषयलाई पनि प्राथमिकताका साथ अघि बढ़ाउने रणनीति बनाएको छ। जलवायु परिवर्तनका प्रतिकूल प्रभावको ठूलो भार नेपालले बेहोर्नु परेको भन्दै सरकारले अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्तिको माग गर्ने तयारी समेत गरेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक अहिले बसिरहेको छ। पार्टी सभापति रवि लामी छानेको अध्यक्षतामा बसेको बैठक वनस्थलस्थित पार्टीको केन्द्रीय कार्यालयमा जारी छ। बैठकमा रसुवा, बाढ़ी, मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, आगामी कार्ययोजना लगायतका विषयमा विस्तृत छलफल हुने पार्टी प्रवक्ता जगदीश खरेलले बताएका छन्। साथै बैठकमा रसुवा, बाढ़ी, उद्धार र राहतबारे ठोस निर्णय गर्ने बताइएको छ।
0: भोटेकोशी बाढ़ी

0: को प्रलयमा बढी मृत्यु भएका 1204 जनाको शव फेला परेको छ। हालसम्म 4216 सम्पर्कविहीन भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। हालसम्म 882 शव जमिन मुनि व्यवस्थापन गरिएको छ। नेपाल प्रहरीका अनुसार हालसम्म 1092 शवको डीएनए संकलन गरिएको छ। 563 बेपत्ताका आफन्तको डीएनए संकलन गरिएको हो। अहिलेसम्म 1655 डीएनए संकलन गरिएको छ। बेपत्ताको संख्या 4875 रहेको छ। यसमा विदेशीको संख्या 601 रहेको छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लन्सालले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा पहिरो पछ्याउने कार्य तीव्र गतिमा अघि बढ़ाइएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री लन्सालले उनले पहिरोको दुवै छेउबाट 18 जना परिचालन गरी रूख कटानको काम भइरहेको उल्लेख गरेका छन्। मन्त्री लन्सालले पहिरो पछ्याउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत स्पष्ट पारेका छन्। रूखको कटान सकिने बित्तिकै उपकरणहरू परिचालन गरी पहिरो पछ्याउने कार्य शुरू गरिने उनको भनाइ छ।
0: रसुवाको भोटेकोसी बाढ़ीका कारण धादिङका सम्पर्कविहीन 113 जना मध्ये नीलकण्ठ नगरपालिकाका 13 जनाको शव शनाखत भएको छ। लामो समयसम्म खोजी गर्दा पनि सम्पर्कमा नआएका र त्रिशुली तथा नारायणी नदी तटीय क्षेत्रमा शव फेला पर्न थालेपछि अधिकांशको निधन भएको निष्कर्षमा पुग्दै परिवारजन तथा आफन्तले काजक्रिया र अन्तिम संस्कार शुरू गरेका छन्। एउटै नगरपालिकाभित्र यति धेरै नागरिकको दुःखद निधन भएपछि नीलकण्ठ नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै आज नगरभरि सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ। नगर प्रमुख भीमप्रसाद ढुङ्गानाका अनुसार बाढ़ीमा ज्यान गुमाएकाहरूप्रति सम्मान र श्रद्धांजलि व्यक्त गर्दै काजक्रियाको 13 दिनमा विशेष श्रद्धांजलि सभाको आयोजना गरिनेछ।
1: त्रिशुली 3A जल विद्युत आयोजनाको सुरुङमा बाढ़ीपछि थुनिएको लेदो तथा भग्नावशेष हटाउने कार्य जारी छ। पछिल्लो विवरण अनुसार घटनास्थलमा खटिएका इन्जिनियर समेत रहेका तनहुँ क्षेत्रमा दुईका सांसद श्रीराम नेउपानेका अनुसार सुरुङको प्रवेशद्वार क्षेत्रबाट अहिलेसम्म 50 मिटर भाग सफा गरिएको छ। 160 मिटर लामो केबल डक्ट टनेलको मुखको निकास क्षेत्रमा रहेका दुई दर्जन भन्दा बढ़ी ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ। गत भदौ 13 गतेदेखि दुईवटा एक्सकाभेटर नियमित रूपमा परिचालन गरी 5 दिनमा करिब 20,000 घन मिटर लेदो बालुवा ढुंगा कंक्रीटका स्ल्याब बीम पिलर तथा घरको आकारका ठूला ढुंगा पछ्याइएको न्यौपानेले बताए। आवश्यकता अनुसार ब्रेकर र विस्फोटक पदार्थ प्रयोग गरी 24 घण्टा काम भइरहेको छ। सुरुङको 5.5 मिटर उचाइ मध्ये माथिल्लो भागको करिब 50 मिटर क्षेत्र सफा भइसकेको छ। अब बाँकी करिब 3 मिटर गहिराईको पहुँच मार्ग र पानी निकास निर्माण गरेपछि मात्रै सुरुङभित्र जम्मा भएको लेदो हटाउने कार्य शुरू गरिनेछ। सुरुङबाट हाल करिब 2 लिटर प्रति सेकेण्डका दरले सामान्य रूपमा पानी बाहिर निस्किएको छ। न्यौपानेका अनुसार यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गरेको छ। सुरुङभित्रको वास्तविक अवस्था भने अझै यकिन भइसकेको छैन।
0: काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लाका मुख्य राजमार्गमा बाढ़ी र पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ। पछिल्लो विवरण अनुसार काठमाडौँ रसुवा नुवाकोट र धादिङका विभिन्न सड़क खण्डमा यातायात अवरूद्ध तथा आंशिक रूपमा सञ्चालनमा आएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका 2 चिसापानीमा गैराती पहिरो गएपछि काठमाडौँ धादिङ सड़क खण्ड अवरूद्ध छ। बाढ़ीका कारण बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपालथोक कटुञ्जेबेसी सड़क खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। सो सड़क खण्ड अस्ति मंगलबारदेखि नै अवरूद्ध रहेको छ। पृथ्वी राजमार्गमा भने केही स्थानमा यातायात आंशिक रूपमा सञ्चालनमा आएका छन्। 10 टनसम्मका मालवाहक सवारी साधन राति 7 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन गर्न दिइएको छ। बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म भने सड़कको अवस्था हेरेर अन्य सवारी साधन सञ्चालन गरिने बताइएको छ। रसुवाको उत्तरगया गाउँपालिका 5 खाल्टेमा बाढ़ीका कारण मुख्य सड़क खण्ड अवरूद्ध छ। नुवाकोटको शिवपुरी गाउँपालिका 8 घट्टे खोलामा बाढ़ी तथा पहिरोको जोखिमका कारण सड़क प्रभावित बनेको छ। त्यस्तै बेत्रावती नगरपालिका 10 सिमटारमा पनि सड़क अवरोध भएको छ। यस्तै धादिङको बेनीघाट रोराङ गाउँपालिका 7 कृष्णभीरमा पहिरोका कारण सड़क अवरूद्ध भएको छ। गजुरी गाउँपालिका 2 परेवाभीरमा पनि पृथ्वी राजमार्ग प्रभावित भएको छ। बेनीघाट रोराङ 10 ज्वाङखोला तथा थाक्रे गाउँपालिका 2 कमेरेभीर क्षेत्रमा पहिरोका कारण सड़क प्रभावित भए पनि कमेरे भीरमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब भोटेकोशीको प्रसंग. भोटेकोशी र त्रिशुलीमा आज पनि आकस्मिक बाढ़ीको जोखिम रहेको छ. जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढ़ी पूर्वानुमान महाशाखाकी बाढ़ीविद सरस्वती विष्टले भोटेकोशीको माथिल्लो तटीय क्षेत्रमा वर्षा भइरहेको र अझै वर्षाको सम्भावना रहेको बताएकी छन्. रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी त्रिशुली नदी आसपासका ससाना नदीमा जलसतह उल्लेख्य बढ़ने सम्भावना रहेको उनको भनाइ छ. यसै गरी ताप्लेजुङ पासर तेह्रथुम संखुवासभा धनकुटा भोजपुर सोलुखुम्बु ओखलढुङ्गा खोटाङ उदयपुर दोलखा रामेछाप सिन्धुली सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक ललितपुर भक्तपुर काठमाडौँ धादिङ मकवानपुर चितवन गोर्खा तनहु लमजुङ मनाङ मुस्ताङ म्याग्दी कास्की स्याङ्जा पर्वत डोल्पाका आसपासका ससाना नदीमा पनि बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ. महाशाखाका अनुसार रूकुम पूर्व रूकुम पश्चिम सल्यान जाजरकोट सुर्खेत दैलेख कालीकोट मुगु हुम्ला जुम्ला अछाम बजाङ बाजुरा डडेलधुरा बैतडी दार्चुला र कञ्चनपुर जिल्ला आसपासका ससाना नदीमा पनि बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको जनाएको छ.
1: कान्तिपुर डायरीमा अन्तर्राष्ट्रिय प्रसंग. अमेरिका इरान बीच बढ़दो तनावले पश्चिम एसियामा फेरि युद्ध भड्किने जोखिम बढ़ेको छ. जुलाईदेखि रोकिएको दुवै मुलुकको आक्रमण प्रत्याक्रमण पुनः शुरू भएपछि तनाव बढ़ेको हो. हर्मुज जलमार्गको नियन्त्रणको बहानामा वाशिङटनले इरानको दक्षिणी तटमा आक्रमण गरेको छ भने तेहरानले पश्चिम एसियाका अमेरिकी आधारहरूमा प्रत्याक्रमणमा उत्रेर त्यसको जवाफ दिएको छ. अमेरिकाले थप आक्रमणको धम्की दिएपछि इरानले वाशिङटनमाथि एक विवाहको पार्टीमा आक्रमण गरेको आरोप समेत लगाएको छ. आक्रमणमा 18 जनाको मृत्यु भएको छ भने 108 जना घाइते भएको इरानी स्वास्थ्य मन्त्रीले पुष्टि गरेका छन्. अमेरिकी सेनाले इरानका हवाई रक्षा राडर प्रणाली समुद्री सम्पत्ति खानी राख्ने क्षमता र संचार स्थलहरूमा आक्रमण गरेको बताएको छ. यता इरानले भने हर्मुज जलमार्ग नजिकैका धेरै अमेरिकी आधारहरूमा आक्रमण गरेको दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्.
0: कान्तिपुर डायरीमा अब खेल समाचार. करण केसीको उत्कृष्ट बलिङपछि नेपालले प्रिमियर कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ. करणले 4 विकेट लिएको खेलमा नेपालले आज घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गरेको हो. करणले 7.3 ओभरमा 23 रन खर्चेर उत्कृष्ट बलिङ गरेपछि मलेसिया 32.3 ओभर खेली 103 रनमै अल आउट भयो. अर्जुन कुमारले संयमित ब्याटिङ गरेपछि नेपालले 22 ओभरभित्रै 106 रन बनाएको थियो. नेपालले ओपनर आशिष शेखलाई इनिङ्सको दोस्रो बलमै गुमाएको थियो. देव खनालले पनि 2 रन मात्र जोड्न सके तर अर्जुनले 44 रन बनाई नेपाललाई विजय दिलाएका हुन्. उनले 66 बल खेली 4 चौका प्रहार गरेका छन्। ईशान पाण्डे 29 बल खेली 2 चौका प्रहार गरी 20 र रोहित पौडेल 16 बलमा 10 रन बनाएका छन्। दिपेन्द्र 9 बल खेली 1 चौका प्रहार गरी 8 रनमा अभिजित रहे भने नेपाल समूह एमा 4 अंकसहित शीर्ष स्थानमा छ। नेपालले आइतबार साउदी अरेबियासँग समूह चरणको तेस्रो खेल खेल्नेछ।
1: हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै. दिउँसो 3 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ. अहिलेलाई सुनिता र तारा विदा हुन्छौ. नमस्कार.

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59801, जनक पौडेली 98525-58344 र 029-560-248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार वडा अध्यक्षज्यू।
8: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
7: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
8: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
7: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
8: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
7: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
9: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
11: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
12: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029-560-679 र मोबाइल नम्बर 98-422-76-76।
2: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस का कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860946000
15: र 9819376375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गोटिङको दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 9842226667।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफ्ले।
14: सम्पर्क 9843347262,
15: 9010555580
14: र व्हाट्सएप नम्बर 9852286646।
16: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
19: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
20: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी एक, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9052029047, 9000906002

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: खुशीको खबर तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधि गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाणपत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाणपत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 0295704 र 98522761। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432571841 र 0295762666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
1: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
0: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
1: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
2: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
1: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
2: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
1: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
2: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
1: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
2: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
1: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
2: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
1: थप जानकारीको लागि 029-7620-61
2: 029-570-315
1: र 98-520-60-177
2: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
3: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901055।
2: More style, more design. Total Tailors.
4: Surprise! Jenny, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो?
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउन, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59804 जनक पौडेली 98520 58344 र 0295602048।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
6: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
7: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
6: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
7: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
6: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163 55553 र 98423 18 49।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सप्रेस सुविधा,
3: भाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 98420505041।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले,
12: सम्पर्क 98433-47262,
11: 98-10-55-55-85
12: र व्हाट्सएप नम्बर 98520-28-646।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
12: सम्पर्क नम्बर 98-60-96-40-00
11: र 98-19-32-76-75।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: खदबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एण्ड आल्मुनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047 9009006062।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
4: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
10: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
9: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 9842827076।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादबारी एक बुद्धथोकबाट दूरसञ्चार जाने बाटो।
13: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
14: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
15: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादावारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611065, 9841252504, 98421926987 र 98520

0: 来唱。
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843447262,
1: 9810555580
2: र वाट्सएप नम्बर 9852286646।
3: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605680, 9952061580 र 9942081181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।
5: आयो सबको घर घरमा।
6: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
6: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
8: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 98 60 96 40 00
1: र 98 19 32 76 75।
9: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
10: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
9: हाम्रो सेवाहरू
10: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी 1, सङ्खुवा सभा।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
11: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
11: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
11: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: तपाई पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
14: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429601, जनक पौडेली, 98525358344 र 029560248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
15: आयो सबको घर घरमा,
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6 46।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 MHz।
2: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 जनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुनर्निर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री

पछिल्लो विवरण अनुसार 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आज 9 दिन पनि खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धारकर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरूङको 150 मिटर प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा पुवाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित क्रिय ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। सभापति गजुरेलले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोली समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पछ्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णभीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नु भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। विशेष गरी बाढ़ी र पहिरोका कारण सुरूङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्यापुरवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनुपर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो।

0: भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण कार्य सहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन् बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआगले ब्रिफिङ समेत गर्नुभएको थियो पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुटाउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध अब विदेशको खबर संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ जसले अहिलेको एल निनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ एल निनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्न सक्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था पनि सिर्जना गर्न सक्छ मानवीय गतिविधिका कारण भइरहेका विश्वव्यापी तापक्रम वृद्धिमा एल निनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गरी बीबीसीले जनाएको छ विश्व मौसम विज्ञान संगठनले एल निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ संगठनका महासचिव सेलेक्स्ट्री साउलोले एल निनोले विश्वभरका समुदाय र अर्थतन्त्र मा ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ अब खेल खबर एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन् यही सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म जापानको आइची नायोगामा हुने 20 औं संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5 तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन् श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छनृ जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन् यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन् यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन् सार्वजनिक भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक भुटेको सिबाड़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 जनाको शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np। सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
6: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
0: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
7: कम ऑन, यु विल सर्टेनली बी बेनिफिटेड।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले रसुवा बाढ़ी प्रभावितलाई सहयोग जुटाउन विशेष कलाकृति प्रदर्शनी गर्ने भएको छ। बाढ़ी तथा प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा मानवीय सहयोगमा योगदान पुर्याउन प्रतिष्ठानले आउँदो असोज 14-28 गतेसम्म विशेष कलाकृति प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ। प्रदर्शनीमा बिक्री भएका कलाकृतिबाट प्राप्त रकम बाढ़ी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने सूचनामा उल्लेख छ। काठमाडौँ महानगरले काठमाडौँ चलचित्र महोत्सव अन्तर्गत नेपाल पानोरमा सर्ट फिल्म कार्यक्रम 2083 र मेरो संस्कृति मेरो सम्पदा शीर्षकमा सर्ट भिडियो च्यालेन्ज आह्वान गरेको छ। यो कार्यक्रम काठमाडौँ चलचित्र महोत्सवको अंग

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860-9640-00
3: र 9819-32-77-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: संख्या सभामा पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।
4: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 9865-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
6: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
7: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 5161165 98421552504 98421926987 र 98520519906।
5: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, सिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अद्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देहायका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाणपत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
5: सम्पर्क नम्बरहरू 029560400 र 98520-72631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, सङ्खुवा सभा।
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू:
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
11: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग: विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन: नेपाल नेत्र ज्योति संघ, तीर्थरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: 8 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
3: सम्पर्क नम्बर 98-60-96-40-00
2: र 98-19-32-76-75।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901,
5: जनक पौडेली 98520358344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा आयो।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् के कुरा थियो? कुन्नी,
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरुण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
2: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
17: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
18: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
19: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
1: सम्पर्क नम्बर 029562-6679 र मोबाइल नम्बर 98420-8776।
3: नयाँ नेपालमा नयाँ या नाम निशान टेलर स्थान खादबारी एक बुद्धसुख बाटो दूरसंचार जाने बाटो
17: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
20: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800906062
17: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
21: किन र काका
17: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
21: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
17: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
21: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
21: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
17: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
21: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ
17: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
21: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
17: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
21: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली
17: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: थातबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी संखुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।

0: तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोरेन सप्लायर्स खानबारी 1 सङ्खुवा सभा।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौं। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।

बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सम्पूर्ण करदाताहरूमा खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालयको हार्दिक अनुरोध। खादबारी नगरपालिकाले सम्पत्ति कर, मालपोत भूमिकर, तिरो, व्यवसाय नवीकरण दस्तुर लगायतका राजस्व तथा अन्य सेवा शुल्क संकलन कार्यलाई थप प्रभावकारी, पारदर्शी तथा प्रविधि मैत्री बनाउन हाल सूत्रा सिस्टम फुल वर्जन सञ्चालनमा ल्याएको छ। उक्त प्रणालीमा प्रत्येक करदाताको व्यक्तिगत विवरण, घर जग्गाको विवरण तथा व्यवसाय सम्बन्धी विवरण एक पटकका लागि अध्यावधिक गर्न आवश्यक भएकाले कर तिर्न आउँदा देखाएका कागजात अनिवार्य रूपमा साथमा ल्याई सहयोग गरिदिनु हुन सम्पूर्ण करदाताहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: साथमा ल्याउनु पर्ने कागजातहरू: नेपाली नागरिकताको प्रमाण पत्र, जग्गा धनी प्रमाण पूर्जा, लाल पूर्जा, नक्सा पास गरी निर्माण गरिएको घरको हकमा नक्सा पास सम्पन्न प्रमाण पत्र वा घरको क्षेत्रफल खुल्ने अन्य आधिकारिक कागजात, कच्ची घर भएको हकमा घरको अनुमानित लम्बाई र चौडाईको विवरण, व्यवसाय नवीकरणका लागि व्यवसाय दर्ता प्रमाण पत्र, घर वा जग्गा बहालमा दिएको भए बहाल सम्झौता पत्र।
1: सम्पर्क नम्बरहरू 029560400 र 98520 72 631। खादबारी नगरपालिका 3 नम्बर वडा कार्यालय, मानी भन्ज्याङ, संखुवा सभा।
3: आयो सबको घर घरमा।
4: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: ओहो लु नमस्कार है सर।
8: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
8: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
8: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
8: अन्य सेवाहरू: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
8: डिजाइनर सुमन ठटाल, 98 6 15 39 4 44
9: र 029 5 90 155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
9: खादबारी नगरपालिकाको अनुरोध।
11: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
12: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
11: डेंगु रोगको रोकथामका उपायहरू:
12: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
11: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने, लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
12: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
11: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
12: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।
13: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
14: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
13: हाम्रो सेवाहरू
14: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, सङ्खुवा सभा।
15: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
16: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
15: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
15: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
15: दाँतको एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
15: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
15: बाङ्गोटिङको दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
15: मनोकामना डेन्टल क्लिनिक, खाँदबारी नगरपालिका 1, प्रहरी गेट, सेउ शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 029590667 र 98422267।
15: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
15: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, शङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
15: प्रोप्राइटर लक्ष्मी काफले,
17: सम्पर्क 98433-47262,
15: 98-10-55-55-85
17: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
18: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
19: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
20: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, इटरी स्वर, सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768, 98-5-20-55-768।
21: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
4: आइने सोरुम दमक इन्टरप्राइजेस, गोर्खा डिपार्टमेन्ट अगाडि। फोन नम्बर 9861-91013।
5: मामा

0: शर्मा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
0: साँझको खबर परिक्रमाबाट म गोपाल झापालीको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरू सँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहरू, झापाको वृत्तमणमा रहेको आँगन एफएम 89.6 मेगाहरू सँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशन तथा हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये 1252 जनाको शव भेटिएको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न 8 जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। मन्त्री परिषद बैठकले भदौ 10 गते रसुवाको भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको सम्मानमा 13 दिनको पुण्यतिथि अर्थात भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले 2083 भदौ 23 गते जेएनजी शहीद दिवसको सन्दर्भमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। यस्तै मन्त्री परिषदले एसियाली विकास बैंकबाट भोटेकोशी बाढ़ी प्रभावित नागरिकको जीवन रक्षा, तत्काल उद्धार र राहतका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने र बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यावसायिक पुनर्स्थापना योजना अन्तर्गत राहत, कर तथा महसूल छूट लगायतका सहुलियत उपलब्ध गराउने र यो सँगै अन्य विविध विषयमा समेत निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले जनाउनुभयो। मन्त्री परिषदका निर्णयबारे जानकारी दिएको उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
2: सियाली विकास बैंकबाट भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयबाट छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसायिक पुनर्स्थापन योजना अन्तर्गत राहत, कर तथा महसुल छूट लगायत अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने अर्को उद्योग मन्त्रालयबाट छ। स्टार ट्रेनिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत कुल 25,000 मेट्रिक टन परिमाणको चिनी 1% भन्सार महसुल लिई आयात गर्न स्वीकृति प्रदान गर्ने।
0: नेपाल निर्माण व्यवसायी संघ संखुवा सभाले रसुवा जिल्लाका बाढ़ी पीड़ितका लागि 1,00,000 रूपियाँ भन्दा बढ़ीको आर्थिक सहयोग गरेको छ। भदौ 10 गते रसुवा जिल्लामा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी संघ संखुवा सभाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,00,000 रूपियाँ भन्दा बढ़ी सहयोग गरेको हो। बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले 1,11,666 रूपियाँ नेपाल निर्माण व्यवसायी संघ संखुवा सभाका अध्यक्ष सन्तोष राईले प्रदान गरेको जनाउनुभयो। विपदका समयमा पीड़ित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबैको साझा दायित्व भएकाले संघको तर्फबाट आर्थिक सहयोग गरिएको उहाँले जनाउनु भएको छ।

0: स्वास्थ्य परीक्षण तथा उपचारका नाममा सर्वसाधारणलाई भ्रममा पारेर रकम असुल्ने गरेको आरोपमा प्रहरीले झापाको बिरतामोड़बाट 41 जनालाई नियन्त्रणमा लिएपछि स्वास्थ्य उपचारका नाममा हुने ठगीको नयाँ स्वरूप सार्वजनिक भएको छ। बिरतामोड़ 5 बुद्धनगर स्थित ग्लोबल ओरियन्सको कार्यालयमा इलाका प्रहरी कार्यालय बिरतामोड़का प्रहरी नायब उपरीक्षक सन्तोष पाठक नेतृत्वको प्रहरी टोलीले छापा मार्दा 22 महिला र 19 पुरूष गरी 41 जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट स्वास्थ्य परीक्षणमा प्रयोग हुने उपकरण, औषधि, कागजात तथा केही नगद समेत बरामद गरेको छ। प्रहरीका अनुसार इलाम घर भएका ग्लोबल ओरियन्स शाखा प्रमुख पीताम्बर कट्टेलसहित पक्राउ परेका व्यक्तिहरूले कक्षा 12 अध्ययन गरेका व्यक्तिबाट समेत स्वास्थ्य परीक्षण गराउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कट्टेलले एउटा मेसिन प्रयोग गरी सर्वसाधारणको होल बडी चेकअप गर्ने र त्यस बापत प्रति व्यक्ति 1,000 लिने गरेको आरोप लागेको छ। नारी संचार गृह झापाले आफ्नो 15 स्थापना दिवस तथा 14 वार्षिक साधारण सभा विभिन्न सामाजिक तथा सृजनात्मक कार्यक्रम गरी मनाएको छ। बिरतामोड़मा आयोजित कार्यक्रममा संस्थाले बाढ़ी पीड़ितलाई राहत सहयोग र आफ्ना सदस्यहरूलाई लेखनुवृत्ति तथा सम्मान गरेको छ। गृहले स्थापना दिवसको अवसरमा भोटेकोशी क्षेत्रमा बाढ़ी प्रभावित परिवारको राहतका लागि प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा नगद 15,000 रूपियाँ जम्मा गरेको छ। यस्तै कार्यक्रममा संस्थाका 4 सदस्यलाई झनै 5,000 रूपियाँ नगद र सम्मान पत्र सहित पुरस्कृत तथा सम्मानित गरियो। सामुदायिक विद्यालयहरूमा खानेपानी, शौचालय तथा सेनिटरी प्याड भेण्डिङ मेसिनको अवस्था सम्बन्धी लेखनवृत्ति, सृजना परियार र जलवायु परिवर्तन र मानव जीवनमा प्रभाव सम्बन्धी लेखनवृत्ति सविना लिम्बुलाई प्रदान गरियो। गरी पूर्व अध्यक्ष भीमा शिवाकोटीद्वारा स्थापित तीजको सामाजिक सांस्कृतिक महत्व सम्बन्धी लेखनवृत्ति किरण उमागाईलाई प्रदान गरियो भने संस्थापक अध्यक्ष सावित्रा दाहालद्वारा स्थापित वर्ष उत्कृष्ट सदस्य पुरस्कार रंजिता खड्कालाई प्रदान गरिएको थियो। संस्थाकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा संस्थाकी पूर्व अध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्व अध्यक्ष भीमा कोटी, निवर्तमान अध्यक्ष रेजिना गौतम तथा संस्थापक सदस्यहरू भवानी छेत्री, सुशीला संग्रौला र इन्दु पूर्वेलीको आतिथ्य रहेको थियो भने स्वागत उपाध्यक्ष ज्योत्सना श्रेष्ठले गर्नुभयो। साधारण सभामा सचिव दीपा पोखरेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सुनिरा मैनालीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित सर्वसम्मतले पारित भएको छ। सोही अवसरमा संचार गृहले संस्थामा आबद्ध भएका नयाँ 13 सदस्यहरूलाई स्वागत समेत गरेको छ। संखुवा सभाको खाँदबारी 7 नयाँ बस्तीमा नवजात शिशु मृत फेला परेको छ। खाँदबारी नगरपालिका 7 नयाँ बस्तीको एक घरको शौचालयमा नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो। बिहान करिब 9 मृतक शिशु बहादुर गुरूङको घरको माथिल्लो तलाको शौचालयमा भेटिएको हो। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। मृतक शिशु गुरूङको घरमा डेरा बस्ने 17 युवतीको रहेको प्रहरीले जनाएको छ। मृतक शिशुको अवस्था हेर्दा जन्माई तत्काल फाले जस्तो देखिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। ती युवती प्रहरी र आफन्तको निगरानीमा उपचार भइरहेको जनाइएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय संखुवा सभाले जनाएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कमल गाउँपालिकामा समीक्षा तथा कार्ययोजना गोष्ठी सम्पन्न भएको छ। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत नियमित खोप तथा सरसफाई प्रवर्धन र खोप कार्यक्रमको सूक्ष्म योजनाको समीक्षा तथा आगामी कार्ययोजना तर्जुमा सम्बन्धी 2 गोष्ठी बिहिबार सम्पन्न भएको हो। गोष्ठीमा गत आर्थिक वर्षको खोप कार्यक्रमको प्रगति, खोपको समीक्षा साथै चालू आर्थिक वर्षका लागि खोप कार्यक्रमको विस्तृत योजना र सूक्ष्म योजना निर्माणका विषयमा छलफल भएको जनाइएको छ। यसैगरी असोज महिनामै सञ्चालन हुन लागेको जापानिज इन्सेफलाइटिस खोप अभियानको तयारी तथा सञ्चालन सम्बन्धी योजनाका विषयमा समेत छलफल भएको छ। गोष्ठीमा कमल गाउँपालिका अन्तर्गत रहेका 8 स्वास्थ्य संस्थाका प्रमुख तथा खोपकर्मी, शिक्षा शाखा लगायत सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
1: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सर्नुहोस् मेङमाङ ड्राइभिङ स्कुल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कुटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मेङमाङ ड्राइभिङ स्कुलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा मेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर मेङमाङद्वारा सञ्चालित मेङमाङ ड्राइभिङ स्कुल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर मेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 9806022730, 9856070030। झिलझिले सम्पर्क 9703121494। मेङमाङ ड्राइभिङ स्कुल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाईँ हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गा टिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
2: जनसेवा होम्यो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
3: हाम्रा विशेषताहरू
2: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
3: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
2: एलर्जी, दम, बाट, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
3: स्पेन्डोलाइटिस, साइटिका, पथरिया, प्रोस्टाइटिस, ट्युमर, पायरिया, बायस, प्रेसर, सुगर, चर्मरोग, मुसा, हिल, डन्डिफोर,
2: गुप्ता रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोट्ने, बोल्ने, निदाउने,
3: तत्काल अपरेशन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
4: सम्पर्क जनसेवा होम्यो क्लिनिक सेन्टर प्राली, दमक छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052, मोबाइल नम्बर 9856070552।
0: ब्रेकपछि बाँकी खबर। ओखलडुङ्गा सदरमुकामको पहिचानमा 395 मिटर लामो पर्यटकीय झुलुङ्गे पुल नयाँ आकर्षण बनेको छ। पुल सञ्चालनमा आएपछि बढ़ेको चहलपहलले सदरमुकामको पर्यटन विकासमा समेत नयाँ सम्भावनाको ढोका उघारेको एक रिपोर्ट।
5: ओखलडुङ्गा सदरमुकामको पहिचानमा अहिले एउटा नयाँ संरचना थपिएको छ, 395 मिटर लामो पर्यटकीय झोलुङ्गे पुल। विशेष गरी सदरमुकामको पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यले निर्माण गरिएको पुल अहिले आवागमनको माध्यम मात्रै बनेको छैन। पुल सञ्चालनमा आएपछि पुलमा पुगेर रमाउने, फोटो भिडियो खिच्ने र वरिपरिको भूगोल निहाल्ने सम्मको चहलपहल बढ़न थालेपछि पर्यटन विकासमा यसले नयाँ सम्भावना समेत देखाएको छ। सम्भवतः कोशी प्रदेशकै दोस्रो लामो मानिएको यो झोलुङ्गे पुलको लम्बाई र संरचना आफैमा आकर्षणको विषय बनेको छ। तर पुलको आकर्षणमा थप सुन्दरता भने यहाँबाट देखिने भूगोलले थपेको छ। पुलबाट वरिपरिको पहाड़ी भूभाग निहाल्न सकिने भएकाले सदरमुकाम पुग्नेहरूका लागि यो नयाँ गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
6: यो झोलुङ्गे पुलले गर्दाखेरि ओखलडुङ्गामा एउटा हलिसीबाट आएको हलिसीको पर्यटकहरू ओखलडुङ्गा आउँदाखेरि यसो अब तपाईँको चाहिँ आवाजावत गर्ने र सोलुबाट आउने पर्यटकहरूले चाहिँ एउटा आवाजावत गर्ने चाहिँ महत्वपूर्ण भएकोले ओखलडुङ्गावासी हामी हर्षित छौँ।
5: भ्याट सहित करिब 5 करोड़ खर्च गरेर निर्माण गरिएको यो पुल केवल नयाँ संरचना थपिनु मात्र होइन, पहिले सामान्य आवागमनको क्षेत्रका रूपमा चिनिएको स्थानलाई यसले नयाँ आकर्षण दिएको छ। यही आकर्षणलाई दीर्घकालीन पर्यटन गतिविधिमा बदल्न सके पुल आसपासको क्षेत्र सदरमुकामको पर्यटन नक्सामा थप मजबूत रूपमा स्थापित हुने देखिएको छ।
7: कुनै पनि दिनमा नआएको 50-60 जना व्यक्ति नआएको हुँदैन, तर यहाँ राख्न पर्ने त्यसरी आएको आन्तरिक पर्यटकलाई ओखलडुङ्गा सदरमुकाममा राख्ने त्यस किसिमको वातावरण हामी तयार गर्न सकेनौ र त्यो वातावरण तयार गर्नको लागि यस किसिमको झोलुङ्गे पुलले मदद पुग्छ जस्तो लाग्छ। यहाँ कम्तीमा हामी ओखलडुङ्गामा बेलुका राति 200 मान्छेलाई तपाईँको बास राख्ने तपाईँको हामीले त्यो खालको इन्फ्रास्ट्रक्चर तयार गर्यो भने बल्ल त्यसले चाहिँ पाउँछ कि पर्यटनको विकास भनेको यस्तो विकास हो कि जहाँ तपाईँको त्यसले तरकारीले तपाईँको काम पाउँछ, रोजगारी पाउँछ, खसीले तपाईँको पाउँछ, भैँसीको दुधले तपाईँको चाहिँ पाउँछ, हरेक फर्सीको मुन्डाले काँक्रोले तपाईँको त्यो भाव तपाईँको त्यो पाउने तपाईँको परिस्थिति निर्माण त्यसले रोजगारी निर्माण गर्छ।
5: तर सम्भावना देखिनु र त्यसलाई व्यवस्थित पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्नु फरक विषय हो। पुलसम्म पुग्ने बाटो, पार्किङ, विश्रामस्थल, सरसफाई, सूचना प्रणाली तथा आवश्यक सुरक्षा व्यवस्था जस्ता आधारभूत पूर्वाधारको विकासले पर्यटकको अनुभव निर्धारण गर्छ। त्यसैले पुलको आकर्षणमा मात्रै निर्भर नभई आसपासको क्षेत्रमा समेत योजनाबद्ध रूपमा विकासको लागि स्थानीय सरकारले समेत चासो बढ़ाएको छ।
7: आगामी दिनहरूमा यसका राम्रा प्रत्यक्ष प्रभावहरू पर्ने जानेछन्। यसले भावी पिँढीहरूले समेत यसलाई एउटा अझ उजागर यसलाई राम्रो कसरी सौन्दर्यता बनाउन सकिन्छ, कसरी यसलाई पर्यटकीय स्थलमा रूपान्तरण गरेर यसलाई के संरचनाहरू थप्दै जाने, यसलाई अझ कसरी प्रभावकारी बनाउने कुराहरूमा आगामी दिनमा हामी लगायत आगामी आउने पुस्ताहरूले यसलाई
5: तीन सय 395.40 मिटर लामो यस संरचना आफैमा एउटा नयाँ आकर्षण बनेको छ। तर यसको दीर्घकालीन महत्व पुल कति लामो छ भन्नेमा मात्रै होइन, यसलाई स्थानीय पर्यटन व्यवसाय र अर्थतन्त्रसँग कति प्रभावकारी रूपमा जोड्न सकिन्छ भन्नेमा निर्भर हुनेछ। पुल बनिसकेको छ, अब यसको वरिपरि पर्यटनको वातावरण बनाउने चुनौती छ। स्थानीय सरकार, निजी क्षेत्र र समुदाय बीच सहकार्य गरेर पूर्वाधार प्रचार प्रसार र पर्यटन गतिविधि विस्तार गर्न सके यो पुल ओखलडुङ्गा सदरमुकामको नयाँ पर्यटकीय पहिचान बन्ने देखिएको छ।
0: झापाको दमकमा मुख्य कार्यालय रहेको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको उर्लाबारी सेवा केन्द्रको 19 इकाईगत साधारण सभा सम्पन्न भएको छ। गौरादह, धरमपुर, बुद्धशान्ति, बीरतामोड, सुरुङ्गा सेवा केन्द्र हुँदै उर्लाबारी सेवा केन्द्रको 19 साधारण सभा सम्पन्न भएको संस्थाले जनाएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष तुलाराम नेउपानेले आर्थिक वर्ष 83-84 संस्थाको भावी योजना, आर्थिक प्रगतिको चर्चा गर्दै अन्य सहकारीको तुलनामा संस्थाले आफ्ना सदस्यहरूलाई बढ़ी सेवा सुविधा प्रदान गर्दै आएको बताउनु भयो। उहाँले सहकारी संस्था र अभियानले दीर्घकालीन रूपमा उत्पादनलाई जोड़ दिने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने समेत बताउनुभयो। संस्थाका लेखा सुपरिवेक्षण संयोजक हेमचन्द्र खन्नालले संस्थाको अवस्था सुदृढ रहेको बताउनु भएको छ। अब सुन चाँदीको बजार भाउ। सुनको भाउ आज 7,600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8,000 सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको भाउ पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको आज बढ़ेर 4,725 रूपियाँमा कारोबार भएको महासंघले जनाएको हो। खबर परिक्रमामा पुनः पालो ब्रेकको
8: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
9: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
8: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
9: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने,
5: गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
8: युरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको साधारण शल्यक्रिया सेवा, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
5: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपिडी सेवा।
8: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 गोल्डागी रोड, डिम्याक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैं।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामा हल्का रमाइलो।
2: दुईपछि अन्तर्राष्ट्रिय खबर। शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेका बेला महासागरमा एकैपटक तीन शक्तिशाली तूफान सक्रिय भएका छन्। वैज्ञानिकले यस्तो अवस्था दुर्लभ भएको बताएका छन्। उष्ण कटिबन्धीय आँधी मेरी बुधबार राति बाजा क्यालिफोर्नियाको तटमा पुग्दा तूफानमा परिणत भएको हो। यसअघि करिना र लोबेल नामका दुई श्रेणी चारका तूफान प्रशान्त पार गर्दै पश्चिमतर्फ अघि बढ़िरहेका थिए। मिसिगन विश्वविद्यालयकी जलवायु वैज्ञानिक जुलिया कोलका अनुसार तातो समुद्री पानीले तूफानलाई ठूलो ऊर्जा दिने र एल निनोका कारण प्रशान्त क्षेत्रमा ठाडो हावाको प्रभाव कम हुँदा शक्तिशाली तूफान विकासका लागि अनुकूल अवस्था बन्ने गर्दछ। राष्ट्रिय तूफान केन्द्रका अनुसार लोबेल हवाईको हिलोबाट करिब 710 किलोमिटर दक्षिणमा रहेको छ र आगामी केही दिन शक्तिशाली रहने अनुमान गरिएको छ। यसबाट हवाईका केही क्षेत्रमा जोखिमपूर्ण समुद्री छाल र प्रतिकूल मौसम उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ। अब खेल खबर। मलेसियामा जारी एसएससी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। बिहिबार भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेटको क्षतिमा पूरा गरियो। अर्जुन कुमारले अभिजित 45 रन बनाए भने ईशान पाण्डेले 20 तथा दिपेन्द्र सिंह अहिले अभिजित 12 रन बनाए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 32.3 ओभरमा 103 रनमा अल आउट भएको थियो। मलेसियाका लागि कप्तान साइद अजीजले सर्वाधिक 30 रन बनाए भने अकिल बाहिदले 24 रन बनाए। बिरानदीप सिंहले 14, मोहम्मद शहदात रामले 13 रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेन। नेपालका लागि करण केसीले 7.3 ओभरमा 23 रन दिएर 4 विकेट लिए। ललित राजवंशीले 2 तथा हेमन्त धामी सन्दीप लामी छानेर दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिए। नेपालले यसअघि पहिलो खेलमा बहरनलाई पराजित गरेको थियो। अब नेपालले आइतबार साउदी अरबियासँग खेल्नेछ। भोटेकोशी विपदका कारण 22 गते राष्ट्रिय शोक, 23 गते दिन्जी सहित दिवस मनाउने सरकारको निर्णय, सार्वजनिक विदा घोषणा। झापाको वृतामणमा स्वास्थ्य परीक्षण र उपचारका नाममा ठगी 41 जना पक्राउ, गिरोहको खोजी र थप अनुसन्धानमा प्रहरी सक्रिय।
3: This is Radio Sankhuasubha 95.5 MHz.

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029-572-061,
4: 029-573-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
5: दिस इज रेडियो संखुवा सभा 95.5 MHz।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू,
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आरसीटी गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-50-541।

बाढ़ीले पृथ्वी राजनगरको कृष्ण भीरखण्ड क्षतिग्रस्त बनाएपछि सड़क सञ्चालनका लागि वैकल्पिक उपायको खोजी गरिँदै सड़कभन्दा माथि नयाँ ट्र्याक खोल्ने तयारी। भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा सार्वजनिक विदा दिने सरकारको निर्णय। भदौ 22 गते राष्ट्रिय शोक दिवस मनाइने। देउबा पक्षले समानान्तर रूपमा महाधिवेशन गर्ने भएपछि नेपाली कांग्रेस दुई चिरामा विभाजित। दुवै पक्ष भावी रणनीति बनाउँदै। बाढ़ीबाट प्रभावित समुदायका लागि थप 8,90,00,000 रूपियाँ बराबरको मानवीय सहायता दिने युको घोषणा। चीन सरकारले दिएको राहत सामग्रीको तेस्रो खेप काठमाडौँ आइपुग्यो। र प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित। करण केसेको उत्कृष्ट प्रदर्शनमा मलेसिया पराजित।

0: नमस्कार कान्तिपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
1: बाढ़ीले धादिङ स्थित पृथ्वी राजमार्गको कृष्णभीर सड़क खण्ड क्षतिग्रस्त बनाएपछि सड़क संचालनका लागि वैकल्पिक उपायको खोजी गर्न थालिएको छ। सड़क विभागका अनुसार भाँसिएको सड़कभन्दा माथिल्लो भीरबाट नयाँ ट्र्याक खोल्न लागि हो। त्यसका लागि आजदेखि त्यहाँ रहेका रूखहरू काटेर हटाउन थालिएको छ। मलेखु बुगलिन सड़क आयोजनाकी प्रमुख सजना अधिकारीले कृष्णभीरमा भाँसिएको ठाउँभन्दा माथिबाट नयाँ ट्र्याक विस्तार गरेर पृथ्वी राजमार्ग संचालनमा ल्याउने काम थालिएको बताइन्। उनका अनुसार करिब 70 मिटर भाँसिएर सड़क नदीमा खसेको र करिब 120 मिटर लम्बाई चर्किएको देखिन्छ। सड़कमा भाँसिएपछि 5 दिनदेखि राजमार्गमा आवागमन नै ठप्प बनेको छ। राजधानी काठमाण्डुको लाइफलाइन मानिने राजमार्गमा क्षति पुगेपछि दैनिक 12,000 सवारी साधन ओहोर दोहोर गर्ने सवारी साधनले वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। यसैबीच सड़क विभागले तत्कालका लागि कृष्णभीर सड़कलाई संचालनमा ल्याउने र दीर्घकालीन रूपमा वैकल्पिक राजमार्ग प्रयोग गर्ने गरी अध्ययन भइरहेको जनाएको छ।
0: सरकारले यही भदौ 23 गते मंगलबार जेएनजी शहीद दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। गत वर्षको भदौ 23 गते भएको जेएनजी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा सरकारले सो निर्णय गरेको हो। त्यस्तै सरकारले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने,
2: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने, 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
0: यसैबीच सरकारले रसुवाका बाढ़ी प्रभावित व्यक्ति तथा उद्योग व्यवसायलाई तत्काल संचालनमा ल्याउन राहत कर तथा महसुल छूट र अन्य सहुलियत दिने निर्णय गरेको छ। एसियाली विकास बैंकबाट बाढ़ी प्रभावितको उद्धार तथा राहतका लागि प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय समेत गरिएको मन्त्री पोखरेलले जानकारी दिए।
2: एसियाली विकास बैंकबाट भोटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गरे। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार तथा व्यवसायलाई तत्काल सुचारू गर्न एकीकृत व्यवसायिक पुनर्स्थापन योजना अन्तर्गत राहत कर तथा महसुल छूट लगायत अन्य सहुलियत तथा सुविधा प्रदान गर्ने, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछिको खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षा तथा राष्ट्रिय सेवा कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निशुल्क औषधि उपचार तथा मृत्यु भएमा निजको परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने।
0: सरकारले साल ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न स्वीकृति दिएको छ।
1: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि विभिन्न विद्युत आयोजनाहरूको सुरुङमा फँसेकाहरूको उद्धार प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच छलफल भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको भेटमा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि आफ्नो टोलीले देखेका समस्या, आवश्यकता र भावी रणनीतिका विषयमा सकारात्मक सरकारलाई सुझाव दिएको घिसिङले जानकारी दिए। पूर्व ऊर्जा मन्त्री समेत रहेका घिसिङले सरकारलाई दिएको सुझाव बारे कान्तिपुर कर्मी जयसिंह महराले गरेको कुराकानी अबका क्रममा प्रस्तुत गर्दैछौं।
3: यो जुन विपदको मैले देखेको फिल्डको एसेसमेन्टहरू, बुझेका कुराहरू र सरकारबाट भएका ल्याप्सेसहरू गर्नुपर्ने विषय के हो भन्ने विषयमै फोकस भएर गऱ्यौं। अहिलेको तत्कालको विषय चाहिँ टनलबाट कसरी इभ्याकुएसन गर्ने भन्ने विषयमै मैले कुरा गरे। अब उहाँले हिजो अब एउटा टनलमा त्यसको टेक्नोलोजी छैन भन्ने कुरा जुन आयो त्यसले त अलि नेगेटिभ कुरा पब्लिकमा जान्छ नि त। अब टनलको बाट चाहिँ मान्छेहरू इभ्याकुएसन गर्नको लागि जे जे चाहिँ हाम्रो रिसोर्स छैन भने विदेशबाट पनि ल्याउनु पर्यो, चाहिँ हाम्रो इक्विपमेन्टहरू टुल्स एन्ड इक्विपमेन्टलाई पुर्याउनु पर्यो, त्यहाँबाट तत्काल चाहिँ रिलिफ गर्नलाई सकिन्छ के अरे त्यहाँ इभ्याकुएट गर्न सकिन्छ, त्यहाँ भित्र चाहिँ हामीसँग रिसोर्स साधनहरू चाहिँ नपुगेको हुनाले चाहिँ समस्या छ। साधनहरू पुर्याउने काम चाहिँ तत्काल गर्नु पर्यो, रोड कनेक्टिभिटीलाई पनि तत्काल चाहिँ काम गर्नु पर्यो, किनभने हामीसँग चाहिँ भएकै इक्विपमेन्टहरू पनि मोबिलाइज भएको छैन। यो टनल भित्रको विषयमै अलिक कन्फाइन भएर धेरै कुराहरू भयो होइन, यो गर्न सकिन्छ, मान्छे जीवित रहन पनि सम्भावना धेरै छ, र सबै टनेलहरूमा अहिले 6 टनेल जति छन् मान्छेहरू विभिन्न प्रोजेक्टमा, त्यो सबैमा प्यारलली काम गर्नु पर्यो, प्यारलली चाहिँ कामलाई अगाडि बढाउनु पर्यो, त्यहाँ भित्रको सामान निकाल्नु पर्यो नि त, त्यसलाई चाहिँ अब आवश्यक पर्छ भने विदेशबाट पनि ठूला हेलिकप्टरहरू ल्याउनु पर्यो, त्यो हिसाबले चाहिँ स्रोत साधन फुल्ली मोबिलाइज गरेर त्यसलाई छिटो भन्दा छिटो इभ्याकुएसन गर्नु पर्यो, र यो ठाउँमा यस्तो यस्तो छ भन्ने विषयमा पनि हामीले राखेका छौँ।
4: हजुरले आफै धुन्छमै बसेर पनि त्यहाँ बसेर आउनुभयो, त्यहाँ हेरेर आउनुभयो, यो कुरा प्रधानमन्त्रीले भनेपछि उहाँले चाहिँ अरू केही प्रस्ताव राख्नुभयो कि तपाईँ पनि संलग्न हुनुहोस्, कसरी सकिन्छ भन्ने कुरा?
3: उहाँले अब यसलाई इमिडिएटली हामी चाहिँ हामीले रोक्ने भनेका होइन, इमिडिएटली जे जे चाहिँ अभाइलेबल छ, जे जे गर्न सकिन्छ सबै गर्छौँ भन्नुभएको छ उहाँले।
4: होइन भविष्यमा सहकार्य गरेरै जाने विषयमा, यो विषयमा भने मैले फेरि
3: विषयमा पनि कुरा भयो, अब सरकारको परमेन्स, सरकारको बजेटदेखि लिएर परमेन्सदेखि लिएर र ऊर्जा मन्त्रालयले गर्नुपर्ने विषयहरू कुन कुन चाहिँ कहाँ ल्याब्सेस छ, प्रोजेक्टहरू बढाउनु पर्ने प्रोजेक्टहरू किन बढेन, पीपीए किन अगाडि बढेनदेखि लिएर ठूला प्रोजेक्टहरू किन बढेन, ट्रान्समिसन लाइन कनेक्टिभिटीका विषयहरू होइन चाहिँ यी सबै पीपीए खोल्नुपर्छ भनेर मैले भनिदिएको छु, उहाँले पनि पीपीए सबै खोल्नुपर्छ भनेरै कुरा गर्नुभएको छ, पीपीएहरूदेखि लिएर हाइड्रो पावरका चाहिँ अरू ठूला प्रोजेक्टहरू, रिजर्भायर प्रोजेक्टहरू, पिकिङ हाइड्रो पावरहरू, पम्प स्टोरेज प्रोजेक्टहरू के गर्नुपर्छ, समग्र ऊर्जा क्षेत्रमा ट्रेडलाई कसरी अगाडि बढाउनु पर्छ, नेपाल इण्डियाको ट्रेडलाई अहिले स्ट्यान्ड स्टिलमा छ, कसरी ट्रेड अगाडि बढ्नुपर्छ र यनीको व्यवस्थापन कसरी मिलाउनु पर्छ भन्नेदेखि लिएर धेरै कुरामा छलफल भएको छ।
4: जस्तो अहिले नै सुरुङबाट निकाल्ने मान्छेहरू, फसेका मान्छेहरू निकाल्ने विषयमै चाहिँ उहाँको के कंक्रिट कुरा थियो?
3: मैले हामीले जुन सुझाव दियौं त्यो विषयमा चाहिँ अब व्यापक रूपमा हामी लाग्छौ, तुरन्तै चाहिँ यो विषयलाई इक्विपमेन्टहरू, टुल्स एन्ड इक्विपमेन्ट एक्सपर्टहरू सबै लिएर हामी प्यारलली काम गर्छौ भन्ने नै थियो उहाँको कमिटमेन्ट।
4: अनि जलवायु परिवर्तनले गर्दा यस्तो भयो भनेर हिजो पार्लियामेन्टमा पनि भन्नुभयो, संयुक्त राष्ट्रसंघमा जाने कुराहरू पनि आइरहेछ, यो बारेमा के कुरा भयो सर?
3: त्यो कुरा त मैले पनि सजेसन दिएको छु, अब यो हाम्रो ग्लोबल क्लाइमेट चेन्ज इफेक्ट चाहिँ ठूलो छ, त्यसको चाहिँ जोखिम सबभन्दा नेपाललाई बढी भयो, हाम्रो त्यसको त्यो इफेक्टको लागि हाम्रो कन्ट्रिब्युसन त नेग्लिजिबल हो, क्लाइमेट चेन्जको लागि हाम्रो कार्बन इमिसनमा त हाम्रो 0.04% मात्रै हाम्रो कन्ट्रिब्युसन हो, तर हामीलाई सबभन्दा बढी चाहिँ जोखिम छ होइन, यो जोखिमको लागि चाहिँ यो क्लाइमेट जस्टिस भनेर जुन आज एकदम सही कुरा हो, यो क्लाइमेट जस्टिसको लागि हामीले कम्पेन्सेसन माग्नेदेखि लिएर।
0: परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँ स्थित कूटनैतिक समुदायलाई भोटेको सिबाडीबाट भएको क्षति र सरकारको खोज, उद्धार तथा राहत प्रयासबारे जानकारी गराएका छन्। परराष्ट्र मन्त्रालयमा आयोजित कूटनैतिक ब्रिफिङमा मन्त्री खनालले रसुवागढ़ीमा भदौ 10 गते आएको बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका विभिन्न क्षेत्रमा क्षति पुगेको जानकारी दिए। बेपत्ता विदेशी नागरिकको खोजी तथा पहिचानका लागि सम्बन्धित देशका नियोग र परिवारसँग निरन्तर समन्वय भइरहेको मन्त्री खनालले बताए। उनले विपदका बेला सहयोग गर्ने भारत, चीन, दक्षिण कोरिया, जापान, अमेरिका लगायतका मित्र राष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाप्रति आभार समेत व्यक्त गरेका छन्। यसैबीच रसुवाको भोटेकोशी बाढ़ीपछि विभिन्न जिल्लाबाट 1252 शव फेला परेको प्रहरीले जनाएको छ। बाढ़ीपछि करिब 4798 जना अझै सम्पर्कविहीन छन्।
5: क्या हो जस्ता पाता किनौ कि भनेर नि काका?
6: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा?
5: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
5: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुराँस छ जस्ता पाता नै किन्ने नि लाटा।
5: कहाँ काका, होला जस्ता पाटा किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
7: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
5: त्यसो भए त म हुला जस्ता पाटा नै किन्छु नि काका।
8: हुलास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। चीनको सहयोगमा नेपालका लागि पठाइएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप चिनिया जनमुक्ति सेनाको वायु सेनाको ढुवानी विमान मार्फत काठमाण्डु आइपुगेको छ। त्यस्तै चीनबाट नेपाल आएका विज्ञको चौथो टोलीका रूपमा 10 जना फरेन्सिक विज्ञ समेत सोही उडान मार्फत नेपाल आइपुगेका छन्। नेपालका लागि चिनिया राजदूत झाङ माओमिङ र विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर पुन राहत सामग्री हस्तान्तरण समारोहमा सहभागी भएका थिए। राहत सामग्रीमा नेपालमा तत्काल आवश्यक रहेका सब संरक्षण र महामारी रोकथाम सम्बन्धी सामग्री तथा दैनिक उपभोगका आवश्यक वस्तुहरू समावेश भएको बताइएको छ। यसैबीच युरोपेली संघ यूले विनाशकारी बाढ़ीबाट प्रभावित समुदायका लागि थप 8,90,00,000 रूपियाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ। यससँगै विपदका लागि यूको आपतकालीन सहायता 44,50,00,000 रूपियाँ भन्दा बढ़ी पुगेको छ। नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा सञ्चालन हुने कार्यक्रम मार्फत बागमती प्रदेशका करिब 4,000 घरधुरीका 20,000 मानिसलाई सहयोग गर्ने लक्ष्य राखिएको छ। कार्यक्रम अन्तर्गत आपतकालीन तथा संक्रमणकालीन आवास, नगद सहायता, खानेपानी तथा सरसफाई, स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, संरक्षण तथा अन्य अत्यावश्यक सहायता उपलब्ध गराइने यूले जनाएको छ।
2: नेपाली कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउबा पक्षले समानान्तर रूपमा महाधिवेशनको कार्यतालिका ल्याउने भएपछि कांग्रेस दुई चिरामा विभाजित हुने देखिएको छ। देउबा पक्षको नेतृत्व सम्हालेका पूर्व महामन्त्री शशांक कोइरालाले आफ्नो समूहको बैठकमा 15 महाधिवेशनको प्रस्तावित कार्यतालिका प्रस्तुत गरेका छन्। संस्थापन पक्षले भने महाधिवेशन लगायत विषयमा छलफल गर्न कार्य सम्पादन समितिको बैठक बोलाएको छ। कान्तिपुर कर्मी कुलचन्द्र नेउपानेले तयार पारेको एक सामग्री।
3: देउबा पक्षीय नेता एनपी साउदका अनुसार असोज 15 गते ओडा अधिवेशन गरेर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका प्रस्तावित छ। बैठक जारी भएकाले कार्यतालिकामा सामान्य संशोधन हुन सक्ने साउदको भनाई छ। कान्तिपुरसँग कुरा गर्दै उनले भने अर्को पक्षले महाधिवेशन नरोक्दा समानान्तर महाधिवेशन हुने निश्चित छ। देउबा पक्षीय नेताहरूले यसबीचमा एकताका लागि कुनै संवाद समेत नभएको बताएका छन्। नेता साउदले भनेका छन् सर्वोच्चमा परेको पुनरावलोक को मुद्दा विचाराधीन छ। यो मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म दुवै पक्षले महाधिवेशन नगरेर अदालतको फैसला अनुसार अघि बढ़न सहमत भएमा एकताको सम्भावना देखिन्छ। एउटा पक्ष महाधिवेशनको तयारीमा लाग्ने र अर्को नलाग्ने भन्ने हुन्न। विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्य समितिको वैधानिकताबारे पुनरावलोकनको मुद्दा विचाराधीन नै रहेकाले देउबा पक्षले तत्काल अर्को पार्टी बनाउने विकल्पमा नजाने बताएको छ। पक्षका अर्का एक नेता भन्छन् पुनरावलोकनमा 14 महाधिवेशनलाई मान्यता दिइन्छ कि विशेष महाधिवेशनलाई भन्ने कुरा निर्क्योल नभई अर्को पार्टी बनाउने कुरा हुन्न। अदालतबाट अन्तिम टुङ्गो लागेपछि मात्रै बाटो प्रष्ट हुन्छ। यता कंग्रेस सभापति गगन थापाले भोटेकोशी बाढ़ीपछि सृजित विपत्ति र महाधिवेशनको एजेण्डा राखेर शनिबारका लागि केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका छन्। सर्वोच्च अदालतले महाधिवेशन रोक्न पूर्व सभापति देउबा र तत्कालीन विभाग सभापति खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश नदिएपछि संस्थापन पक्षलाई महाधिवेशन गर्ने बाटो खुलेको छ। प्रवक्ता देवराज चालिसेले एकताकै महाधिवेशन गराउन अधिकतम कोशिश भइरहेको बताए। उनले असहमत पक्षलाई समेत सहमतिमा ल्याउन सदस्यता अध्यावधिको समय 19 भदौसम्म बढ़ाइएको दावी गरेका छन्। चालिसेले भने अदालतको पुनरावलोकनको विषयले महाधिवेशनको प्रक्रिया रोकिन्न, बाढ़ीको विपत्तिका कारण ओडा अधिवेशनमा केही दिन यताउता पर्न सक्छ तर अदालतमा भएको मुद्दाले प्रभावित बनाउँदैन। पृष्ठभूमि हेर्दा कंग्रेस विवादको शुरूआत विशेष महाधिवेशनबाट भएको थियो। पुसको अन्तिममा कंग्रेसको विशेष महाधिवेशन सम्पन्न भयो। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको केन्द्रीय कार्य समिति चयन भयो। त्यससँगै विशेष महाधिवेशनको वैधानिकता र त्यसबाट आएको नेतृत्वलाई लिएर विवाद शुरू भयो। माघ 2 गते निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई मान्यता दियो। आयोगको सभाको निर्णय विरूद्ध पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगे। चार बैशाखमा सर्वोच्च अदालतले निर्वाचन आयोगकै निर्णयलाई मान्यता दियो। त्यसपछि पनि देउवा र खड्काले फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरावलोकनको माग राखेर सर्वोच्चमा निवेदन दिए। साउन 20 गते सर्वोच्च अदालतले यसअघि आफैले गरेको फैसला पुनरावलोकन गर्ने अनुमति अर्थात निस्सा दियो। यससँगै विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्य समितिको वैधानिकताको विवाद फेरि अदालतको विचाराधीन विषय बन्यो। 21 फागुनको निर्वाचनमा देउवाले चुनाव लड्न खोजे पनि टिकट पाएनन्। तत्कालीन कार्यवाहक सभापति खड्काले भने आफू अदालतमा रिट दायर गर्ने पक्ष भएकाले नैतिकताको प्रश्न उठ्ने भन्दै चुनाव नलड्ने निर्णय गरे। उनले चुनाव लड्दै आएको सुर्खेत एकबाट उनका भाइ चुनावी मैदानमा उत्रिए। निर्वाचनमा देउवा खड्का र नेता शेखर कोइराला पक्षका गरेर 3 दर्जन जति नेता चुनावी मैदानमा गए। सभापति थापाले हस्ताक्षर गरेका टिकट लिएर देउवा पक्षकै नेताहरू पनि निर्वाचनमा होमिएका थिए। तर कंग्रेसले निर्वाचनमा नराम्रो पराजय बिहोर्यो। सभापति थापा स्वयं पनि पराजित भए। निर्वाचनपछि देउवा पक्षका नेताहरूले फेरि विशेष महाधिवेशनकै विषय उठाए। सर्वोच्चले फैसला पुनरावलोकन गर्ने अनुमति दिइसकेको अवस्थामा त्यसको अन्तिम टुङ्गो नलाग्दासम्म 15 महाधिवेशनको प्रक्रिया रोक्नुपर्ने उनीहरूको माग थियो। साउन 20 गते पुनरावलोकनको निस्सा पाएपछि देउवा पक्षले 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै पुनः सर्वोच्चमा रिट दायर गर्यो। 11 भदौमा सर्वोच्च अदालतले 15 महाधिवेशनको कार्यतालिका रोक्न अस्वीकार गर्यो। त्यसपछि संस्थापन पक्ष पूर्व निर्धारित मिति भई महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढ़ाएको हो। संस्थापन पक्षले 24 भदौबाट ओडा अधिवेशन शुरू गर्ने तयारी छ। त्यसपछि यसअघि तय गरिएको 16 19 राजधानीमा केन्द्रीय महाधिवेशन गर्ने तालिका छ। असहमत पक्षलाई समेत समेट्ने प्रयास स्वरूप क्रियाशील सदस्यताको अध्यावधि गर्ने समय 19 भदौसम्म बढ़ाइएको छ। सभापति थापाले यसै विषय सहित महाधिवेशन तयारीका बारेमा छलफल गर्न शनिबार केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएका हुन्। संस्थापन पक्ष महाधिवेशनको प्रक्रियामा अघि बढ़ेपछि देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी थालेको हो। देउवा पक्षको महाधिवेशन तयारीको नेतृत्व पूर्व महामन्त्री शशांक कोइरालाले गरेका छन्। कतिपयले भने भोटेकोशी बाढ़ीले निम्त्याएको संकटलाई व्यवस्था गर्दै गुटगत राजनीतिलाई महत्व दिएको भन्दै कंग्रेस नेताहरूको कदमको आलोचना गरेको पाइन्छ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी कुलचन्द्र नेपानेको साथमा दीपशिखा रेग्मी।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
4: कान्तिपुर सविस्तार।
1: भोटेकोशीको बाढ़ीमा भग्नावशेषमा पुरिएकी 97 गुणमाया बोहरालाई नेपाली सेना र नेपाल प्रहरीको 4 प्रयासपछि मात्र जीवितै उद्धार गर्यो। बाढ़ीलाई जितेकी बोहराको वीर अस्पतालमा उपचार भइरहेको छ। कान्तिपुर कर्मी आर्यचन्दले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
5: दुवै हात गोडा निलो कालो भएका छन्। वीर अस्पतालको 290 शैयामा पल्टिरहेकी गुणमाया बोहरा शरीरभित्रको पीड़ा असह्य भएपछि कहिलेकाही 81 छटपटाउँछिन्, केही समय स्थिर हुन्छिन्, फेरि छटपटाउँछिन्। 97 बोहराले 81 अघि नै श्रीमान गुमाइन्। नुवाकोटको सूर्यगढ़ीमा विवाह भएर जाँदा उनी 8 थिइन्। त्यति बेला बाल विवाह सामान्य मानिन्थ्यो। श्रीमान होम प्रसाद बोहरा पनि सानै थिए। विवाहको 8 उनी बिते। त्यसको 4 गुणमायाका बुबा आमा पनि रहेनन्। केही वर्षपछि दाजु पनि बिते। 20 उमेर नपुग्दै उनको रगतको नाता पर्ने कोही पनि बाँकी रहेनन्। त्यसपछि श्रीमानकै परिवारलाई आफ्नै ठानेर यतिका वर्ष बिताइन्। श्रीमानका 3 दाजुभाइ र श्रीमतीहरू र उनीहरूका छोराछोरी थिए। घरायसी धन्दा सकेपछि उनी र 3 देउरानी र जेठानी काठमाडौँको असन पुग्थे। त्यहाँ चामल बेचेर साँझ नुवाकोट फर्किन्थे। उनीहरू कोही पनि स्कूल थे। फुर्सदको समयमा अर्काको खेतमा ज्यालामा काम गर्थे। 3 बुहारीले आफ्नो पीड़ा र समस्याका बारेमा कसैलाई कहिले बताएनन्। जब 3 पाठे घर खस्ने रोगबाट ज्यान गयो त्यति बेला मात्र उनीहरूले भोग्नु परेको शारीरिक पीड़ा सतहमा आयो। गुणमायाले आफ्ना बारेमा कहिले सोचिनन्। आफ्नै हातले 13 भतिज र 12 भतिजीलाई हुर्काइन्। उनीहरूलाई भुटेको मकै खाजा बनाएर भए पनि स्कूल पठाउने गर्थिन्। सबै पढ़ेर ठूलो मान्छे बनुन् भन्ने उनको चाहना थियो। त्यही भएर त सबैलाई बारम्बार पढ्न भन्थिन्। नाति दीपक बोहरा उनको परिवारले गुणमायाको पुस्ताका महिला सदस्यहरूलाई वर्षौंसम्म चुपचापसँग पूरै घर सम्हालेको भन्दै निकै आदरभावसाथ सम्मान र सम्झने गरेको बताए। समय बित्दै जाँदा उनका श्रीमानका दाजुभाइ र श्रीमतीहरू पनि बिते। अहिले त्यो पुस्ताको उनी मात्र जीवित छिन्। नाति भतिजाहरूलाई हरेक दिन भेट्न आउन सजिलो होस् भनेर 83 वर्षको उमेरमा आफैले देवीघाट स्थित ज्येष्ठ नागरिक प्रतिष्ठानको वृद्धाश्रममा जाने निर्णय गरिन्। त्यहाँ उनको मन रमिरहेको थियो। त्यसमाथि वृद्धाश्रममा बस्नेहरूसँगै आफ्नो पनि जन्मदिन मनाउँदा उनलाई थप खुशी मिल्यो। त्यही नै हो जहाँ उनलाई 10 भदौको बाढ़ीले भेट्यो। नेपाल तिब्बत सीमा नजिकैको लेहेन्दे उपत्यकामा ठूलो हिम चट्टान सहितको पहिरो खसेर तल त्रिशुलीसम्म अकल्पनीय भेलबाढ़ी आयो। बाढ़ी आउँदा बोहरा वृद्धाश्रमको भुइँतलामा थिइन्। एक्कासी आएको भेलबाढ़ीले उनलाई भुइँतलाको एक छेउतिर हुत्यायो। प्रत्यक्षदर्शीका अनुसार भुइँतलाको त्यस भागमा पानीको बहावको तीव्रता कम थियो। भवनभित्र पानीको बहावको सीधा बाटोमा परेकाहरू भने जोगिएनन्। परिवारका सदस्यहरू त्यही कारणले गुणमाया बाँचेको बताउँछन्। आफन्तहरू तत्काल पुगे। गुणमाया भग्नावशेषमा पुरिएकी थिइन्। नेपाली सेना र नेपाल प्रहरीको करिब 4 घण्टाको प्रयासपछि एक्सावेटरको मदतले उनलाई भग्नावशेषबाट बाहिर निकालियो। नाति दीपकले भने एक्सावेटरको बकेटले उहाँलाई सुरक्षित रूपमा माथि ननिकालिन्जेलसम्म भग्नावशेष हटाउने र पन्छाउने काम भइरह्यो। गुणमायालाई पहिले नजिकको अस्पताल लगियो। त्यसपछि उनलाई कहाँ लगियो परिवारलाई थाहा दिइएन, जसले गर्दा परिवारले चिन्ता र छटपटीमै पूरै रात बितायो। जबकि लगत्तै स्थानीय लायन्स क्लबका 3 स्वयंसेवकले गुणमायालाई एम्बुलेन्समा राखेर काठमाडौँ स्थित वीर अस्पतालको इमर्जेन्सी पुर्याइसकेका थिए। त्यो कुरा उनीहरूलाई पछि बल्ल थाहा भयो। उद्धारपछि उनी बिरलै बोलेकी छन्। शुरूमा वरिपरि रहेकाहरूतर्फ आँखा डुलाउँदै धन्यवाद दिइन् र नमस्कार गरिन्। त्यसपछि भने खासै बोलेकी छैनन्। परिवारका सदस्यहरूका अनुसार राति भने उनी फाटाफुट्टा कुरा गर्छिन्। कहिलेकाहीँ आश्रम र मन्दिरमा गाउने गरेको हरे राम हरे कृष्ण गुनगुनाउछिन्। उनले दोहोराउने गरेको एउटै प्रश्न सोध्छिन्, बाढ़ीले मलाई किन हान्यो। चिकित्सकहरूका अनुसार उनलाई मानसिक आघात परेको छ। नाति दीपकले घटनाको वास्तविकता भन्दा पनि गोसाईकुण्ड फुटेर बाढ़ी आएको भन्दै सम्झाउने गरेका छन्। केही बेरका लागि उनी बुझे जस्तो गर्थिन्, तर केही घण्टापछि फेरि त्यही प्रश्न दोहोऱ्याउँछिन्। उमेरको तुलनामा आफ्नो शरीर बलियो र स्वस्थ रहेको उनले प्रमाणित गरेकी छन्। उनको खुट्टामा पहिलेदेखि नै समस्या रहेछ। हातमा लागेको चोटको भने सिटी स्क्यान र एक्सरे गर्न बाँकी छ। शुरूका 2 दिन उनले फलफूलको जुस मात्र पिइन्। त्यस यता भने दूध र पेटभरि खान थालेकी छन्। बाढ़ी आएपछि गुणमायालाई खोज्दै आश्रम पुगेका आफन्तले केही साता अघि मात्र नवीकरण गरिएको सामाजिक सुरक्षा भत्ता कार्ड देखाएपछि उनीसँगको नाता पुष्टि भयो। उनीहरूका अनुसार त्यो कार्ड नभएको भए गुणमाया व्यवारिसे पनि हुन सक्थिन् र पछि मात्र उनको पहिचान खुल्थ्यो। गुणमाया बोहराको रगतको नाता पर्ने कोही जीवित छैनन्। तर उनले परिवार सम्झने 25 नाति नातिना जसलाई कुनै समय खाजा बनाएर स्कूल पठाउँथिन्, यति बेला पालो मिलाएर उनको हेरचाह गरिरहेका छन्।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: बजार हिँड कि क्या हो,
9: जस्ता पाता किनौ कि भनेर नि काका।
8: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा,
9: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
8: लाटा जुन पाइन्छ त्यही किन्छ, पस्ताउनु पर्ला है पस्ताउनु।
9: उसो भए कुन किन्ने त काका?
8: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नि किन्ने नि लाटा।
9: कहाँ काका, हुला सस्ता पाटा किन सहरसम्म को जाओस्?
8: अरे शिव, तलाई थाहा छैन कि क्या हो,
10: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अधिराज्यभरि खोलिएको छ।
9: त्यसो भए त म हुला जस्ता पाटा नै किन्छु नि काका।
11: हुलास भए अरू किन खोज्ने?
2: कान्तिपुर डायरीमा वार्षिक प्रसंग रसुवाको भटेको सेवाले प्रभावित क्षेत्रमा राहत

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98160555553 र 98423180।
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520-29-47, 98-00-90-0062।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो।

नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुजुर्ग बाटो दूरसञ्चार जाने बाटो।
8: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खानबारी एक सङ्खुवा सभा।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865686460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज, भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा, चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
1: हाम्रो सोशल मीडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
0: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला, लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फँसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
2: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
0: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू, द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू, मस्याङदी नदीमा सतर्कता तह पार, तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
3: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
4: सरकारले रसुवाको बोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 जेन्जी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
5: विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
4: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसुल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 वटा मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमा कि मगरले भन्नुभयो,
6: तल आयो भने चाहिँ भगवान जाने बोर्ड छेउमा आयो भने चाहिँ, तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले,
7: अहिलेसम्म केही सम्पर्क भएको
6: छैन, उसको ग्रुपमै छैन सम्पर्क छैन।
7: सुमोमा कतिजना हुनुहुन्छ?
6: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ, 21 जनै सम्पर्क दिन्छ। त्यस्तो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाबी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त, उनीहरूको केहीलाई नाम लिँदैन भनेर भने जस्तो लाग्छ क्या।
4: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान सञ्चालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। महाधिवेशन मंगसिर 19 र 20 गते काठमाडौँमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुल्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। उहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाण्डुस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
1: हाम्रो सोसल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
4: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोलचालले राहत उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
2: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
8: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
4: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गर्डीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिइने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुँवरले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
9: सन्तोषी रावल।
0: बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
10: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाइ फकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामी प्रयास पनि गरेका छौं।
0: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
11: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याऊ।
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
11: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
14: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
17: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
13: साझा खबरमा अब मिलीजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
18: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा चाहिँ 311 बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाइ फकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात रहने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा समन्वय गरेर हामीले यो काम अहिले अगाडि बढाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टोली पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक टिस्ट अर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटोमा विशेष टोखा सहरी सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सड़क खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिका शङ्खा लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
13: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाइ छ।
19: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेको छ।
20: कसैले कस्तो सहयोग गर्नु भएको छ, कसैले कस्तो सहयोग गर्नु भएको छ होइन, त्यो सबैले हाम्रो एउटा प्याकेजिङ गरेछन्। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेको छ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्धन ब्रस त्यस्तै त्यस्तै घरमिन र परिवारहरू मिसिङ भएर ठुलो सेती भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न संकट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त दुईटा वडामा सडक सञ्जाल छ, पानी तिनवटा वडामा धेरै थोरै हेलीबाट पनि लगिरहेको छ। अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक खादी हिँड्दै जाने एउटा बाटो भेटेछ, त्यहाँबाट चाहिँ दुईटा संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्नमा।
13: बाढी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशुपन्छीहरूको उद्धार आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको ओरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागिहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो दाल शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
21: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जलमापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू,
22: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजरकोटप्रति आकृष्ट गरेको छु।
21: जाजरकोट भूकम्पपछिको पुननिर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: प्यास्तो फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
21: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
24: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो सांसदमा हामीसँग संवादका लागि जाजरकोटबाट निर्वाचित सांसद खड्ग बहादुर बुढा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
25: धन्यवाद लीलजी।
24: तपाईंसँग कुराकानी गर्नुभन्दा केही समय अगाडिसम्म तपाई रसुवाको भोटेकोशी बाढ़ीमा बेपत्ता भएका आफ्नो जिल्लाका नागरिकको खोजी तथा उद्धारका लागि विभिन्न ठाउँमा मोतारी रहनु भएको थियो। खास के हो, जाजरकोटको कति व्यक्तिहरू अहिले रसुवाको भोटेकोशी यो बाढ़ीमा बेपत्ता हुनु भएको अथवा बेखबर भएको भन्ने के छ जानकारी?
25: भोटेकोशी बाढ़ीको लगत्तै भोलिपल्ट म त्यहाँ प्रभावित क्षेत्रमा पुगेको
24: थिएँ।
25: म रसुवा नुवाकोट रसुवामा चाहिँ त्यहाँ पुगेको थिएँ। खास गरी दुईटा जिल्लाका केही स्थानमा मात्रै, धेरै सबै ठाउँमा जान सकिने अवस्था थिएन।
24: जाजरकोटका बासिन्दाहरू पनि थियो
25: अनि यहाँ चाहिँ मेरो चाहिँ जिल्लाको धेरै दर्जन बढी नागरिकहरू त्यहाँ केही चाहिँ त्यो चाहिँ यानी नेपाल विद्युत प्राधिकरण अन्तर्गतको चाहिँ त्यहाँ इन्जिनियर मेकानिकल इन्जिनियरमा महेन्द्र विक्रम साई लगायतका धेरै अरू साथीहरू त्यहाँ कामदारको रूपमा कोही चाहिँ गाइडको रूपमा चाहिँ पर्यटनलाई गाइडका रूपमा चाहिँ उहाँहरू हुनुहुन्थ्यो।
24: र भनेको धेरै व्यक्तिहरू सुरुङमा फसेको भन्ने पनि हो कि अथवा बगायो कि भन्ने?
25: होइन, हामीलाई अहिले त्यहाँको त्यहाँ भित्रबाट निस्केका जो भाग्न सफल हुनुभएको छ उहाँहरू र त्यहाँको स्थानीय वासीहरूले 6 हाइड्रो पावरमा सम्पन्न भएका त्यो चालु अवस्थामा र केही निर्माणाधीन त्यो हाइड्रोहरूमा दक्ष प्राविधिक त्यहाँ कामदार लगायतका चाहिँ व्यक्तिहरू फँसेको भन्ने कुरा चाहिँ आइराखेको छ।
24: जाजरकोटका व्यक्तिहरू चाहिँ कुन कुन हाइड्रोमा कता कता हुनुहुन्थ्यो भने के छ पछि
25: अहिलेसम्म तथ्याङ्कमा हामीलाई चाहिँ सूचना भए अनुसार त्रिशुली अपर त्रिशुली एमा हाम्रो चाहिँ इन्जिनियर महेन्द्र विक्रम साई जो त्यहाँ चाहिँ त्यो हाइड्रोमा विगत समय लामो समयदेखि काम गरिराख्नु भएको थियो नेपाल विद्युत प्राधिकरणको कर्मचारी हो उहाँ हराइराख्नु भएको छ र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भेरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तर गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो चाहिँ गोसाईकुण्ड गाउँपालिकाबाट हिँडेबाट रेस्क्यू गरेर जाजुकोट पठाइसकेका
24: उद्धारमा पनि आउनु भयो त्यहाँ
25: होइन उद्धार
24: कतिजनाको उद्धार भयो जाजुकोटबाटिन्दा
25: 9 जना चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
24: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
25: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नु भएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यू गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यू गर्यौं। त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिँडेमाट मार्फत हामीले रेस्क्यू गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङडेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यू चाहिँ प्रभावकारी भएन। सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद
24: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
25: होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन।
24: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो। जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
25: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो, आज करिब 3 वर्ष बित्नै लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजरकोटमा एउटा ठूलो बाढ़ी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढ़ी पहिरोले त्यहाँका 6 जना जाजरकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज 100 नागरिकहरू 100 परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई पुनर्निर्माणमा चाहिँ लैजानपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो पुनर्निर्माणले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजरकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो पुनर्निर्माणले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला त्यो
24: तपाईँले उद्घाटन गर्नुभयो, बनाउनु पर्ने कति
25: हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाप चाहिँ सिद्धिनु भन्छ नि।
24: त्यो शुरूआत गर्नको लागि 3 वर्ष छिटो भयो कि
25: एकदम धेरै ढिला नि हजुर? यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अडचनका बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसाङका जाजरकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजरकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेकोसीको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
1: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
21: भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा। भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्द्री शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू भएको छ। मर्स्याङ्गी नदीमा जल सतह सतर्कता तह पार।
2: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: ठटाल टेलरिङ सेन्टर, खातबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 0295901155।
5: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
6: आयो सबको घर घरमा।
7: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
8: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खातबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग, विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन, नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र।

0: कक्षाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो, अरू पूर्वकै चर्चित दिशा टेलर सातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका 1, प्रगति टोल।
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 9816655553
9: र 9843218049।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
12: किन त काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली,
11: सम्पर्क 0294400084 र 9804545827।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी हातबारीमा सेवा दिइरहनु भएको छ।
4: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिइने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422667।
6: यस्तो गर घरको आँगन पुग्छ फेरो फेरो।
7: Celebrating the history and future of Sankhu Aspa, Radio Sankhu Aspa 95.5 MHz.

0: This is Radio Songkhwasba 95.5 MHz.
1: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसको नमस्कार। आजको कार्यक्रममा जल विद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
2: आज रातिसम्म टनेलमा एक्सकाभेटर छिराइसकले प्लान गरेको छ।
3: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, प्रोग्रेस त्यति इफेक्टिभ छैन।
1: बाढीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
4: सामानको त पुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटे छैन,
5: धेरै सामानहरू पुरिएको छन्, रहेछ पनि झिकौला, नरहे पनि त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
1: र चिन्ता फसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निनियो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
7: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
6: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाई छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
8: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सगला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझी सक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्कविहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। बेपत्ता हुनेमा सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
1: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
9: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
1: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
10: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर यहाँ रेकी गर्यो। रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यति ही बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस स्टेसन सर्च एन्ड रेस्क्यु टिम लगायत कम्ब्याट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न शुरू गरे। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्ने बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भर्टिकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिधे अप्सनमा काम गरेका थियौँ। तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एस्काभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै चाहिँ राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ सोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका
11: छौँ। अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
10: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुन्निएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छेले धेरै लामै टाइम बाँच्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
1: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
3: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरेको छ अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको
11: छौँ।
3: हाम्रो स्टाफ अनि उहाँ चेसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयौँ, उहाँ कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 जना हाम्रो 21 जना होइन, त्यसपछि 3 जना केयुको स्टुडेन्टहरू र 1 जना सेक्युरिटी गार्ड गरेर कुल 44 जना चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 जना अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 जना सबै नेपाली, अर्को हिलो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, चारजना चाइनिज र दुईजना नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्क लिनुहुन्छ। टनलमा मिसिङ हुनुहुन्न, टनलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनल अस्ति वक थ्रु गरेका थियौँ, त्यहाँ केही पनि छैन। मासल भाग टनल चाहिँ हामी जान सकेका छैनौँ होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
1: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र धालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्री संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनैमध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
4: तीन दिनपछि हेर्न आएको, अब के अब हेरि नसाधे सोच्नै नसक्ने केही पनि थिएन। तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के के सामानहरू निकाल्नु भयो? मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो? कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो। मोबाइलहरू अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसोतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटेको छैन काकाको मान्छेको।
1: गणेश साईको घर अझै पनि हिलोमा पुरिएको छ।
5: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ हामीले भेटाएको छौँ। हामीले नागरिकताहरू चाहिँ प्रायः मेरो गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको एसएलसीकोदेखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, बचे कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
1: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतला अझै पनि माटो मुनि छ।
12: लेभलबाट तल दुईतला पुरै पुरेको छ। माथि भनेको रुमको सिरक डक्सनहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुईतला सबै सेट दिएर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागु सुन र ऊ मात्रै पाकै, अरू त खासै केही छैन।
1: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाई बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग। विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल
13: लत्ता कपडा मात्रै नहोला, बजारमा ग्यास बिग्रेता पसल अनि बढी गयौँ त्यसरी खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो। बजारमा चाहिँ त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
1: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
14: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएकोलाई दण्डको दायरामा ल्याउनु पर्यो। एउटै अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
1: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै। हवस्त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
15: There are no programs on this channel at present, Details of all our services are at bbcworldservice.com.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 MHz।

0: ए बा तिमी छिर्छौ क्या कति चाहिँ हेर्या
1: नगरा यो गीत हेर्यो कि आनन्द आउँछ यही गीत सुनाइ सुनाइ त्यसले आमालाई उडाइदिए मैले
0: सुरु भए छत्रो लाबिस्तरी
1: नगरा तैँले एउटा केटी उडाउन सकिस्
0: जोइन हो र ब्याटरी हालेर भुरेर उडाउने नै केटीको घरमा कति टाढा छ बिचमै बास बाँच्ने पर्ने छ डिस्टेन्सको कारणले ल एउटा साइकल किन्दै नि त म चढाइ चाहिँ हान्छु
1: साइकल किने बुहारी ल्याउन सक्छ किन्दे एउटा साइकल

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात कालिनी नमस्कार ओम शांति शुभ प्रभात सेवारो टसी दिले जेजेलोपा अनि फ्याफुल्ला काल रात्रीलाई उछिन्दै नयाँ अनि स्वर्ण बिहानीको आगमनको साथ साथमा हरेक बिहानीको पहिलो सत्रमा मानव मस्तिष्कलाई रिफ्रेस गर्ने उद्देश्यको साथमा अनि ब्रह्ममुहूर्तको यो शुभ बेलामा हरेकको मनमा परमात्मा ज्ञानको प्रकाशले उदयमान बनाउनको लागि सांसारिक कुराबाट आज एकैछिन अलग रहेर एउटा प्रभु चिन्तन र ज्ञानको चिन्तनका विषय प्रस्तुति लिएर म यहाँहरू माझमा उपस्थित भइसकेकी छु कार्यक्रम आध्यात्म जागरणको साथमा। श्रोता यहाँहरू सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रमलाई रेडियो संघ सभा 95.5 MHz को माध्यमबाट। यहाँले हाम्रो कार्यक्रमलाई संसारको जुनसुकै कुनाबाट पनि सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो फ्रिक्वेन्सी लगायत हाम्रो पात्रो नेपाली पात्रो र विभिन्न अनलाइनको माध्यमबाट यहाँले हाम्रो रेडियो सर्च गरेर कार्यक्रमलाई बिहानको यो पहिलो प्रहरमा सुन्न सक्नुहुनेछ। यहाँले बिहान सबैभन्दा पहिलो प्रहर 5 बजेबाट कार्यक्रम सुन्न सक्नुहुनेछ भने विभिन्न रेडियोमा विभिन्न आफ्नै सुविधाको आधारले बजाउने गर्नुहुन्छ। र श्रोता यहाँहरू माझमा आज पनि कार्यक्रम आध्यात्म जागरण लिएर म कार्यक्रम प्रस्तुता उपस्थित भइसकेकी छु स्टुडियोमा। श्रोता मित्रहरू सदाले कार्यक्रम सुन्नको निमित्त तम तयार भएर कार्यक्रममा रेडियोको ट्युन अन गरी कार्यक्रमको पर्खाइमा बस्नुभएका तमाम श्रोताहरूलाई विशेष विशेष स्वागत अनि न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु भने कार्यक्रमको शुभारम्भमा आध्यात्मको दैलोलाई यो मिठो सांगीतिक कोशले श्रीकृष्णको नामबाट शुरूआत गर्न चाहन्छु। त्यसपछि आजको विषयवस्तु अनि आजको कोशलीको साथमा उपस्थित हुन्छु नै सुन्दै गर्नुहोला कार्यक्रम आध्यात्म जागरण।

पुनः पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु यो मिठो सांगीतिक कोसेलीको माध्यमबाट। यहाँहरू कार्यक्रम सुन्नलाई आजको दिनमा यो विशेष समय र विशेष दिवस विशेष कार्यक्रमको उपस्थितिमा हुनुहुन्छ र यो आधा घण्टाको बसाईमा आध्यात्ममय ज्ञानले ऊर्जावान बनाउने उद्देश्यको साथमा म यहाँहरूको माझमा उपस्थित भइसकेकी छु। पूर्वी पहाड़को आवाज अनि तपाईँ हाम्रो आफ्नै आवाज, सँगसँगै हामीले यस आवाजलाई विश्वव्यापी रूपमा पुर्याउन विभिन्न फ्रिक्वेन्सी अनि अनलाइनको माध्यमबाट यहाँहरूसम्म पुग्ने आवाजको रूपमा अहिले यहाँहरू माझमा आएका छौ र यस कार्यक्रमलाई पक्कै पनि सुनेर साथ दिनुहुनेछ र मन पराउनु हुनेछ भन्ने अपेक्षा पनि राख्न चाहन्छु। श्रोता मित्रहरू, आज विशेष यहाँहरू माझमा म चर्चा गर्न गइरहेको छु श्रीकृष्ण जन्माष्टमीको विषयलाई लिएर। आज विशेष गरी भाद्र कृष्ण पक्षको अष्टमी तिथिको दिन, यो तिथिको दिन विशेष गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने गरिन्छ। आज संसारका धेरै धेरै हिन्दू धर्मावलम्बीहरूले श्रीकृष्ण भक्ति गर्ने भक्तहरूले आफ्नो प्रिय भगवान श्रीकृष्णको जन्म दिवस मनाउने गर्नुहुन्छ। हातमा मुरली, शिरमा मयूरको प्वाख, शीतल बगैँचा मुनि जीव जन्तुको साथमा गोपिनीहरूको मायाको साथमा बाँसुरीको मधुर धुन अनि यस्तै यस्तै वातावरणमा विराजमान प्यारा श्रीकृष्ण आजको दिनमा कंसको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको भनेर धार्मिक मान्यता अनुसार उहाँको जीवनीमा हामी सुन्ने गर्छौं। कृष्ण जन्माष्टमीलाई सातम अष्टमी या गोकुल अष्टमी पनि भनिन्छ श्रोता, जसलाई रोहिणी अष्टमी पनि भनिन्छ, श्रीकृष्ण जयन्ती र साधारण भाषामा भन्ने गरिन्छ श्रीकृष्ण जन्माष्टमी। आज श्रीकृष्ण जन्माष्टमी पर्व किन यति धेरै महत्वको साथमा मनाइन्छ त श्रोता? अत्यन्तै चहक र प्रभावशाली व्यक्तित्वका धनी, बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता अनि मुस्कान हर्षमा मनको सुन्दरतामा सौम्यताको अद्भुत संगमयुक्त कालो घुम्रिएको कपालमा मयूरको प्वाख सजिएको अनि गलामा सुगन्धित रंगी चंगी फूलको माला चमकिलो मोतीका गरगनाहरूले मनै आनन्दित बनाउने यस्तो पहिरनका साथमा पोशाकमा बिजुलीका चमकिलो चहक जस्तो रंगले भरिएको सुन्दर कान्तिपूर्ण आत्मा चन्द्रमा जस्तो तेजस्वी अनि सुन्दरताको आवास गराउने व्यक्तित्वको नाम नै श्री कृष्ण हो। कृष्ण भन्ने बित्तिकै श्रोता आकर्षणले भरिएको हुन्छ। अत्यन्तै सुन्दर व्यक्तित्वलाई कृष्ण नामले सम्बोधन गरिन्छ भने यति श्रेष्ठ सुन्दर र अत्यन्तै ज्ञान र योगबाट व्यक्तित्वको नाम नै श्री कृष्ण रहेको छ, जसलाई हामीले एक दिव्य व्यक्तित्व अर्थात भगवानको सुपुत्रको रूपमा मान्न सक्दछौ। श्रीकृष्ण भगवानलाई संसारमा आज विभिन्न नामहरू दिने गरिएको छ। कसै

यो नाशवान प्रेम होइन नश्वर प्रेमको कुरा देखाइएको हो। त्यसैले गर्दा जहाँ कुनै प्राप्ति र इच्छा वासना र आसक्तिका कुराहरू रहँदैनन् जो चराचर जगतका निम्ति उदाहरणीय र आदरणीय रहेको छ, जसको यादगार श्रीमद् भगवत गीताका अनुसार अन्याय अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानव मात्रको रक्षा गर्नको लागि भगवान श्रीकृष्ण धरतीमा अवतरण गर्नुभयो र त्यसैको सत्कर्मको प्रेरणाको प्रतिमूर्तिको रूपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ भन्ने पनि मान्यता छ। श्रोता, कौरव र पाण्डव बीच कुरूक्षेत्रमा धर्मयुद्ध हुँदा सत्य पक्ष पाण्डवको पक्ष अर्जुनको सारथीको रूपमा श्रीकृष्णलाई देखाइएको छ भने रणभूमि कुरूक्षेत्रमा अर्जुनलाई ज्ञान योग कर्मयोग सहज योगको शिक्षा प्रदान गर्नुभएको र कर्म प्रधानता भन्ने परिभाषा पनि उहाँले दिनुभएको भन्ने कुरा व्याख्या गरिएको छ। साथै बाल्य अवस्थादेखि नै आफ्ना विचित्र लीला र प्रस्तुतिका साथमा जसले पुतना जरासन्ध कंश शिशुपाल जस्ता दानवीय प्रवृत्तिहरू जो मानवभित्र विद्यमान छन् यस्तालाई पूर्ण रूपमा संहार गर्ने एक व्यक्तित्व कला र शक्तिको प्रतीकको रूपमा पनि मानिन्छ। त्यसैले भनिएको छ, श्रोता, कर्मण्यमा धिकारस्ते मा फलेषु कदाचन मा कर्म फल हेतु वा ते संगोत्वासा कर्मणि, अर्थात हे मानव, तिमी आफ्नो कर्म गर्दै जाऊ, कर्मको फलको इच्छा नराख, किनकि यो तिम्रो वशमा छैन, कर्ममा विश्वास गर, फल त तिमीलाई आफैले हुन्छ। यसरी श्री कृष्णले अर्जुनलाई कुरूक्षेत्रमा दिएको शिक्षाको सारांश भनेर पनि मान्न सकिन्छ। त्यसैले सत्कर्मको फल अवश्य मिल्छ, हर कर्मको फल मिल्छ, तर सुखद फल सत्कर्मको मिल्छ भन्ने कुराको व्याख्या पनि यसबाट गर्न सकिन्छ। श्रोता, जसले मानव मात्रलाई विशेष गरी सत्कर्मतर्फ प्रेरित गर्दछ। श्रोता मित्रहरू, श्रीकृष्ण जन्माष्टमी पर्व श्रीकृष्णको पूजा आराधना गरी मनाइने संसारभरका हिन्दू धर्मावलम्बीहरू अनि श्रीकृष्णको भक्तको प्रिय जन्मदिनको रूपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ। यसरी यो सुन्दर रूपलाई हामी देख्ने गर्छौ श्रीकृष्ण जन्माष्टमी, त यस्तो खालको प्रतिभा र यस्ता खालका व्यक्तित्वलाई हामीले मानेका छौं। यस्ता व्यक्तित्व अनि यिनका धनी यिनका कुनै पूरै श्रृंखलाहरू थुप्रै रूपमा रहेका छन्। श्रीकृष्णलाई विशेष गरी काना गोविन्द कन्हैया काले मुरली मनोहर श्याम सुन्दर आदि आदि नामले पनि मान्न सकिन्छ। श्रोता मित्रहरू, श्रीकृष्ण जन्माष्टमी श्रीकृष्ण यस धरतीमा पहिलो पटक जन्म लिएको यादगार पर्व पनि हो जसलाई हामी मान्न सक्दछौ। साथसाथै श्रीकृष्णलाई पौराणिक ग्रन्थ अनुसार देवकी र वासुदेवको आठौं पुत्रको रूपमा जन्मेको पनि उल्लेख गरिएको छ भने यसरी श्रीकृष्ण बस्ने नगरी मथुराका राजा कंस जो धेरै अत्याचारी भ्रष्टाचारी व्यभिचारी थिए दिन रात उसैको अत्याचार चल्दथ्यो जसले सीमा नागिसकेको थियो र त्यस अत्याचारबाट सबै नगरवासीको त्राही त्राही र चराचर जगतलाई बचाउनको लागि अन्त्य गर्नको लागि त कंसलाई कंसकै कुलमा विशेष गरी उनकै बहिनीको भान्जाको रूपमा जन्म दिनुभएको थियो श्रीकृष्णले भनेर आठौं सन्तानको रूपमा आएको भनेर व्याख्या गरिएको छ। त यसरी कंसले आफ्नो प्यारी बहिनी देवकीको जुन कोखबाट आफ्नो प्यारो भान्जा जन्म लिएको र उसैलाई उसैको माध्यमबाट उसको मृत्यु हुने खबर पाइसकेपछि उसको हत्याको लागि विभिन्न प्रयत्न गर्दछ र उसले हत्या गर्ने क्रममा सातौं पुत्रसम्म लगातार हत्या गर्छ र आठौंको पालीमा सन्देश ल्याउन पठाएका सबै पालेहरू श्रीकृष्ण जन्म भएको बेला सुतेका हुन्छन्। सम्पूर्ण निगरानीमा राखे तापनि घोर निद्रामा परिरहेको बेला उहाँको जन्म हुन्छ। द्वारपाले लगायत सबै कैदी सेनाहरू निगाइरहेको बेलामा त्यही समयमा वासुदेवलाई आकाशवाणी भएर निर्देशन दिइन्छ र श्रीकृष्णलाई गोकुल गाउँमा लगिन्छ र गोकुल गाउँमा नन्दलाल र यशोदाको सन्तानको रूपमा उहाँलाई राखिन्छ भन्ने खालको व्याख्या पनि गरिन्छ। र श्रोता, श्रीकृष्ण भगवान जन्मिने बेलामा प्रकृति पनि अत्यन्तै फलफलमा आएको थियो। उनले पनि आफ्नो स्वरूप देखाएको थियो भने कारागारका द्वारका ढोकाहरू आफै आफै खोलेका थिए र नन्दगाउँसम्म पुग्नको लागि जमुना पार गराउनको लागि पनि जमुना नदीले सहयोग गरेको थियो भन्ने कुरा यहाँ व्याख्या गरिएको छ। र जागरणभन्दा अगाडि नै वासुदेव फेरि पुनः कारागारमा आएर जस्ताको तस्तै रूपमा परिवर्तन हुनु र देवकीको पासमा बच्चाको रूपमा श्रीकृष्ण अर्थात सन्तान छोराको रूपमा नभएर महामाया रूपमा देवीको वास भएको हुन्छ।

त्यसपछि त्यो जन्मेका सन्तानको सूचना पाइसकेपछि आठौं सन्तानको जन्म भयो भन्ने जानकारी भइसकेपछि ढिलो नगरिकन तिनी आठौं सन्तानको हत्या गर्न भनी जब कंस आउनुहुन्छ पुत्रको ठाउँमा छोरी पुत्री देख्नुहुन्छ। तथापि उसको पनि वध गर्न खोज्दाखेरि महामाया देवी जब लोप हुनुहुन्छ अदृश्य हुनुहुन्छ र त्यसपछि उसलाई आकाशवाणी हुन्छ कि उसको हत्या हुनको लागि जन्म भइसकेको छ। श्रोता, यसरी महाभारतमा हामीले सुनेका थियौं। त्यसपछि श्रीकृष्णलाई नन्दगाउँमा पुर्याइएको र त्यो अद्भुत बालकको अद्भुत क्षमता र उसको बाल्यावस्थादेखि नै विभिन्न किसिमका कुराहरूबाट भएका एक्टिभिटिजले कंसलाई यो कुराको शंका पर्छ र अन्ततोगत उसले त्यो नन्दगाउँमा विभिन्न किसिमका उतार चढ़ाव ल्याउनको लागि कोलाहल मचाउनको लागि र बच्चाहरूको वध गर्नको लागि अनेकौं राक्षसहरूको प्रयोग गरेको पनि पाइन्छ, जसमा पुतना जसले स्तनपानबाट मार्ने प्रयास गरेकी थिइन्। त्यसै गरी अकासुर, बकासुर, कालिया नाग यी सबै कुराहरूलाई उपद्रवको रूपमा राखिएको देखाइन्छ। अजिंगरको रूपमा अकासुर देखाइयो भने बकुल्लाको रूपमा बकासुर देखाइयो, कालिया नागको रूपमा देखाइयो, नागलाई देखाइयो। यी सबै रूपहरू राक्षसी रूपको रूपमा देखाइएको पाइन्छ। यो विध्वंसात्मक घटना र यी घटनाको अन्त्य र यसको अद्भुत लीलाबाट हामीले के सन्देश पाउँछौं भने श्रोता, वास्तवमा श्रीकृष्ण भनेको यस्तो प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो जसमा बाहिरी आकर्षण मात्र होइन आन्तरिक शक्तिको पनि पूर्णतया आकर्षण थियो, जसले आफूभित्र भएको शक्ति र सिद्धिलाई यति धेरै मनमा र जीवनमा प्रयोग गर्नुभएको थियो, जसले गर्दा मानव जीवनमा आइपर्ने अनेकौं समस्या, बाधा, अवरोधलाई पनि सहजै काट्न सक्नुहुन्थ्यो। यस कहानीबाट हामीलाई के कुराको ज्ञान हुन्छ भने, मान्छेभित्र भएका अकासुर जस्तो अर्थात अजिंगर जस्तो सर्प जस्तो विषाक्त प्रवृत्तिलाई पनि मार्नको लागि हामीमा ज्ञान र योग शक्तिको आवश्यक। बकासुर भनेको बकुल्ला जस्तो लोभ, लालच अनि त्यो खालको एउटा मानवीय स्वभाव छ, त्यो स्वभावलाई पनि अन्त्य गर्न आवश्यक छ। पुतना जस्तो ईर्ष्या जसले गर्दा सारा संसारलाई अन्त्य गर्न सक्यो, जसको स्तनपानले सारा बच्चाहरूको मृत्युको घाट पुर्याइयो भनिन्छ, वास्तवमा त्यो ईर्ष्याको प्रतीक थियो भने, शासकीय कालिया नाग भनेको जो आज संसारमा अरूले भनेको कुराको पछि लागेर अनेकौं विध्वंसात्मक घटनालाई घटाउने काम गर्छ, जसको प्रतिफल आफूलाई र अरूलाई हानिकारक नै हुन्छ भन्ने कुरा नबुझ्नु यो मानवीय स्वभावको प्रतीक, परचिन्तन, परदर्शन र परमतलाई प्रयोग गर्नुको प्रतीक हो। यही कुरालाई मानव जीवनमा ज्ञान दर्शाउनको लागि श्रीकृष्ण लीलाबाट हामी मनुष्य आत्मालाई ज्ञान मिलेको हो। वास्तवमा श्रोता, त कंसको मृत्यु कृष्णको हातबाट हुने किंवदन्ती जुन देखाइएको छ, वास्तवमा श्रीकृष्ण भनेको सत्कर्म, सत्विवेकताको प्रतीक हो, गुण र शक्तिको प्रतीक हो भने कंस भनेको जो मानवभित्र भएका विकृति र विसंगतिका प्रतीक हुन्, असंगत जसले गर्दा अवगुणलाई मानव जीवनमा जुन एउटा आज प्रबलता दिएको छ, जसले गर्दा संसारको साम्राज्य नै दुःख अशान्ति र कंसको साम्राज्य बन्न पुगेको छ भने, यस्ता खालका दुःख र अशान्ति, कला र क्लेशका कुराहरूलाई जीवनबाट निकालेर हामीले हामी भित्र भएको कंस समानका विकृतिलाई अन्त्य गर्नु हो। यो कुरीति, विकृति, अराजकता, अशान्ति र अहंकारलाई अन्त्य गर्ने एक प्रवृत्तिको प्रतीक नै श्रीकृष्ण जन्माष्टमी पर्वलाई मान्न सकिन्छ। वास्तवमा श्रीकृष्णको महिमा गाउँदाखेरि भन्ने गरिन्छ, श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव, अर्थात श्रीकृष्ण जो अत्यन्तै आकर्षक मूर्ति हुनुहुन्थ्यो, जसलाई आनन्द मूर्ति पनि भनिन्थ्यो, गोविन्द जो गोपाल हुनुहुन्थ्यो, त्यसैले गर्दा उहाँलाई भन्ने गरिन्छ हे नाथ नारायण वासुदेव। यो सबै कुराले के अर्थ गर्छ भने श्रोता, वास्तवमा श्रीकृष्ण जो सदैव दुःख र हरण गर्ने हरे अर्थात दुःख र हरण गर्ने व्यक्तित्वको रूपमा रहनु भएको छ, जो मानव जीवनमा भएका अनेकौं दुःखलाई हरण गर्न सक्नुहुन्छ। सँगसँगै श्रीकृष्ण हे ईश्वर जगतका मालिक सारा जगतलाई आकर्षण गर्ने वा आकर्षण व्यक्तित्वको प्रतीकको रूपमा रहेको छ भने, गोविन्द अर्थात गाईको रक्षा गर्ने
सारा चराचर जगतको रक्षा गर्ने प्राणी रक्षकको रूपमा रहन्छ भने दुःख कष्टलाई हरण गर्ने हरे मुरारी भनेको सम्पूर्ण अवगुणमा रहेका हरेक कुराहरूलाई नाश गर्नेवाला मुरलीको माध्यमबाट मानव जीवनमा आनन्ददायक अनुभूति गराउनेवाला त मुरारी भनिन्छ भने हे नाथ संसारको स्वामी भनिन्छ नारायण भनेकै ईश्वरको प्रतीक हो जरा सारा संसारको भगवानको प्रतीक हो भने उसको सन्तानको रूपमा हामीले आफूलाई भक्तिभावमा डुबाएर परमात्मा प्रति आफ्नो मनलाई समर्पण गर्नु हो प्रभु जो वस्तु भनेको प्रभु हो प्राण हो र जसले गर्दा देव भनेको भगवान हो जो वसुदेवको सन्तान भनिन्छ वास्तवमा यो चाहिँ के हो त भन्दा मानव र परमात्माको आपसी सम्बन्धलाई यसले जानकारी गराएको रहेछ यसरी हामीले हाम्रो जीवनमा उहाँ परमात्माबाट शिक्षा श्रोता यसैको यादगार स्वरूप नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइने गरिन्छ श्रीकृष्ण जन्माष्टमी पर्वमा विशेष गरी श्रीकृष्णको महिमा गर्ने गरिन्छ झुला झुलाइने गरिन्छ विभिन्न रथ यात्रा गर्ने गरिन्छ अत्यन्तै किसिमका रौनकका साथमा यो पर्वलाई मनाइने गरिन्छ वास्तवमा यो पर्वमा श्रीकृष्णको धेरै किन महिमा हुन्छ किनकि श्रीकृष्ण संसारको पहिलो व्यक्तित्व हुनुहुन्छ भगवान पछिको भगवान हुनुहुन्छ परमात्माले रचना गर्नुभएको पहिलो रचना परमात्माको सुन्दर रचना हुनुहुन्छ यस मनुष्य सृष्टिको पहिलो मनु हुनुहुन्छ अर्थात मानव जगतलाई शिक्षा दिने पहिलो व्यक्तित्व हुनुहुन्छ उहाँले गरेका हरेक क्रियाकलापलाई हरेक मनुष्यले अनुसरण गर्दछन् उहाँको महिमा र उहाँको लीलालाई सबैले गुणगान गर्दछन् वास्तवमा उहाँको लीला र गुणगान अनुसार जीवनमा धारणा गर्ने कोशिश पनि गर्दछन् तर यसै प्रसंगमा हेर्ने हो भने श्रोता श्रीकृष्णलाई विभिन्न लालछना पनि लगाइएको छ मक्खन चोर दही चोर होइन सँगसँगै चित्त चोर पनि भनिन्छ र श्रोसै गोपिनीको साडी पनि चोर कपडा पनि चोर भनेको छ श्रोता कि भगवानलाई यसको आवश्यकता थियो र अब यसले के दर्शाउँछ भन्दा वास्तवमा श्रीकृष्णले श्रोसै गोपिनीलाई आफ्नो पासमा राखेर श्रीमती बनाउनु भएको पनि होइन भगवान र भक्तको कहानीलाई यहाँ जोड्न सकिन्छ भगवानका सन्तान भगवानका लागि सबै हामी प्रेमी हौ परमात्मा प्रेमी जो पनि बन्न सकिन्छ भने उस परमात्मा प्रेमी परमात्माका प्रेमिका भनेर उस प्रेमीले आज हाम्रो मन चोर्नु भएको छ चित्त चोर्नु भएको छ तब त हामीलाई जब जब दुःख र कष्ट पर्छ अनि उनी परमात्मा प्रेमीको याद आउँछ सँगसँगै कपडा चोर्नु भनेको कपडा लग्नु होइन मानवीय जीवनमा जब जब आत्मिक स्मृति हुँदैन आत्माको अनुभूति हुँदैन तबसम्म शरीरलाई भुल्न सक्दैनौ त्यसैले शरीरकी कपडालाई भुल अब आत्मिक रूपमा टिक भनेर भनेको रहेछ त्यसैले उहाँलाई कपडाको लालछना लगाइयो यो कुनै नेगेटिभ थिएन पोजिटिभ थियो सँगसँगै श्रोता दही चोर र मक्खन चोर भनिन्छ मक्खन र दही भनेको ज्ञानको प्रतीक हो जसलाई ग्रहण गर्नु र हरेक आत्मालाई पनि खुवाउनु भनेको हो तर यो त घर घरमा गएर कसैको घरमा दही चोरेको होइन श्रीकृष्णको मुखमा सारा ब्रह्माण्ड देखिन्छ भनिन्छ यो ब्रह्माण्ड देखिनुको अर्थ भनेको श्रोता वास्तवमा परमात्मा ज्ञानलाई बुद्धिमा राखेर सारा संसारमा फैलाउनु हो यसैको यादगार स्वरूप ब्रह्माण्ड देखिएको कुरा देखाइएको रहेछ भने आज दामोदर भनिन्छ सारा संसारलाई एउटा ज्ञान र मर्यादाको डोरीमा बाँधेको प्रतीक हो जसरी दामोदर एउटा नियम र मर्यादामा हुनुहुन्छ त्यसलाई उल्लङ्घन उहाँले पनि गर्नुहुन्न है यो मर्यादा र नियमलाई हामी सबैले धारणा गर्नुपर्छ भन्ने कुरा पनि हामी मानव माझमा सन्देश दिएको छ त्यसैले गर्दा श्रीकृष्णको महिमामा धेरै लालछना पनि लगाइएको छ यी लालछनालाई उच्छृङ्खलता चञ्चलता एउटा बचपनलाई देखाइएको हो मानव जगतमा चञ्चलता र बचपनाले हरेक एउटा आनन्द दिन्छ आनन्ददायक भूमिका खेल्दछ तर यो उहाँले गरेका कुनै पनि नकारात्मक कर्म होइन नकारात्मक कर्मको रूपमा व्याख्या गर्नु विभिन्न किसिमका अश्लील कुराहरू उहाँसँग जोडिदिनु यो अहिलेको समयको मानवीय सोचको उपज हो जसले सकारात्मकतालाई भन्दा नकारात्मकको विशेष विवेचना गर्ने कार्य गर्दछ यिनै कुरा यहाँहरूलाई यो कुराको वास्तविकता जानकारी गराउँदै अब भने कार्यक्रमको अन्तमा आइसकेकी छु जान्दै यो मिठो साङ्गीतिक सोचले यहाँहरू माझमा छोड्दै कार्यक्रम प्रति यहाँहरूको सुझाव हामीलाई दिनुहोला भन्दै कार्यक्रम सुनेर साथ दिनुहुने तमाम श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै कार्यक्रमबाट म प्रस्तुतलाई पनि बिदा माग्न चाहन्छु यहाँहरूको दिन शुभ रहोस् मंगल रहोस्।

0: आज विक्रम सम्बत 2083 साल भदौ 19 गते शुक्रबार भदौ कृष्ण अष्टमी अर्थात कृष्ण जन्माष्टमी 4 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: प्रधानमन्त्री राहत कोषमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म। सरकार बल्ल परामर्शमा सिंगो देश दुख्दा शोक मात्रै। जलेको दिन सार्वजनिक विदा। संकटको सारथी त्रिभुवन राजपथ सधैँ उपेक्षित। धितो नै बगाएपछि बैंकको अरबौ ऋण जोखिममा। उद्योगी व्यवसायीलाई राहत प्याकेज लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको बाढ़ी पीड़ितलाई आमा समूहको सहयोग शीर्षकको शुभ समाचार।
0: बाढ़ीबाट प्रभावितलाई राहत जुटाउन बागलुङका महिला समूहले अग्रसरता देखाएका छन्। महिला समूह र टोल विकास समितिमा आबद्ध ज्येष्ठ र एकल महिलाले बुढ़ेउलीको सहारा, सामाजिक सुरक्षा भत्ता समेत बाढ़ी प्रभावित क्षेत्रका लागि पठाउन थालेका हुन्। बागलुङ बजार स्थित समृद्धि मार्ग टोल विकास महिला समूह, चिप्लेटी महिला समूह, ओढ़ार चौर महिला समूह र गलकोट नगरपालिका 3 हटियाको धौलागिरी आमा समूह स्याहालाले बाढ़ी प्रभावितलाई राहतका लागि सहयोग गरेका हुन्। समृद्धि मार्ग टोल विकास महिला समूहमा आबद्ध महिलाले तीज मनाउने रकममा सामाजिक सुरक्षा भत्ताबाट प्राप्त हुने रकम समेत थपेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 71,216 रूपियाँ ब्याङ्क मार्फत जम्मा गरेको जानकारी समूहका अध्यक्ष तारा श्रेष्ठले दिनुभयो। बागलुङ नगरपालिका 4 ओढ़ार चौर स्थित देउराली महिला समूहले बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि 1,51,055 रूपियाँ सहयोग गरेको हो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। प्रधानमन्त्री राहत कोषमा उल्लेख्य सहभागिता। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा खबर छ। असमको मंगलसेन 5 स्थित 16 नाविका विद्यार्थीले आफूहरूबाट रकम संकलन गरेर बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए। कपिल वस्तु साथ धर्मपनिया स्थित राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए। रौतहटको देवाई सोनाई 7 स्थित प्रेमपुर गोनाही माविका विद्यार्थीले 470 रूपियाँ भोटेको श्री बाढ़ी प्रभावितका लागि सहयोग गरे। त्यस्तै मकवानपुरको था नगरपालिका किटेनी स्थित अधिकारी वंशज महिला समूहले भने तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,500 रूपियाँ देखि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहकी सदस्य उमा अधिकारीले बताएकी छन्। सहयोग गर्ने क्रम अछाम, कपिलवस्तु, रौतहट, काठमाण्डौ, पाल्पा, मकवानपुरमा मात्र सीमित छैन। नेपालका गाउँदेखि विदेशका विभिन्न स्थानमा भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ। बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ। गत बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेका प्रधानमन्त्री उद्धार तथा राहत कोषका खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो। बुधबार साँझसम्म ती खातामा करिब 8.5 रूपियाँ संकलन भएको छ। यसमध्ये 5,18,75,00,000 विभिन्न विद्युतीय माध्यम, चेक, क्यूआर, मोबाइल ब्याङ्किङ आदि र सोही अवधिमा विदेशी मुद्रा मार्फत 1,08,00,000,000 गरी करिब 6.5 रूपियाँ राहत कोषमा जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ। यसबाहेक भोटेकोशीमा बाढ़ी आउनु अघि नै प्रधानमन्त्री राहत कोषमा करिब 2,08,00,000,000 रूपियाँ बक्यौता थियो। बाढ़ीपछि थपिएको करिब 6.25 अर्बमा बाढ़ी अघिको 2,08,00,000,000 जोड्दा कोषमा 8.25 अर्ब रूपियाँ संकलन भएको देखिन्छ। अकल्पनीय बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति सहयोग र सहानुभूति देखाएर धेरै दाता स्वदेशी तथा विदेशीबाट सहयोग प्राप्त भइरहेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं विपद व्यवस्थापनको संचालन समितिका संयोजक गुढाकर भट्टले जनाएका छन्। त्यस्तै व्यवसायीले भने 15 करोड़सम्म जम्मा गरेका छन्। भोटेकोशी बाढ़ी पीड़ितको उद्धार, राहत र व्यवस्थापनका लागि कसैले विद्यार्थीहरूमा कसैले खाजाको पैसा दिए, कसैले घरमा जम्मा गरेको रकम, कसैले 30 को दर रोके भने, कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए, निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन्। विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बिहिबार नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग छुट्टा छुट्टै भेट गरे। दुवै भेटमा रसुवामा गत भदौ 10 गते भएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। घिसिङ जलविद्युत क्षेत्रका विज्ञ हुन्। लामो समय नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुख भएर काम गरेका घिसिङ अघिल्लो सरकारका ऊर्जा मन्त्री थिए। नेकपाका नेता पुन पूर्व ऊर्जा मन्त्री र पूर्व अर्थमन्त्री समेत हुन्। अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध प्रविधि र विशेषज्ञताको प्रयोग गर्न सकिने सुझाउँदै आएका छन्। यस पृष्ठभूमिमा प्रधानमन्त्री बालेन बाढ़ीपछिको खोज, उद्धार र पुनर्स्थापनाका विषयमा विज्ञ तथा राजनैतिक नेताहरूसँग छलफल थालेका हुन्। घिसिङका अनुसार भेटमा प्रधानमन्त्री बालेनले सुरुङ मार्गमा फँसेकाहरूको उद्धार कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव मागेका थिए। बाढ़ीबाट क्षतिग्रस्त पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल भएको छ। मन्त्रीको सचिवालयका अनुसार रणनीतिक रूपमै परामर्श शुरू गरिएको हो, अर्थात विपदको सामना गर्न एक्लै सकिँदैन भन्ने निचोड़मा पुगेपछि सरकारले एकातिर बाह्य सहयोग खुल्ला गर्यो, अर्कोतिर प्रधानमन्त्री बालेन विज्ञ र राजनीतिक दलका नेताहरूसँग संवादमा जुटेका हुन्। यससँगै प्रधानमन्त्री यूएन जाने शीर्षकमा अर्को खबर छ। प्रधानमन्त्री बालेन र शाह बालेन संयुक्त राष्ट्रसंघ यूएनको 18 महासभामा भाग लिन जाने भएका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन यूएन जान लागेका हुन्। उनीसँग परराष्ट्र मन्त्री शिशिर खनाल पनि सँगै जानेछन्। यसअघि भदौ 3 गतेको मन्त्री परिषद बैठकले परराष्ट्र मन्त्री शिशिर खनालको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो, तर भदौ 10 गतेको विपद र राजनीतिक दबावका कारण प्रधानमन्त्री नै जान लागेका हुन्। बल्ल परामर्शमा सरकार शीर्षकको खबरसँगै प्रधानमन्त्री यूएन जाने उपशीर्षकको यो खबर मध्याह राष्ट्रिय दैनिकमा छापिएको हो।
2: सिंगो देश दुख्दा शोक मात्र जल्दा सार्वजनिक विदा शीर्षकमा खबर छ। सरकारले यही भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाएकाको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेहरू शोकको संख्या 13 दिन हुन्छ भने राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री परिषदको बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदले भदौ 23 गते जेएनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले बाढ़ीको कहरमा सिंगो देश दुख्दा राष्ट्रिय शोक दिवस मनाउने तर जेएनजी शहीद दिवसका नाममा राष्ट्रिय विदा दिने भनी गरेको निर्णयको आलोचना समेत भएको छ। बाढ़ी प्राकृतिक विपद हो, यसबाट सिंगो देश दुखेको छ। जेएनजी विद्रोह राजनैतिक घटना हो। यो विद्रोहका क्रममा प्रदर्शनकारीहरूमाथि राज्यबाट हिंसा गरिएको थियो भने विद्रोहीका नाममा देशका धरोहरमा आगो लगाएर ध्वंस समेत मचाइएको थियो। गत वर्षको भदौ 23 र 24 गते भएको जेएनजी विद्रोहबाट तत्कालीन सरकार अपदस्थ भएको थियो। नयाँ जनादेशका लागि अन्तरिम सरकार गठन र तत्कालीन प्रतिनिधि सभा विघटन गरिएको थियो। गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पुराना दल पराजित भए भने वैकल्पिक शक्तिका रूपमा राजनीतिमा आएको छोटो समयमा रासोपा 2/3 नजिक अर्थात 275 सीटमा 182 सीट जितेर सत्तामा पुगेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबार साँझ 7 बजेसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 1,259 पुगेको जनाएको छ। प्राप्त शवका आधारमा यो संख्या निकालिएको हो। प्राप्त शव मध्ये 95 वटाको शनाखत भइसकेको छ भने बाढ़ीपछि 5,083 जना सम्पर्क विहीन रहेको प्राधिकरणको विवरणमा उल्लेख गरिएको छ। सम्पर्क विहीनमा 583 विदेशी छन्। 5,384 घाइतेको उपचार भइरहेको छ। केही घाइते अस्पतालबाट डिस्चार्ज भएका छन्। बाढ़ीमा फँसेका 12,038 जनालाई उद्धार गरिएको प्राधिकरणको विवरणमा लेखिएको छ। यसरी सिंगो देश तोक्दा शोक मात्रै जल्दा भने सार्वजनिक विदा शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा शीर्षकमा नेपाल समाचार पत्र खबर लेख्छ। भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हजारौं परिवारको घर व्यवसाय खेतबारी र जीवनयापनका आधार मात्रै बगाएन। त्यस क्षेत्रमा लगानी गरेका ब्याङ्क तथा वित्तीय संस्था सामू अब अर्को गम्भीर प्रश्न खड़ा गरेको छ। ऋणीको सम्पत्ति नै नरहेपछि ब्याङ्कले अर्बौं रूपियाँको ऋण कसरी असूल गर्ने? भदौ 10 गते आएको बाढ़ीले रसुवा नुवाकोट र आसपासका क्षेत्रमा ब्याङ्कका शाखा एटीएम भल्ट तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुर्याएसँगै ब्याङ्कहरूले प्रभावित क्षेत्रमा प्रवाह गरेको कर्जाको वास्तविक अवस्था समेत अध्ययन गर्न थालेका छन्। नेपाल ब्याङ्कर संघबाट संकलित प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रमा रहेका ब्याङ्कका 17 शाखामा 78,204 निक्षेप खाता र 2,125 कर्जा खाता थिए। ती शाखाबाट करिब 4,43,18,00,000 निक्षेप परिचालन भएको थियो भने 2,42,80,90,000 कर्जा प्रवाह भएको थियो। धितो छ तर धितोको मूल्य नै छैन। बाढ़ी प्रभावित क्षेत्रमा ब्याङ्कबाट घर होटल पसल कृषि व्यापार तथा अन्य व्यवसायका लागि ऋण लिएका धेरै ग्राहक अहिले आफै बेपत्ता र विस्थापित छन्। कतिपयको व्यवसाय संचालन गर्ने संरचना छैन, कतिपयको घर छैन, कतिपयको खेतबारी तथा अन्य सम्पत्ति बाढ़ीले बगाएको छ। अझ कतिपय परिवारका सदस्य नै बेपत्ता छन्। यस्तो अवस्थामा ब्याङ्किङ क्षेत्रको समस्या केवल ऋण उठाउने कि नउठाउने भन्ने प्रश्नमा सीमित छैन तर प्रभावित शाखाबाट प्रवाह भएको 2,42,80,00,000 कर्जा सबै खराब कर्जा भइसकेको भने होइन, यो प्रभावित क्षेत्रमा रहेको कर्जा हो। धितो नै बगाएपछि ब्याङ्कको अर्बौं ऋण जोखिममा भोटेकोशी बाढ़ीले जन्मायो नयाँ वित्तीय संकट शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको हो।
2: बाढ़ीबाट प्रभावित व्यवसायका लागि सरकारले राहत प्याकेज ल्याएको छ। सरकारले ल्याएको राहत प्याकेजमा व्यवसायलाई कर छूटदेखि ऋण पुनर्संरचनासम्मका सुविधा छन्। सरकारले व्यवसाय पुनरुत्थानका लागि प्याकेज घोषणा गरेको हो। अर्थ मन्त्रालयले बाढ़ी प्रभावित व्यवसायका लागि तयार पारेको राहत प्याकेज बिहिबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको छ। तर बाढ़ीबाट घर र परिवार दुवै गुमाएकाहरूको हकमा भने सरकारले कुनै निर्णय गरेको छैन। बाढ़ीमा बेपत्ताको सास नभए लासको अपेक्षामा रहेका आफन्त गाँस बाँस सहित पुनर्स्थापनाको चिन्तामा छन्। सरकारले अपेक्षाकृत उद्धारमा ध्यान नपुर्याए पनि राहत र पुनर्स्थापनाको प्याकेज ल्याउने अपेक्षामा पीड़ित सर्वसाधारण छन्। सरकारले कोरोना महामारीका बेला पनि व्यवसायीलाई विभिन्न सुविधा दिएर आर्थिक गतिविधि चलायमान बनाउने प्रयास गरेको थियो। बाढ़ीका कारण मर्मत सम्भार हुन नसक्ने गरी क्षतिग्रस्त भएका वा बाढ़ीले बगाएर हराएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यस्तै किसिमका सवारी तथा ढुवानीका साधन पुनः आयात गर्न चाहने व्यवसायीलाई भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट प्रदान गरिने भएको छ। बाढ़ीबाट कुनै प्राकृतिक व्यक्ति वा निकायका प्लान्ट मेसिनरी यन्त्र तथा उपकरण मर्मत सम्भार हुन नसक्ने गरी नष्ट भए त्यस्ता प्राकृतिक व्यक्ति वा निकायले नष्ट भएको परिमाणमा नबढ़ने गरी आयात गर्न चाहेमा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छूट पाउनेछन्। कुनै आयातकर्ताले भन्सार कार्यालयमा महसुल बुझाइसकेको तर बाढ़ीका कारण गन्तव्यमा नपुग्दै यस्तो वस्तु नष्ट भएको वा सोही प्रकृतिको वस्तु छ महिनाभित्र जुनसुकै भन्सार कार्यालयबाट आयात गरेमा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गरिनेछ। बाढ़ी प्रभावित क्षेत्रका करदाताका लागि मूल्य अभिवृद्धि कर आयकर ऐन भने अन्तशुल्क ऐन तथा आर्थिक ऐन बमोजिम असोज भित्र पेश गर्नुपर्ने विवरण र विवरण बमोजिमको कर